शुभ प्रभात आदरणीय श्रोता, नयाँ आशा, नयाँ उमङ्ग र नयाँ उत्साह बोकेर आएको सुन्दर बिहानीमा यहाँहरूलाई हार्दिक स्वागत छ। तपाईँहरू सुन्दै हुनुहुन्छ आकाशवाणीको खरसाङ केन्द्र एफएम 103.5 मेगाहर्जमा र दार्जिलिङको एफएम 100.2 मेगाहर्ज अनि न्यूज अन एआईआर मोबाइल एप साथै प्रसार भारती वेब्स ओटिटी प्लेटफर्ममा। आज 14 अक्टोबर 2026, तदनुसार विक्रम सम्वत 2083 28 गते असोज महिना एवं शक सम्वत 1948 22 गते अश्विन बुधबार। समय अहिले बिहानको ठिक 6:26 भइरहेछ। श्रोता, प्रकृतिको शीतल स्पर्शसँगै सुरु भएको यस नयाँ दिनलाई सकारात्मक सोच, मधुर मुस्कान र उत्साहका साथ स्वागत गर्दै आउनुहोस् आजको अधिवेशन सुरु गरौं। प्रथमत आकाशवाणी खरसाङ सुनेर बस्नुभएका सम्पूर्ण श्रोताहरूमा प्रसारण सहयोगी रेशमा अनि प्राविधिक मित्र सीएल ब्राह्मण तथा उद्घोषिका म सरुकबाट न्यानो अभिवादन, स्वागत एवं सप्रेम नमस्कार।

0: आउनुहोस् श्रोता, आजको यस मङ्गलमय बिहानीको आरम्भ गरौँ भक्तिमय कार्यक्रम अर्चनाबाट।
1: जय देवी दुर्गेश्वरी। बडा दशैंको शुभ उपलक्ष्यमा हाम्रो विशेष साङ्गीतिक रूपकको चौथो पर्व अब प्रस्तुत गरिरहेछौँ।

0: ताम बचांसी मधुसूदन सतारकोपम शंभुस्स भ्रुकुटीकुटीलानरौ निश्चक्रामम हत्तेजो ब्रह्मण शंकरस्य च
1: परा पूर्व कालमा देवता र दैत्यहरु बीच घमसान युद्ध भयो। दैत्यहरुका राजा महिषासुरले समस्त देवताहरुलाई परास्त

0: आज नवरात्रको चौथो दिन देवी भगवती दुर्गालाई माँ कुष्माण्डका रूपमा पूजा गरिने विधान छ। कुष्माण्डको अर्थ कुविण्डो हो। यही कुष्माण्ड अर्थात् कुविण्डोको बलि देवीलाई अति प्रिय र ग्रहणीय भएकोले नै यिनलाई कुष्माण्ड नामले अभिहित गरिएको हो। देवीको दैवी रङ सूर्यका समान लाल वर्णको अति चमकदार छ। आठ हात भएकी कुष्माण्ड देवीले सात हातमा सात थरीका अस्त्र शस्त्र लिएकी छिन् भने एक दाहिने हातमा जयमाला लिएकी देखिन्छ। शास्त्रहरूको मान्यता छ, यदि यी महाशक्ति यस जगतमा अवतरित नभएकी भए यो सारा संसारै आफ्नै कलुषित तथा विषालु पदार्थहरूले भरिएर स्वयं नष्ट हुने थियो। संसारमा चारै दिशा विनाश अन्धकार र अज्ञानताको साम्राज्य फैलिने थियो। यसै कारण भनिएको छ, यो सूर्यमण्डलभित्र देवी निवास गर्छिन्। यिनैका प्रचण्ड प्रकाश सूर्यका समान दशै दिशामा ज्योतिस्वरूप दैदीप्यमान भइरहन्छ।
1: नवरथाको चौथो दिन आज रात्रि बेला सेतो कुविण्डोमा प्राण प्रतिष्ठा गरेर देवी कुष्माण्डको नाममा बलि चढाइन्छ। यस बलिलाई स्वीकार गरेर माताले आफ्ना भक्तहरूलाई प्रसन्नतापूर्वक असीम कृपा गर्छिन्। यही त्यो अलौकिक शक्ति हो जसले विषालु ऊर्जालाई स्वयं पान गर्दै यस संसारका अनन्त चेतनालाई सन्तुलन बनाइराख्छिन्। यस्ती देवीको ध्यान गर्ने विधि यस्तो छ।

अर्थात् रक्तले परिलिप्त एवं सुराले भरिएको कलशलाई दुवै हातमा धारण गरेकी कुष्माण्ड दुर्गा हाम्रा लागि शुभदायिनी बनिदिनुहोस्।

यसरी देवीलाई ध्यान गर्दै भक्तहरू पूजा कार्यतर्फ तत्पर रहन्छन् भने गाउँघरका अन्य जनसाधारण देवी दुर्गेश्वरीकै भक्ति स्मरण गर्दै मालश्री गायन गर्न लाग्छन्।

समाचारको प्रस्तुतिपछि अब प्रस्तुत छ कार्यक्रम कथा सफलताको। कथा सफलताको जीवनको यात्रामा सफलता कसैका लागि सुन्दर सपना हो, कसैका लागि निरन्तर संघर्षको परिणाम त कसैका लागि अनेकौं असफलताका बीच पनि ननिभेको आशाको दीप। सफलता केवल गन्तव्यमा पुग्नुको नाम मात्र होइन, बरु गन्तव्यसम्म पुग्न गरिएका प्रयास, भोगिएका कठिनाई, सिकिएका पाठ र परिस्थितिसँग जुझ्दै अघि बढ्ने साहसको अर्को नाम पनि हो। जीवनमा कठिनाई आउनु स्वाभाविक हो, तर कठिनाईलाई नै जीवनको अन्तिम सत्य ठान्नु हुँदैन, किनभने अन्ध्यारो रात जति सुकै लामो भए पनि बिहानको उज्यालोले आफ्नो बाटो खोजेर छाड्छ। नमस्कार आदरणीय श्रोता मित्र, कार्यक्रम कथा सफलताको यस अङ्क लिएर उपस्थित भइसकेकी छु उद्घोषिका म सरु, कार्यक्रम प्रस्तुता लेखनाथ राईको साथमा। सर्वप्रथम कार्यक्रममा हार्दिक स्वागत एवं न्यानो अभिवादन। श्रोता, जब हाम्रो जीवनमा एउटा सानो असफलता आउँछ, जब हामी कुनै परीक्षामा सफल हुन्छौ वा व्यापारमा सानो घाटा लाग्छ, तब हामी निराश हुने गर्छौ। हामीलाई लाग्छ भाग्यले हाम्रो साथ छोड्यो र जिन्दगीका सबै बाटोहरू बन्द भए। तर आज कार्यक्रम कथा सफलताको यस विशेष श्रृङ्खलामा म तपाईहरूलाई इतिहासको एउटा यस्तो मानिसको यात्रामा लिएर जाँदैछु जसको जीवनमा असफलताको यस्तो बाढी आएको थियो जसले सामान्य मानिसलाई कहिल्यै उठ्न नसक्ने गरी भगाइदिन्थे। तर उनी हरेक असफलता पछि झन बलियो भएर उठे, अन्तत विश्व इतिहासको सबैभन्दा शक्तिशाली र सम्मानित नेता बने। हो आजको हाम्रो संघर्ष र सफलताको कथाका नायक हुन् अमेरिकाका 16 राष्ट्रपति, मानवता र स्वतन्त्रताका अमर संवाहक अब्राहम लिंकन। श्रोता, अब्राहम लिंकनको जन्म 12 फरवरी 1809 अमेरिकाको केन्टकी राज्यको एउटा गरीब परिवारमा भएको थियो। उनको बाल्यकाल यति अभावमा बित्यो कि उनीसँग विद्यालय जानका निम्ति राम्रो लुगा र कपी कलम केही थिएन। 9 वर्षको उमेरमा उनले आफ्नी आमालाई गुमाए, तर उनमा पढ्ने र सिक्ने यस्तो तीव्र भोक थियो कि उनी राति अरूको घरमा श्रम गरेर आगोको उज्यालोमा भुइँमा कोइलाले लेखेर अक्षर सिक्ने गर्दथे। जब उनी युवा अवस्थामा पुगे, तब उनको जीवनमा असफलताको एउटा यस्तो श्रृङ्खला सुरु भयो जसलाई सुनेर जो कोहीका आङ सिरिङ्गा हुने गर्छ। उनी 21 वर्षको उमेरमा पुग्दा व्यापारमा पूर्ण रूपले असफल भए। त्यसरी नै 22 वर्षको उमेरमा उनी व्यवस्थापिकाको चुनावमा पराजित भए र 24 वर्ष पुग्दा उनले फेरि व्यापार सुरु गरे, तर उनलाई ठूलो घाटा लाग्यो। उनी ऋणमा डुबे। भनिन्छ कि त्यो ऋण तिर्न उनलाई 17 वर्ष लागेको थियो। 26 वर्षको उमेरमा उनले असाध्यै माया गरेकी प्रेमिका एन रुटलेसको लामो बिरामीको कारण मृत्यु भयो। यो वियोगले उनी मानसिक रूपमा यति विक्षिप्त भए कि उनी महिनौसम्म ओछ्यानमा परे र उनका साथीहरूले कतै आत्महत्या त गर्ने होइनन् भन्ने भयले धारिला सरसामानहरू लुकाउनु परेका थिए। तर श्रोता, लिंकनको शब्दकोशमा हार भन्ने शब्द नै थिएन। उनी भन्थे, मेरो बाटो चिप्लो र कठिन अवश्य छ, तर यो मृत बाटो होइन जहाँ

अघि बढ्न नसकू। मानसिक आघातबाट तङ्ग्रिएर लिंकनले फेरि राजनीति र वकालतको बाटो रोजे, तर एकपछि अर्को गर्दै उनीमाथि राजनीतिक वज्रपात पनि पर्न गयो। राजनीतिको मैदानमा विफलताले उनको खेदो गर्न छाडेन। अब्राहम लिंकनको जीवनलाई नजिकबाट हेर्दा श्रोता एउटा कुरा स्पष्ट हुन्छ कि उनको यात्रा सहज थिएन। उनले आफ्नो जीवनमा विभिन्न पेसा अप्नाए, व्यवसायमा कठिनाई भोगेर राजनीतिक जीवनमा पनि निराशाजनक अनुभवहरूको सामना गरे। राजनीतिक यात्रामा उनले चाहेका सबै कुरा पहिलो प्रयासमै प्राप्त भएनन्। चुनावी प्रतिस्पर्धामा पराजय र राजनीतिक निराशाका अनुभवहरू पनि उनको जीवनका हिस्सा बने। यहाँनिर एउटा प्रश्न उठ्छ श्रोता, यदि जीवनमा असफलता आयो भने के हाम्रो यात्रा त्यही समाप्त हुन्छ? लिंकनको जीवनले यसको उत्तर दिन्छ, अवश्य होइन। असफलता कुनै व्यक्तिको सम्पूर्ण क्षमताको अन्तिम निर्णय होइन, त्यो त आफ्ना कमजोरी पहिचान गर्ने, निर्णयहरूलाई पूर्ण विचार गर्ने र अझ परिपक्व भएर अघि बढ्ने एउटा अवसर पनि हुन सक्छ। उनको राजनीतिक जीवनमा पटक पटक चुनौती आए, तर उनले सार्वजनिक जीवनमा आफ्नो सक्रियता कायम राखे। अन्ततः सन् 1860 उनी संयुक्त राज्य अमेरिकाको राष्ट्रपति निर्वाचित भए। यो उपलब्धि केवल एउटा पद प्राप्त गर्नुको कथा थिएन, यो त लामो राजनीतिक अनुभव, निरन्तर प्रयास र सार्वजनिक जीवनमा आफ्नो स्थान निर्माण गर्ने यात्राको महत्वपूर्ण मोड थियो। उनको जीवनले हामीलाई सिकाउँछ कि असफलताले केही समयका लागि हाम्रो पाइला सुस्त बनाउन सक्छन्, तर त्यसबाट सिकेर अघि बढ्ने व्यक्तिका लागि नयाँ सम्भावनाका ढोकाहरू सदैव खुल्ला रहन सक्छ। श्रोता, इतिहासमा कतिपय व्यक्तित्वहरू आफ्ना उपलब्धिका कारण स्मरणीय बन्छन्, तर केही व्यक्तित्वहरू आफ्नो विचार, आचरण र समाजप्रतिको योगदानका कारण युगौंसम्म प्रेरणाको स्रोत बनिरहन्छन्। अब्राहम लिंकन त्यस्तै व्यक्तित्वहरू एक हुन्। 1 नोभेम्बर सन् 1863 उनले पेन्सिल्भेनियाको गेटिसबर्गमा दिएको छोटो सम्बोधन अमेरिकी इतिहासको अत्यन्तै प्रसिद्ध भाषण मध्ये एक हो। गृह युद्धमा ज्यान गुमाएका सैनिकहरूको सम्झनामा आयोजित कार्यक्रममा उनले लोकतन्त्र र राष्ट्रका आदर्शहरूको महत्वलाई जोड दिए। श्रोता, सफलताको चर्चा गर्दा प्राय हामी पद, प्रतिष्ठा, सम्पत्ति र प्रसिद्धिका कुरा गर्छौ, तर एउटा प्रश्न आफैलाई सोधौ, यदि सफलता प्राप्त गरेपछि पनि हाम्रो मनमा अरूप्रति सम्मान छैन, व्यवहारमा इमानदारी छैन र समाजप्रति जिम्मेवारीको भावना छैन भने के त्यो सफलता पूर्ण हुन्छ? अब्राहम लिंकनको जीवनले सफलतालाई आज व्यापक दृष्टिले हेर्न प्रेरित गर्छ। उनी अमेरिकी इतिहासमा दास प्रथाको अन्त्यतर्फ निर्णायक कदम चाल्ने, राष्ट्रिय एकता जोगाउन नेतृत्व गर्ने राष्ट्रपतिका रूपमा स्मरण गरिन्छ। उनको जीवनमा कठिन राजनीतिक निर्णयहरू, गम्भीर मतभेदहरू र युद्धकालीन चुनौतीहरू थिए, त्यसैले उनको कथा केवल प्रशंसाको विषय मात्र होइन, इतिहासबाट जिम्मेवारी, नेतृत्व र मानव अधिकारका प्रश्नहरूमा सिक्ने अवसर पनि हो। 14 अप्रेल 1865 वासिङटन डिसीमा उनीमाथि प्राणघातक आक्रमण भयो र त्यसको भोलिपल्ट 15 अप्रेलमा उनी यो संसारबाट सदा सदाको लागि बिदा भए। तर उनको निधनसँगै उनको ऐतिहासिक योगदानको चर्चा भने समाप्त भएन। समय बित्दै जान्छ, पुस्ताहरू परिवर्तन हुँदै जान्छन्, संसारको स्वरूप पनि फेरिँदै जान्छ, तर न्याय, स्वतन्त्रता, इमानदारी र मानव सम्मान जस्ता मूल्यहरूको महत्व हराउँदैन। यही कारणले अब्राहम लिंकनको जीवन आज पनि अध्ययन गरिन्छ र उनका निर्णय तथा विचारमाथि विमर्श गरिन्छ। श्रोता, अब हामी कार्यक्रमको अन्तिम चरणतिर आइपुगेका छौँ। यस अवसरमा उनको जीवनबाट प्राप्त हुने केही महत्वपूर्ण शिक्षालाई आत्मसात गर्ने प्रयास गरौँ। लिंकनको बाल्यकाल आर्थिक अभाव र सीमित शैक्षिक अवसरबीच बित्यो, तर उनले सिक्ने चाहना र जीवनमा अघि बढ्ने प्रयासलाई निरन्तरता दिए। यसबाट बुझिन्छ कि हाम्रो सुरुवात जस्तो सुकै भए पनि सिकाइ र विकासका सम्भावनाहरू खोज्न सकिन्छ। श्रोता, कुनै पद वा उपलब्धि प्राप्त गर्नु महत्वपूर्ण हुन सक्छ, तर त्यसलाई अरूको हित, न्याय र समाजको भलाइका लागि प्रयोग गर्न सक्नु अझ अर्थपूर्ण हुन्छ। प्रिय श्रोता मित्र, सफलताको कुनै एउटै सूत्र हुँदैन। प्रत्येक व्यक्तिको परिस्थिति, लक्ष्य र जीवन यात्रा फरक हुन सक्छ। कसैको लागि सफलता राम्रो शिक्षा प्राप्त गर्नु हो भने कसैका लागि परिवारको जीवनमा सकारात्मक परिवर्तन ल्याउनु हो। त्यसैले आफ्नो सफलतालाई अरूको उपलब्धिसँग मात्र तुलना नगरौं, बरु हिजो भन्दा आज केही नयाँ सिक्यौं कि सिकेनौं, आफ्नो जिम्मेवारी
कार्य अझ राम्रोसँग पूरा गर्यौं कि गरेनौ र आफ्नो व्यवहारले कसैको जीवनमा सकारात्मक प्रभाव पारे कि पारेन भन्ने प्रश्न

आफैलाई सोधौं। यही आत्मा मूल्याङ्कनले हामीलाई निरन्तर अघि बढ्न प्रेरित गर्न सक्छ। श्रोता, त आजको हाम्रो कार्यक्रम कथा सफलताको यस अङ्कमा हामीले अब्राहम लिंकनको जीवन यात्रालाई नजिकबाट बुझ्ने प्रयास गर्यौं। उनको जीवनको कथाले हामीलाई सम्झाउँछ कि मानिसको महानता केवल उसले प्राप्त गरेको पदमा होइन, उसले निर्वाह गरेको जिम्मेवारी र समाजमा छाडेको प्रभावमा पनि निहित हुन्छ। त श्रोता, आउनुहोस् आज हामी पनि एउटा सानो संकल्प गरौं। परिस्थितिसँग हार मानेर होइन, अनुभवबाट सिकेर अघि बढ्ने, अरूको सफलताबाट ईर्ष्या होइन, प्रेरणा लिने र आफ्नो उपलब्धिलाई केवल आफ्नो स्वार्थमा सीमित नराखी अरूको हितसँग पनि जोड्ने। हवस् त श्रोता, यही प्रेरणादायी सन्देशका साथ आजको कार्यक्रम कथा सफलताको यस अङ्कबाट उद्घोषिका म सरु साथै कार्यक्रम प्रस्तुत लेखनाथ राई पनि विदा चाहन्छु। नमस्ते।

कार्यक्रमका त सफलताको प्रस्तुतिपछि अब एकैछिन आनन्द लिउँ मादली गीतको सन्तोष कुमार पोटेलको स्वरमा।

हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौँ। समय अहिले बिहानको 8:47 औ 23 सेकेन्ड भइरहेछ श्रोता। र अब प्रस्तुत छ कार्यक्रम सन्दर्भ, जस अन्तर्गत हजुरहरूलाई आज हामी जानकारी दिनेछौँ, कुराकानी गर्नेछौँ सेवा सङ्कल्प अभियान लोकल फर भोकल बारे, साथै आधुनिक हिन्दी चलचित्रका गीतहरू सुनाएर मनोरञ्जन पनि गराउनेछौँ। सेवा सङ्कल्प अभियान लोकल फर भोकल। सेवा केवल सहयोगको भावना मात्र होइन, यो समाजप्रतिको उत्तरदायित्व पनि हो। आफ्नै माटोमा जन्मिएका उत्पादनलाई माया गर्नु, स्थानीय सिप र श्रमको सम्मान गर्नु अनि आफ्नै समुदायको उद्यमी तथा उत्पादकलाई प्रोत्साहन दिनु पनि सेवाकै एउटा सुन्दर रूप हो। यही भावना र सङ्कल्पलाई आत्मसात गर्दै अघि बढेको छ लोकल फर भोकल, अर्थात् स्थानीय उत्पादनका लागि आवाज उठाउने अभियान। आदरणीय श्रोताहरू, हाम्रो वरिपरि अनेकौँ सम्भावनाहरू छन्। गाउँघरका खेतबारीमा मेहनत गरिरहेका किसानका पसिना स्थानीय हस्तकलामा पोखिएको सृजनशील परम्परागत सिपमा लुकेको ज्ञान र साना उद्यमीका आँखामा सजिएका आत्मनिर्भरताका सपनाहरू, यी सबै हाम्रो समृद्धिका आधार हुन्। तर स्थानीय उत्पादनको वास्तविक मूल्य तब बढ्छ जब हामी त्यसको प्रयोग गर्छौँ, त्यसको गुणस्तरलाई चिन्छौँ र त्यसलाई बजार

सम्म पुग्न सहयोग गर्छौ। हाम्रो एउटा सानो छनोटले स्थानीय किसानको आमदानी बढाउन, साना व्यवसायलाई निरन्तरता दिन र आफ्नै समुदायमा रोजगारीका अवसर सृजना गर्न योगदान पुर्याउन सक्छ। लोकल फर भोकलको मूल सन्देश पनि यही हो। स्थानीय उत्पादनलाई प्राथमिकता दिउँ, स्थानीय प्रतिभालाई प्रोत्साहन गरौँ र आफ्नै माटोमा भएका सम्भावनाहरूलाई चिनौँ। यस अभियानमा सरकार, उत्पादक, व्यापारी र उपभोक्ता सबैको भूमिका महत्वपूर्ण छ। स्थानीय उत्पादनको गुणस्तर सुधार्नु, उचित मूल्य सुनिश्चित गर्नु, नयाँ प्रविधिको प्रयोग गर्नु र उत्पादनलाई व्यापक बजारसम्म पुर्याउनु आवश्यक छ। साथै स्थानीय उत्पादनबारे सकारात्मक जानकारी फैलाउनु पनि उत्तिकै महत्वपूर्ण छ।

श्रोता, अब कार्यक्रम सन्दर्भमा हजुरहरू समक्ष राख्न लागिरहेकी छु यो प्रथम साङ्गीतिक कोशिली। चलचित्र धडक टूबाट दर्शन रावल अनि जोनिता गान्धीको युगल आवाजमा।

0: श्रोता, आज कार्यक्रम सन्दर्भमा हामीले चर्चा गर्यौँ सेवा संकल्प अभियान लोकल फर भोकल बारे, र साथै हिन्दी चलचित्रका गीतहरू सुनाएर मनोरञ्जन पनि गर्यौँ। आशा छ हजुरहरूले आजको कार्यक्रमबाट आनन्द लिनुभयो। र अहिलेलाई भने समय भएको छ समाचारको।
1: आकाशवाणी प्रस्तुत गर्दछ प्रमुख समाचार, सुन्नुहोस् सीमा छेत्रीबाट। राष्ट्रपति द्रौपदी मुर्मू आज दुई दिनको आन्ध्र प्रदेश भ्रमणमा विजयवाड़ा आइपुग्नुहुनेछ। वहाँले भोलि राष्ट्रिय सरस मेला 2026 को उद्घाटन गर्नुहुनेछ। अमेरिकाका विदेश मन्त्री मार्को रूबियो आगामी सप्ताह भारत भ्रमणमा आउनुहुनेछ। अमेरिकी विदेश मन्त्रालयले जनाए अनुसार श्री रूबियोले आफ्नो भारत भ्रमणका क्रममा मुम्बई र जामनगरको भ्रमण गर्नुहुनेछ। प्रधानमन्त्री नरेन्द्र मोदीले आज नयाँ दिल्लीमा आयोजित बृहत्तर भारत विश्वभरमा भारतको सांस्कृतिक सम्बन्ध विषयमाथि अन्तर्राष्ट्रिय सम्मेलनलाई भिडियो सन्देशको माध्यमबाट सम्बोधित गर्नुहुनेछ। कोलकातामा दुर्गा पूजा उत्सव श्रद्धाभावको साथ पालन गरिँदैछ। आज चतुर्थी हो र शहरमा हर्षोल्लासको माहौल छ। बिहारको वैशाली जिल्लाको राघोपुर दियारा क्षेत्रमा हिजो राति गंगा नदीमा एउटा नाउ पल्टन्दा 13 जनाको मृत्यु भएको छ भने 6 जनालाई उद्धार गरिएको छ। मृत्यु हुनेमा अधिकांश नाबालिग छन् जो भोजमा सहभागी हुन नाउमा गएका थिए। राष्ट्रपति द्रौपदी मुर्मूले बिहारमा नाउ दुर्घटनामा नाबालिगहरूको मृत्युमा दुःख व्यक्त गर्नुभएको छ। हिजो नयाँ दिल्लीमा विम्स्टेक राष्ट्रहरूका गृहमन्त्रीहरूको पहिलो बैठक दिल्ली घोषणा पत्र पारित भएसँगै सम्पन्न भयो। दिल्ली घोषणा पत्रमा विम्स्टेक राष्ट्रहरूले सीमापार आतंकवाद लगायत सबै प्रकारका आतंकवादको कड़ा निन्दा गरेका छन्। पश्चिम बंगाल सरकारले मद्रासा सेवा आयोगलाई विद्यालय सेवा आयोगमा गाभेको छ। यो अधिसूचना हिजो साँझ जारी गरिएको थियो। राज्य मन्त्री परिषदले अक्टोबर 5 यस निर्णयलाई अनुमोदन गरेको थियो। भारतले पुनः दोहोऱ्याउँदै भनेको छ, लद्दाख भारतको अभिन्न अनि अविभाज्य अंग हो र चीनले कुनै पनि स्थितिमा यस स्थापित तथ्यलाई अस्वीकार तथा परिवर्तन गर्न सक्दैन। प्रमुख समाचार पूरा भयो। अघिल्लो समाचार लिएर हामी 9:25 उपस्थित रहने

0: छौं सुन्दै गर्नुहोस् आकाशवाणी
1: शुरू करें इन्वेस्टिंग का पार्ट

यो छोटो सन्देशपछि पुनः स्वागत छ श्रोता आकाशवाणीको खरसाङ केन्द्रमा। अब फेरि पनि हजुरहरूलाई साङ्गीतिक यात्रातर्फ डोराएर लानेछौँ, मनोरञ्जन गराउनेछौँ हिन्दी चलचित्रका गीतहरू सुनाएर। त श्रोता, आज हजुरहरूलाई हामी चलचित्र मेरो दिल तुझको दियाबाट केही साङ्गीतिक कोसेलीहरू पस्किनेछौँ र यसबारे का सङ्गीतलाई पस्किन अघि चलचित्रबारे केही कुराहरू राख्न लागिरहेकी छु। चलचित्र मेरो दिल तुझको दिया सन् 2002 प्रदर्शनमा आएको हिन्दी प्रेम प्रधान चलचित्र हो। यस चलचित्रमा सोहेल खान र समीरा रेड्डी मुख्य भूमिकामा देखिएका छन्। चलचित्रको कथा प्रेम, विश्वास, भावनात्मक सम्बन्ध र प्रेमका लागि गरिने सङ्घर्षको वरिपरि घुमेको छ। त आउनुहोस् यसै चलचित्रका गीत सुनौँ। उदित नारायण अनि अलका याग्निकको युगल आवाजमा जहाँ शब्द रचना रहेको छ फजिज अनवरको।

0: just by downloading the BIS Care app, where you can get all the necessary details in a click.
1: Be a vigilant consumer. Download the BIS Care app today to check the product's authenticity before purchase.
2: श्रोता हामी कुरा गरिरहेका छौँ चलचित्र मिनी दिल तुझको दियाबाट। प्रेम केवल दुई मुटुको मिलन मात्र होइन, यसमा विश्वास, समर्पण र एकाअर्काप्रतिको निष्ठा पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ भन्ने भाव यस चलचित्रसँग जोडिएको छ। यसका गीत तथा सङ्गीतले पनि प्रेमका कोमल अनुभूति र युवा मनका भावनाहरूलाई अभिव्यक्त गर्छन्। त आउनुहोस् यसै चलचित्रका अर्को गीत सुनौ, सोनु निगम अनि सुनिधि चौहानको युगल आवाजमा, र यसमा शब्द रचना रहेको छ जलेश रासिदको।

श्रोता अहिलेलाई भने साङ्गीतिक यात्रालाई यहीँ विश्राम दिँदै अब प्रस्तुत छ आकाशवाणी कोलकाता केन्द्रको बङ्गला समाचार, जसलाई यस केन्द्रबाट समप्रसन गरी सुनाउनेछौँ।

माताको स्मरणको पूजा अर्चना गरिँदैछ। वहाँलाई ब्रह्माण्डको आदिशक्ति र रचयिता मानिन्छ। सिंहवाहिनी माताको स्मरणलाई साहस, शक्ति र निर्भीकताको प्रतीक मानिन्छ। प्रधानमन्त्री नरेन्द्र मोदीले यस अवसरमा देशवासीहरूलाई शुभकामना दिनुभएको छ। श्री मोदीले देवीको स्मरणले सबैका लागि सुख समृद्धि र सफलताको आशीर्वाद प्रदान गरून् भनी कामना गर्नुभयो। कोलकातामा दुर्गा पूजाको उत्साह बढ्न थालेको छ। आज चतुर्थी हो अनि शहरमा हर्षोल्लासको वातावरण छ। रंगबिरंगी पण्डाल, जगमग बत्ती अनि ढोलको गुञ्जले पूरा शहर उत्सवमय बनेको छ। पण्डालहरूलाई अन्तिम रूप दिने तयारीमा अन्तिम चरणमा छ। धेरै संख्यामा मानिसहरू उत्सवको आनन्द लिन पण्डालहरू घुम्न अनि पूजाको सामानहरू किन्न घरहरूबाट बाहिर निस्किरहेका छन्। भीड़को संख्या बढ्ने विषयलाई ध्यानमा राख्दै पुलिस अनि स्थानीय प्रशासनले यातायात व्यवस्था बनाइराख्न अनि मानिसहरूको सुरक्षा सुनिश्चित गर्न आवश्यक पाइला चालिरहेका छन्। दुर्गा पूजा एक त्यौहार मात्र होइन तर खुर्सी परम्परा अनि आपस्तको मेलमिलापको अवसर पनि हो। नेपालमा प्राकृतिक आपदाको कारण जनजीवन अनि आर्थिक गतिविधिहरू प्रभावित बनेपछि यसको प्रभाव सिलीगुड़ीका मूर्तिकारहरूमाथि पनि परेको छ। प्रत्येक वर्ष पानीट्याङ्की सीमाको मार्ग भएर नेपाल पठाइने दुर्गा प्रतिमाहरूको यस वर्ष एउटै पनि अर्डर प्राप्त नभएको समाचार छ। नेपालमा हालैमा गएको पहिरो, भारी वर्षा अनि बाढ़को कारण त्यहाँको स्थिति प्रभावित भएपछि धेरै पूजा समितिहरूले यसपल्ट वृहत स्तरमा पूजा आयोजन गर्न सकेनन्, जसले गर्दा प्रतिमाहरूको अर्डर प्राप्त हुन सकेन। नेपालको बजारमा आएको यस कमीले पूरा क्षेत्रका माटोको मूर्ति उद्योगमाथि प्रभाव परेको छ। खरसाङका रामकृष्ण शर्मालाई भारतीय जनता पार्टी भाजपाले दार्जीलिङ जिल्ला सचिव एवं प्रवक्ताको जिम्मेवारी दिएको छ। पार्टीमा नयाँ जिम्मेवारी प्राप्त गरेपछि श्री शर्माले आफूलाई विश्वास गरेर महत्वपूर्ण दायित्व सुम्पिएकोमा भाजपा नेतृत्वप्रति आभार व्यक्त गरेका छन्। आफ्नो नियुक्तिबारे प्रतिक्रिया दिँदै शर्माले पार्टीले आफूलाई दिएको जिम्मेवारी पूर्ण निष्ठा र इमान्दारीका साथ निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। प्रधानमन्त्री आवास योजना हाउस फर अल योजनालाई लिएर श्री रामकृष्ण शर्माको नेतृत्वमा खरसाङमा फेरि सभा आयोजना गरिने भएको छ। सभा आज खरसाङको पार्क लोकेशन स्थित सार्वजनिक भवनमा सम्पन्न हुने भएको छ। सभामा प्रधानमन्त्री आवास योजना हाउस फर अल योजनाका सम्पूर्ण लाभार्थीहरूलाई अनिवार्य रूपमा उपस्थित भइदिने श्री शर्मा एकले एक भिडियो जारी गर्दै अनुरोध गरेका छन्। समाचार आकाशवाणी खरसाङबाट पूरा भयो। अघिल्लो समाचार लिएर हामी 10 बजे उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।

0: समाचार को प्रस्तुति पछि अब प्रस्तुत छ आकाशवाणी खरसाङ को पोडकास्ट।
1: महानुभावहरु म उमेश कार्की टोली उपस्थित भएको छु आकाशवाणी को पोडकास्ट मा लिएर तमाम हाम्रा दर्शक एवं श्रोता महानुभावहरुलाई हामी हार्दिक स्वागत जनाउँछौं। आजको पोडकास्टमा हामीसँग एकजना यस्तो जन्मजात गायक अनि आफ्नो साङ्गीतिक यात्राको 50 वर्ष पुरा गरिसकेका एकजना दार्जिलिङ भेगका चर्चित गायक आज हामीसँग हुनुहुन्छ। खोजिरहेको छु एउटा घर, मेरो घर, आफ्नो घर, कहाँ दिन खुल्छ मेरो, कहाँ रात ढल्छ, छोडी जाने मायालुको कति धेरै माया, भत्किएको महल जस्तो शून्य छ यो जिन्दगी, तिम्रै लागि फुलबाट बास्ना चोरी ल्याएको छु, हावासँग बहु भन्छु, पाससँग बोलुँ भन्छु, कहीँ तिमीलाई नदेखेको भए पनि हुन्थ्यो, ती लजालु आँखाले मलाई नछोएको भए पनि हुन्थ्यो। यस्ता कैयौं गीतहरू, चर्चित गीतहरू नेपाली संगीतलाई दिइसकेका अनि लगभग 200 भन्दा बढी गीतहरू गाइसकेका आजका यो बसाइमा हामीसँग हुनुहुन्छ जन्मजात गायक पवन गोली सर। आउनुहोस्, यहाँलाई स्वागत गर्नु। नमस्कार पवन गोली सर।
2: हजुर नमस्कार, सबै सबैमा मेरो नमस्कार।
1: यहाँलाई सबैभन्दा हामी पहिले यहाँको 50 वर्षको साङ्गीतिक यात्रा 2026 पुरा भइरहेको छ।
2: हजुर,
1: यहाँलाई धेरै धेरै बधाई र शुभकामना हामी दिन चाहन्छौँ।
2: हजुर थ्याङ्क यू।
1: यो 50 वर्षको साङ्गीतिक यात्रा जुन आज 2026 पुगिरहेको छ, यो वर्ष कस्तो लागिरहेको छ, कस्तो अनुभव अनुभूति भइरहेको छ यहाँलाई?
2: यो 50 वर्ष

0: साङ्गीतिक यात्रा चाहिँ कसरी काउन्ट भयो भनेदेखि मैले जिडिएनएस गोर्खा दुःख निवारक सम्मेलनका जुन वार्षिक प्रतियोगिता हुन्छ जुन प्रतियोगिता चाहिँ अहिले स्वरश्री भएको छ क्या त अहिले त्यसलाई स्वरश्री नामकरण गरिएको छ र हाम्रो पालामा चाहिँ वार्षिक सङ्गीत प्रतियोगिता भनेर भनिन्थ्यो र त्यसको 76 सालमा मैले प्रथम स्थान लिएको कारणले गर्दाखेरि चाहिँ त्यो 76 सालदेखि अहिले 2026 हुँदा चाहिँ 50 वर्ष पुगेको हो भनेर चाहिँ मैले काउन्ट गरेको।
1: तपाईँको साङ्गीतिक यात्राको सुरुवात नै 1976 साललाई
0: हजुर मान्दा हुन्छ
1: होइन
0: हजुर
1: अनि र त्यसपछि हामी देख्छौँ नि यो गोर्खा दुःख निवारक सम्मेलनको जुन चाहिँ प्रतियोगिता हुन्छ त्यस प्रतियोगिताबाट थुप्रै कलाकारहरू स्थापित भए होइन जसमा हामी नाम पनि लिन सक्छौँ हाम्रो वरिष्ठ गायिका अरुणा लामा हिरा रसाइलीदेखि दिलमाया खाती र यस्ता थुप्रै चर्चित कलाकारहरू गोदो निशको यो साङ्गीतिक प्रतियोगिताले जन्माएको छ। यहाँ दार्जिलिङको सोम चियाबारीमा जन्मिनु भयो 1961 सालमा पिता अटलमान गोरी अनि माता पासङ डोल्माको यहाँ तेस्रो सन्तानको रूपमा जन्मिनु
0: हजुर हामी दाजुभाइमा 2 जना अनि 4 जना दिदी बहिनी हुन् र 6 जना हो।
1: छत्रमणि हिङमाङ जितेन्द्र बर्देवा र स्टिफन एन्थोनी लेप्चा जुन चाहिँ दार्जिलिङका चर्चित सङ्गीतज्ञहरू यहाँहरूलाई तपाईँले आफ्नो साङ्गीतिक यात्राको प्रथम गुरुको रूपमा यहाँहरूले स्वीकार गर्नुभएको छ भनेपछि तपाईँको साङ्गीतिक जीवनमा यहाँहरूको ठुलो प्रभाव छ
0: हजुर
1: यसलाई कसरी हेर्नुहुन्छ?
0: त्यस समयको कुरा गर्दा चाहिँ त्यति बेला यस्तो म्युजिक एकाडेमीहरू थिएन र म चाहिँ अब एउटा गायनमा रुचि राख्ने सङ्गीतमा रुचि राखेको कारणले गर्दा चाहिँ म चाहिँ गाउने बजाउनेहरूको चाहिँ पिछे पिछे लाग्ने बानी थियो क्या त केही कुरा सिक्न सकिन्छ कि भन्ने हिसाबले हो र उनीहरू चाहिँ सबै मेरो सिनियरहरू हुन् उनीहरूको पछि लागेको छु उनीहरूले मलाई केही दिएन भन्नु सकिँदैन धेरै खुसी दिएको छ।
1: यहाँलाई छत्रमणि हिङमाङ
0: हजुर
1: केही सङ्गीतमा यहाँले 1976 सालमा
0: हजुर
1: है गोदो निशको सङ्गीत प्रतियोगितामा प्रथम आउनुभयो अनि यहाँले आफ्नो साङ्गीतिक यात्राको माइल खुट्टी पनि यहाँलाई यसैलाई मान्नु भएको छ यसलाई कसरी सम्झना?
0: हाम्रो त्यो समय अलिक कठिन समय थियो क्या त हातमा पैसा रुपियाँ हुँदैन थियो बुवा आमालाई दोष के दिने है 6-6 जना नानीहरू छोराछोरीहरू पढाउनु पर्थ्यो अनि त्यसले गर्दाखेरि पनि हामीलाई अलिक अवस्था हाम्रो अलिक कठिनै थियो हाम्रो समय नै त्यस्तो थियो होला र त्यो समयमा चाहिँ हाम्रा म्यानेजर एकजना अडिट टी गार्डनमा अडिट लाग्छ नि त्यो अडिट चाहिँ 1 महिना या 2 महिना कति बस्नको लागि आएको थियो र उसको ड्राइभर चाहिँ त्यो समयभरि सोममै बस्ने भयो हुँदाखेरि चाहिँ भरे उहाँ पनि सङ्गीतमा रुचि भएको मान्छे रहेछ र उहाँले चाहिँ यहाँ गीत गाउने मान्छेहरू को को छ हौ यसो टाइम पास गर्नु पाए त राम्रो हुन्थ्यो भन्ने हिसाबले खोजी गर्दा चाहिँ त्यहाँका गाउँलेहरूले मेरो नाम दिनुभएछ र म सबैले खबर ल्याइदिएर म चाहिँ उहाँ भएकोमा बेलुका बेलुकातिर गएको थिएँ जाँदाखेरि उहाँ पनि हार्मोनी एकदम दुखे तपाईँलाई राम्रो बजाउनु हुँदो रहेछ है अनि हार्मोनियम आफ्नै हार्मोनियम लिएर आएको थियो अनि सानो कोठा हार गरेर बसेको थियो है अनि गएर उहाँले पनि मेरो गीत सुन्नुभयो अनि उहाँको गीतको कम्पोजिसन मलाई सुनाउनु भयो र उहाँले त मलाई मन पराउनु भयो मेरो आवाजलाई मन पराउनु भयो र उहाँसँग म बेलुका बेलुका यसरी ट्रेनिङ गर्नु थालेँ नि उहाँलाई पनि टाइम पास हुने गर्दाखेरि चाहिँ त्यस्तो हुँदा चाहिँ उहाँको मनमा के आयो भनेदेखि योपालि जिडिएनएस कम्पिटिसन जाउँ ल भन्ने सल्लाह गर्नुभयो मसँग र सबै त्यहाँ भएको के छ सब उठाइदिउँ तिमीले जित्छु म मेरो कम्पोजिसन दिन्छु भनेर मलाई कम्पोजिसन दिनुभयो र मैले साँच्चै जितेँ पनि र उहाँकै गीत उहाँकै कम्पोजिसनको गीतमा मैले जितेको।
1: मैले अघि स्टेफन थोनी लेप्चाको कुरा गरेको थिएँ यहाँ स्टेफन एन्थोनी लेप्चा भनेको एकजना गीतकार गायक सङ्गीतकार साहित्यकार पनि हुन् उहाँको संसर्गमा लागेर यहाँले साहित्यिक पत्रिका उमङ्ग पनि प्रकाशित गर्नु लाग्नुभयो त्यसमा तपाईँको नाम पनि अङ्कित भएको छ।
0: हजुर हजुर
1: एकजना गायक हुँदाहुँदै साहित्यप्रति केही काम गर्नु यो कसरी सम्भव भयो यहाँको जीवनमा कसरी प्रभाव भयो त्यसले?
0: यो उमङ्ग भन्ने पत्रिका निकाल्नुलाई पनि बिचरा त्यो हाम्रो दाजुहरूको धेरै मेहनत छ त्यसमा सिबी मुखिया भन्ने एकजना हुनुहुन्छ हाम्रा चिया बगानका स्टाफ थिए उसले धेरै किताबहरू पनि लेखेको छ गीतहरू पनि लेख्थेँ मैले उसको गीतहरू यहाँ रेडियो कर्सियङमा रेकर्ड पनि गरेको छु अनि अघि हाम्रा छत्रमणि हिङमाङ उहाँ पनि सिनियर भयो मसँग र तपाईँले अहिले कुरा गर्नुभयो हाम्रो
1: एन्थोनी
0: हजुर उहाँको कुरा उहाँ पनि हाम्रो गाउँले नै अलिकति मात्र स्टेफन एन्थोनी गाउँ उहाँ चाहिँ सेन्ट माइकलको टिचर त्यो समयमा उहाँ बेकारी हुनुहुन्थ्यो उहाँ चाहिँ कस्तो हो भनेदेखि नारायण गोपाल गीत यति राम्रो गाउनुहुन्थ्यो कि यति राम्रो नि अब उहाँले हामीलाई दोहोऱ्याएर लगेर यहाँ एकजना पारिपट्टि टी गार्डनमा जिडिएनएस कम्पिटिसन हुँदै थियो र म पनि गएको थिएँ र उहाँसँग लागेर म पनि गएको थिएँ त्यहाँ उहाँले एउटा गेस्ट आर्टिस्टमा एउटा गीत गाउनु भयो यी

0: यो गाउनु भएको त्यो आवाज सुनेर चाहिँ म नि दङ्गै भएँ। एउटा जुनियर केटा यति भयङ्कर गाउनु भयो क्या। अब म सिङ्गरै मान्छे सन्तुष्टि भयो भने चाहिँ उहाँले कति राम्रो गाउनुहुन्थ्यो होला भन्ने उस लगाउन सकिन्छ, अनुमान गर्न सकिन्छ। र उहाँ त्यति राम्रो गायक अनि कम्पोजर पनि हो। तर पछि ऊ टिचिङपट्टि लागेपछि चाहिँ उहाँ टिचिङमा व्यस्त भयो, हामीसँग त्यति अङ्क संलग्न हुन सकेन। र त्यो जुन चाहिँ उमङ भन्न उमङको सम्पादक चाहिँ उहाँ सिबी मुखिया उहाँ बित्नु भयो, अनि छत्रमानी हिङमाङ जो छ उहाँ पनि बित्नु भयो। तर स्टेफन एन्थोनी चाहिँ हुनुहुन्छ, अझै पनि छ, स्टिल छ, मसँग भेट हुन्छ।
1: हामी देख्छौँ जति पनि गायक कलाकारहरूका इतिहास पछि फर्केर हेर्दा के देख्छौँ भने यिनीहरूको साङ्गीतिक यात्रा पूजा आज बिहा बटुलतिर गाएर सुरु भएको छ। यहाँको जीवनमा त्यो छ नै क्याएन, पूजा आजामा गाउने, बिहा बटुलमा गाउने, गाउँ थर्काउने गरेर गाउने हुन्थ्यो।
0: त्यो समय नै त्यस्तो, त्यो समय किन नहुने। अब बिहा बटलमा त अब माइक रिजर्भै हुन्थ्यो मेरो, रातभरि गाउने समय थियो त्यहाँ। म फेरि राम्रो गिटार बजाउने मान्छे हो, अनि अब गायकलाई गीत गाउनु नलाएर चाहिँ के गर्नु, नाच्नु त लाउँदैन है, र जहाँ पनि गयो अहिले पनि गीत गाउनु लाउँछ, एक्सपेक्ट गर्छ मान्छेले।
1: त्यो दिनलाई कसरी सम्झना गर्नुहुन्छ?
0: त्यो सम्झना रमाइलो हो नि, एकदम मिठो मिठो समय हो त्यो, एकदम गोल्डन समय हो त्यो। हजुर, अनि त्यही रातभरि त्यो बिहामा गएकोले गर्दा नै सायद मेरो स्वरहरू निखारिएको पनि हुनसक्छ, र त्यहाँनिर कतै कसैले आशीर्वाद पनि दिएको हुनसक्छ, लु है त यत्तिकै बसै भनेर भनेको थियो होला सायद है।
1: यहाँको आफ्नै मामाको छोरा है डाकी पाले,
0: हजुर हजुर,
1: यहाँलाई एउटा गिटार प्रेजेन्ट गर्नुभएको थियो, त्यो उहाँको संसर्गमा यहाँको साङ्गीतिक यात्रामा धेरै निखार आएको छ, धेरै सहयोग पुगेको छ, यसलाई कसरी मान्नुहुन्छ, कसरी स्वीकार गर्नुहुन्छ यो कुरालाई?
0: यो जुन चाहिँ हामीले छत्रमणि हिङमाङ स्वर्गीय छत्रमणि हिङमाङ स्टेफन एन्थोनीको कुराहरू गऱ्यौँ, ऊभन्दा अघिको चाहिँ डाकी पा, जुन समय म स्कुल पढ्दै थिएँ सायद 5-6 पढ्दै थिएँ होला हो, त्यो समयमा चाहिँ उहाँ चाहिँ डाकी पा शेर्पा चाहिँ उहाँ पनि बित्नु भयो, अहिले हुनुहुन्न। उहाँ एकदम राम्रो गिटार बजाउनुहुन्थ्यो, उहाँलाई भन्नुपर्दाखेरि एकदम ट्यालेन्टेड मान्छे नि, डान्स पनि मजाले गरिहाल्ने, गिटार मजाले गीत पनि गाइहाल्ने मान्छे हो उहाँको, अझै पनि मान्छेले कुरा गर्नुहुन्छ क्या त। अनि उसको कुरा डाकेपछि परालको आगो पिक्चर छ नि, त्यो ढङ तान्ने सर रहेछ नि, त्यसमा पनि उहाँ नाच्नु भएको छ, त्यहाँ त्यहाँ देखिन्छ उहाँलाई। अनि मेरो आवाज सुनेर चाहिँ उहाँले घरमै गिटार ल्याएर सायद 2-3 मसँग बसेर गिटार, उसले गिटार बजाउने मलाई गाउन लाउने, उसले मैले गाएको म करेक्सन पनि गरिदिनु, अनि उहाँ चाहिँ मेरो एकदम अब औँला पक्रेर हिँडाउने मान्छे चाहिँ उहाँ हो।
1: साङ्गीतिक यात्रामा तपाईँको औँला पक्रेर,
0: मेरो औँला पक्रेर,
1: यो 50 छन्दमा उहाँलाई कसरी सम्झना गर्नुहुन्छ?
0: उहाँ त मेरो मामाको छोरा मात्रै होइन, उहाँ सबकुछ हो मेरो सङ्गीतको। उहाँले मलाई जुन बेला म बामे सर्दै थिएँ त्यो समय मलाई दोहोऱ्याउने मान्छे हो कि, उहाँलाई एकदम सम्मानको साथ उहाँको सम्झना गर्न चाहन्छु।
1: यहाँले आफ्नो शैक्षिक यात्रा यहाँले सेन्ट माइकल्स स्कुलबाट सुरु गर्नुभएको
0: हो,
1: कस्तो कहाँ कहाँ पढ्नुभयो त्यस समय, यहाँको कस्तो थियो?
0: यो कुरा हिजो अस्ति त्यहाँको सेन्ट माइकलको गोल्डन जुब्ली न के जुब्ली हुँदाखेरि मलाई पनि बोलाएको थियो एक्स स्टुडेन्टलाई, त्यहाँ पनि मैले अलिकति त्यहाँको हेडमिस्टरले केही भन्नुपर्छ भनेर मैले कुरा गरेको थिएँ। त्यो समयमा अलिक म एक्टिभै थिएँ, त्यो समयमा मैले गीत गाउँथेँ, र सरहरूले गुरुआमाले अगाडि ल्याएर एउटा गीत गाइदिउँ न पवन भन्थ्यो क्या त हो, अन्त मैले टुटे फुटेको अब त्यसलाई शब्द पनि कुन चाहिँ हो, शब्दको अर्थ के हो केही नजान्नेले गाइदिन्थे गाउनु चाहिँ हो। र त्यसो हुँदा हिजो अस्ति त्यो गोल्डन जुब्लीमा मलाई एउटा चाहिँ गीत गाइदिउँ न भनेर सिस्टरहरूले हो, र मैले हावासँग गीत गाइदिएको थिएँ त्यो दिनहरू याद गरेर।
1: हावासँग बहु भन्छु पाँचसँग बात गरौँ भन्छु, यो गीत शिव शङ्कर थापाको शब्द सुवर्ण लिम्बूको सङ्गीतमा छ है। यो गीत तपाईँको भाग्यमा जोड्नु,
0: हजुर,
1: पवन गोलेलाई चिनाउने एउटा गीत पनि हो,
0: माइलस्टोन है,
1: माइलस्टोन हामी पारिवाचिक रूपमा तपाईँलाई चिनाउने गीत भन्छौँ। पवन गोले भन्ने बित्तिकै हामीलाई हावासँग भयो भने पवन चाहिँ गीत स्मरण हुन्छ है। यो गीत गाउनको निम्ति जुन सुवर्ण लिम्बू हुनुहुन्थ्यो उहाँले ओम विक्र विष्टलाई पनि यो गीत दिएको अरे,
0: हजुर
1: है, अनि दीपक खरेलाई पनि यो गीत दिएको
0: हो
1: होइन। तर यो गीत चाहिँ तपाईँको भाग्यमा जुरे, कसरी यो गीत पछाडिको कथा कस्तो छ अलिकति बताए?
0: यस्तो हुन्छ कि हाम्रो दिव्य खालिङ, हाम्रो स्वर्गीय दिव्य खालिङ छ, उहाँको एउटा भनाइ थियो क्या त, गानो गानो पर लिखा हो ताई गानेवालोको नाम भन्थ्यो क्या त, जहिले पनि भन्थ्यो यस्तो है भवन, गानो गानो पर लिखा हो ताई गानेवालोको नाम भन्थ्यो, सायद खाए मान्छेले गीत खोज्दै जान्छ नि तर

0: गीतले मलाई खोज्दै आएको यो चाहिँ गीतले मलाई खोज्दै आएको दार्जिलिङ नेपालको गीत दार्जिलिङ आइपुगेको त्यो चाहिँ कसरी भनेदेखि सुवर्ण लिम्बू कम्पोजर भयो होइन प्रिजमको बेस गिटारिस्ट सिङ्गर पनि अनि उहाँको भाइ कान्छा राजु लिम्बू चाहिँ हामी सँगै हस्टेलसँगै बसेको पढ्नु चाहिँ उहाँ नर्थ पोइन्ट कलेज पढ्थ्यो है सेन्ट जोसेफ कलेज र म चाहिँ गभर्मेन्ट कलेज पढ्थेँ है अन्त एउटै टर्नबुल हस्टेल बसेको अन्त त्यहाँ उहाँसँग भेट हुँदा चाहिँ राजुसँग भेट हुँदा चाहिँ उहाँले मलाई यो गीत सिकाएको मेरो हाम्रो सुवर्ण गीत एउटा गीत गाउँ गाउँ गाउँ भनेर अन्त उसले गिटार बजाउँथ्यो मैले गाउँथेँ क्या त अन्त उहाँको थ्रु चाहिँ मैले यो गीत पाएको र गीतले मलाई खोज्दै दार्जिलिङ आइपुगेको
1: आज यो समय हामी छोटो यहाँको गीत यो गीत सुन्न चाहन्छौँ आवाजमा अलिकति छोटो रूपमा सुनिदिउँ
0: यो हाम्रो सुवर्ण लिम्बू अनि शिवशङ्कर थापाका यो गीत हावासँग जुन गीतलाई चाहिँ मलाई रेकर्ड गरेर गाउँमा जाँदाखेरि चाहिँ अर्कै नाम भएको थियो मलाई देखेपछि गाउँको मेरो साथीभाइहरूले दिदी बहिनीले ऊ आएछ हावासँग पवनगुले भन्थ्यो क्या त भन्थ्यो र मेरो अगाडिपट्टि हावासँग प्लस भएको थियो क्या त मेरो हावासँग पवनगुले उपनाम हजुर गर भन्थ्यो मलाई र सुन्नुहोस् यो मेरो अहिले भन्छ यो मेरो सिग्नेचर गीत पनि हो लाइफको मेरो फर्स्ट रेकर्डिङ अनि फर्स्ट गीत

0: धेरै
1: मजा आयो गीत सुनेर फेरि हामीलाई त्यो पुरानो यादहरूको सम्झना गराउनु भयो।
0: दार्जिलिङको एकजना चर्चित गीतकार जसको गीत गाउनको निम्ति गायक र सङ्गीतकारहरू आफूलाई सौभाग्यशाली ठान्छन्, नर्देन रुम्बा।
2: हजुर हजुर
0: है, एकजना नर्देन रुम्बालाई नेपालमा पनि बाहिरतिर पनि उहाँको गीतहरूलाई त्यत्तिकै मान्यता दिन्छ, सम्मान दिन्छ उहाँको शब्दहरूलाई। यहाँले नर्देन रुम्बाको एउटा गीत गाउनु भयो, कहीँ तिमीलाई नदेखेको भए पनि हुन्थ्यो, ती लजालु आँखाले मलाई नछोएको भए पनि हुन्थ्यो, यसै पनि रुखो छ जिन्दगी, उसै पनि फिका छ जिन्दगी, त्यो मुस्कानको रङ्ग मलाई नपोखेको भए पनि हुन्थ्यो।
2: हजुर,
0: एउटा दर्द छ यसमा, पीडा छ यो गीतमा है, नर्देन रुम्बाको अनि बसन्त छेत्रीको सङ्गीतमा छ यो। यहाँले गीत पाउँदा कसरी पाउनुभयो, यो गीतको पछाडिको कथा?
2: हजुर, यसमा पनि अब हुन चाहिँ हाम्रो दिव्य दाईले भन्नुभएको सत्य नै, यहाँ पनि सत्य नै हुन्छ कि साँचो नै हुन्छ, गानो गर्न पर लिखा होता है, गानेवालाको नाम नै हुन्छ। अब यो गीत पनि मेरो जुरिएको रहेछ मलाई, र मैले गाउनु पर्यो है। अनि यो गीतको कुरा गर्दा चाहिँ म त्यस समयमा सिक्किममा थिएँ, यस्तै यो गीत रेकर्ड भएको 85 रेकर्डिङ हो यो। अनि म सिक्किममा काम जब गर्दै थिएँ, र छुट्टीमा म जब फर्केर आएर म त्यहाँ जुन गोइङका पेट्रोल पम्प छ त्यहाँ झरेर चाहिँ मुनिपट्टि सुधीरको घर छ नि, सुधीर छेत्री बसन्तजीको घर, त्यहाँ जाँदा चाहिँ सुधीर त्यहाँ दोकानमा रहेछ, र सुधीरले पवन तँ बसन्तजी भएको गइहाल्छ, एकदम अहिले गइहाल्छ, यहाँ बस बित्था गफ गफ नगर गइहाल गइहाल भनेर मलाई पठाउनु भयो क्या। जाँदा चाहिँ त्यहाँ चाहिँ रेकर्डिङको जमर्को चलिरहेको छ, प्र्याक्टिस हुँदो रहेछ मजाले, त्यो समयमा एनालगको समय, एकदम सुराइले समय है। अन्त र म जब वसन्तजीको दैलो ढकढकाएर भित्र पस्दा त वसन्तजीले मलाई यस्तो देख ला, यो मान्छे पनि आइपुगेछ, अब यो मान्छेलाई मैले एउटा गीत दिनै पर्छ भन्ने कुरा भयो। र त्यसो हुँदा चाहिँ म त्यहाँ बसेर उहाँले गीत छानेर दिँदा चाहिँ मेरो भागमा चाहिँ कहीँ तिमीलाई परेको हो,
0: हजुर
2: हजुर, र मैले गाएँ।
0: यो गीत अलिकति फेरि गाइदिँदा कस्तो हुन्छ होला, किनभने
2: ट्राई गरौँ है त्यो समय।
0: यो गीत पछाडि एउटा घटना पनि छ, एकजना हाम्रो भर्खरै युवा गायक साइमन आदिले यो गीतलाई धेरै ठाउँमा गाएर चर्चित गरेको छन्, एउटा प्रतियोगितामा पनि गाएको।
2: हजुर हजुर, सिमन आले, साइमन होइन सिमन हो उसको,
0: हजुर हजुर।
2: अनि ऊ सिमन चाहिँ को हो भनेदेखि मेरो नाति हो, मेरै घरमुनिको त हो, अब सायद सानो

0: बाल्यकालमा मेरो जुठोहरू खाएको थियो होला कि अनि अलिक पर्यो असर पर्यो
1: है गीतलाई फेरि उसले एउटा पुनर्जीवित गरेको
0: छ. हजुर हजुर. अनि मलाई एकदम बेसी फलो गरेकोले गर्दाखेरि उसले मेरो गीतहरू प्रायः प्रायः सबै गीत मेरो गीत गाउँछ उसले.

0: धेरै
1: हजुर सिमन आर्यको कुरा गर्नुभयो होइन हजुर, अब साइनोले मेरो नाति परिहाल्यो हजुर,
0: र उहाँले यो गीतलाई फेरि पुनर्जीवित गरेको छ अहिले, धेरै चर्चामा छ यो गीत है,
1: राम्रो गाउने केटा हो, उसले धेरै मेहनत गरेको छ र मसँग पनि धेरै सिकेको छ। अब अहिले पनि ऊ सिमन यस्तो छ कि कुनै नयाँ गीत सिकेपछि उसले बुझेन भने मलाई सोध्छ मेमे यहाँनिर के हो यो मैले बुझिनँ राम्रो सुनिदिनुहोस् र मलाई करेक्सन गरिदिनुहोस् ल भनेर मलाई अझ पनि फोनमा भन्छ र मैले त्यो सुनेर न करेक्सन गरेर पनि पठाइदिन्छ कि। अब त्यहाँबाट मैले गएपछि उसले फेरि एक्जेक्ट गाउँछ बानी आदत भइसकेको छ।
0: पवन गोले गायक नभएको भएदेखि एकजना फुटबल खेलाडी हुन्थ्यो अरे?
1: हो पक्का हो, म सानोमा फुटबलरै हो, हाम्रो सेन्ट माइकल स्कुलमा रेकर्ड पनि छ एकै दिनमा चाहिँ, त्यो समयमा 4 फुट 4 इन्ची 4 फुट 8 इन्ची को म्याचहरू हुन्थ्यो नि प्राइमेरी सेक्सनमा, डालीमा त्यसको इन्टर स्कुल म्याच हुन्थ्यो र एकै दिनमा 4 फुट 4 इन्ची अनि 4 फुट 8 इन्चीमा को फाइनल उठाएको हामीले है, फाइनल जितिदिएको र त्यसमा दुई फाइनल खेल्ने मान्छे चाहिँ मै हो, दुई फाइनल जिताउने मै हो हजुर।
0: कहाँ कहाँसम्म खेल्नुभयो फुटबलहरू?
1: फुटबलमा टाढो त खेलिनँ, अनि पछि पनि म फुटबलमा रुचि भएकोले गर्दा मेरो दाजुहरू मामाको छोराहरू जस्तै सुरेन पाखरिन भयो
0: हजुर हजुर हाम्रो हजुर
1: हजुर पुरन भयो पुरन गोले क्या त उहाँ मेरो दाजुहरू हो, उनीहरूसँग म धेरै टाढो टाढोसम्म भुटानसम्म पुगेको छु थिम्पूसम्म पुगेको छु हजुर।
0: यहाँको घर परिवारमा भनौँ आमाले चाहिँ यहाँलाई सङ्गीतमा अलिकति सपोर्ट गर्नुहुन्थ्यो तर पिताले चाहिँ न गीत गा खालि
1: हजुर हजुर हो बाबा मेरो सपोर्ट सङ्गीतको सपोर्टमा थिएन क्या त, सलाम माग्ने भन्थे क्या त, अन्त यो गाएर त के पाउँछ त माग्ने त हो गाइने त होस् त भन्ने कुरा मसँग गर्थे, आमाले चाहिँ लुकाइ लुकाइ मलाई गीत गाउन लाउँथ्यो र बाबा चाहिँ सङ्गीतको पक्षमा थिएन।
0: यहाँ त स्कुल फाइनल कतिपल्ट दिनुभयो अरे? यो पनि एउटा ठुलो घटना,
1: झन्डै 3 पल्ट दिए होला नि,
0: 3 पल्ट दिएर
1: हजुर, त्यसको पनि कथा छ हो सायद हजुर, यस्तो भएको कि म टनबुलबाट स्कुल फाइनल दिएको हो, त्यसमा फर्स्ट टाइमको एक्जाम मैले राम्रै गरेको तर मैले रिजल्ट पाइनँ मार्कसिट पाइनँ क्या त, किन पाइनँ भन्दा चाहिँ म स्कुलमा लिन गइनँ मार्कसिट लिन गइनँ किन भन्दा चाहिँ मैले फिस तिरेको थिइनँ, अन्त त्यसले गर्दा चाहिँ मैले त्यो एक्जाम मेरो त्यतिकै गयो, सरहरूको छेउमा देखा पर्नु भएन अब है, पहिला फिस माग्थेँ अन्त मैले दिन्छु भन्थेँ होइन, अन्त मैले त्यो रिजल्ट देख्दा पनि देखिनँ म पास थिएँ कि फेल थिएँ हो, अनि सेकेन्ड टाइम फेरि स्कुल फाइनल दिएँ, दिँदाखेरि चाहिँ त्यसमा चाहिँ म कम्पार्ट भएँ हजुर, साइन्स ग्रुपमा कम्पार्ट भएँ र त्यो कम्पार्ट अर्को साल दिँदा चाहिँ पास भएर जम्मा 3 पल्टै दिनु पर्यो
0: हजुर, 11 12 चाहिँ कलेज 11
1: त्यहाँबाट अब 2 वर्ष त लेट भइगयो नि त्यहाँबाट त बुढो भइगयो नि 2 वर्ष है, अनि त्यहाँबाट 11 12 चाहिँ गभर्मेन्ट कलेज पढेको।
0: यहाँलाई पढामा भन्दा बेसी रुचि सङ्गीतमा थियो?
1: अब सङ्गीत यस्तो चिज हो कि जुन कुरो छोड्छु भन्दा छोड्नु सकिँदैन, जब नसा जस्तै हो क्या त त्यस्तै हो, म सङ्गीतमा अब चुर्लोमा डुबिसकेको छु कहाँ पनि निस्किन सक्छ है, अब फेरि पिछेबाट गीत पनि निस्केन, गहिराईमा डुब्दैन रुबा डुबिसकेको छौ भने म ती

0: भनिहाल्थे क्या है। अन्त जुन समय मैले उहाँले मलाई गिरी पुरस्कार दिनुभयो यो चाहिँ राइट टाइम हो, पवनले पुरस्कार थाप्ने समय चाहिँ यो हो भन्नुभयो क्या त।
1: हजुर
0: सायद कुन हिसाबले भन्नुभएको त्यो त बुझिनँ है, अहिले चाहिँ ठिक समय भएको छ भने क्या त। मलाई
1: एकजना मलाई वरिष्ठ व्यक्तिले भन्नुभयो क्या, पवन गुलेलाई कुनै पनि गीत दिनुहोस् उनले मनबाट हृदयबाटै गाउँछ भनेर भन्नु क्या।
0: हजुर हजुर
1: अनि त्यसैले पनि उनको गीत यति साह्रो मिठास हुन्छ भनेर भन्नुभएको छ क्या। अनि यदि पवन गोले चाहिँ भारत बाहिर या नेपालमा भएको भएदेखि पवन गोले नारायण गोपाल भन्दा माथि हुन्थ्यो भनेर एकजना वरिष्ठ व्यक्तिले भन्नुभएको थियो मलाई क्या।
0: हजुर
1: यहाँलाई कस्तो लाग्छ यो कुरा सुन्दाखेरि?
0: त्यो अब सबै आफ्नो आफ्नो भाग्य हो है, सायद भएको भए राम्रै हुन्थ्यो नेपालतिर भएको भए है, अनि यहाँ भएको पनि मलाई राम्रै छ है, यतिको उमेरसम्म गाउनु पाइरहेको छु, भगवान्लाई थ्याङ्क्यु दिनुपर्छ। र अब झन्डै झन्डै 70 वर्षको उमेर लाग्नु आँटेर पनि यति बेला म गाउनु पाइरहेको छु।
1: यहाँले कतिको रियाज गर्नुहुन्छ?
0: म रियाज गर्छु, अब मैले जानेको कुरा नै के रहेर होइन, अब उमेर बितेर गयो, अहिले जानेको यसो भुलिने समय टाइम पास गर्ने त खालि यो सङ्गीत मात्रै रह्यो।
1: र यहाँले लगभग 200 भन्दा बढी गीतहरू गाइसक्नु भएको छ।
0: हजुर हजुर
1: अनि ती जम्मै गीतहरूको यहाँ व्याख्या गर्नु सम्भव पनि छैन किनभने समय पनि हामी
0: कतिवटा गीत त बिर्सिम सक्यौँ मैले
1: है। मनलाई सम्झाइ सम्झाइ सुख दुःख दिन सकिन्छ, हिसाब किताब जस्तो जोड्नु घटाउनु पनि सकिन्छ, यो नगेन्द्र गोर्खाको शब्द रचनामा अनि प्रदीप छेत्रीको सङ्गीत परेको छ। त्यसै गरी यहाँ आफैले मलाई एउटा सानो सोधिहाल्नु मन लाग्यो, तिमीले मलाई अब बिर्से पनि मेरो मुहारदेखि तडपे पनि तर तिम्रो यादमा म तडपिरहेछु, के थाहा
0: तिमीलाई?
1: यो गीतलाई अलिकति भिन्नै तरिकाले जुन प्रकारको गायन पद्धति छ, यहाँको जुन गायन स्टाइल छ एउटा है, त्योदेखि भिन्दै रूपमा यो गीतलाई सृजना गर्नुभएको छ यहाँले गाउनु भएको, यो कसरी आयो यस्तो खालको?
0: यो के भनेदेखि मेरो जुन चाहिँ युथ टिनेज छ, टिनेज मेरो गिटार बजाउने दाईहरूसँग जस्तै सुवर्ण दाई भयो, पेम्बा दाई भयो होइन, महेन्द्र दाई भयो, राजु लिम्बू अब राम्रो गिटारिस्ट है, उनीहरूसँगै बितेको गिटारमा मेरो बितेको। पछि पनि प्रिजम ब्यान्ड ब्रदरहुड ब्यान्डसँग म उनीहरूसँग संलग्न भयो, उनीहरूको प्र्याक्टिसमा कहाँ कहाँ हुन्थ्यो गइबस्थेँ, र मेरो अलिक वेस्टर्न टच रहेको र म आफै पनि गिटार बजाइबस्ने मान्छे, प्र्याक्टिस गर्दा गिटार हार्मोनियम भन्दा म बेसी गिटारमा प्र्याक्टिस गर्छु, र त्यसो हुँदाखेरि मेरो अलिअलि सङ्गीत वेस्टर्न टच पनि हुन्छ, र त्यसले गर्दा त्यसमा एउटा गीत यो पनि हो। हजुर
1: हामी थुप्रै गीतहरू छ अनि एउटा फुल साह्रै राम्रो त्यही दिलमा फुलेको छ, अति सुन्दर कोमल तर काँडा बिचमा फुलेको छ, यहाँले साह्रै मिठो गाउनु भएको छ यो शब्द सङ्गीत सुरज मोक्तानको लागि। र अब हामी जाँदै जाँदै एउटा गीतको यहाँ चर्चा गर्न चाहन्छौँ। खोजिरहेछु एउटा घर, मेरो घर आफ्नो घर, चलिरहेको मनलाई छारिदिने एउटा घर, मेरो घर आफ्नो घर, शब्द सुनेर थिइन् अनि सङ्गीत प्रदीप छेत्री। यो गीत कसरी पाउनु भयो? यो गीतको अलिकति
0: यो शब्दकार हाम्रो सुरेन्द्र सिंह मङ्पू निवासी है, अनि यो चाहिँ मलाई पोस्ट भएर आएको गीत हो, दुईवटा गीत आएको थियो पोस्ट भएर, बाई पोस्ट आएको र चिठीको रूपमा आएको थियो, सानो त्यो भित्र चिठी पनि लेखेको थियो, पवन भाइ यो गीत बनाउने कोसिस गर्नुहोस् है भने हो। अन्तखेरि मैले त्यो दुईवटै गीत हेरेर ट्राई गरेँ घरमा, अब शब्द चाहिँ एकदम मिठो छ शब्द है, तर मैले त्यस्तो जजमेन्ट गर्न सकिनँ क्या यो गीत शब्द। त्यसले हुँदा चाहिँ म भोलिपल्ट गएर चाहिँ माथि प्रदीपलाई दिएँ, प्रदीप भाइ यो गीत मलाई यसो भएर आएको छ, यो गीत बनाउने ट्राई गर भने कि मतलब दुइटा गीतमा त भरे उसले यो मेरो घर त भोलिपल्टै आज दिएको भोलि त पाउँदो आउँदो सुन्नुहोस् त भनेर सुनायो, मलाई गीत त दामी बनाएर ल्याएको रहेछ क्या त। त्यसरी यो गीतको पनि भाग्य राम्रो है, रेकर्ड पनि भयो
1: यो मेरो घर एल्बम भनेर यो टाइटल।
0: हजुर यही गीत हेरेर चाहिँ मेरो घर टाइटल दिएको। यो गीतको लेखाइको शैली यस्तो छ कि यसलाई मैले
1: रूपमा दिन सकिने खालके
0: अरू अरू अर्थ पनि लाग्ने पनि हुन्छ छ यो।
1: र निकै समय बितिसकेछ र अब हामी यहाँबाट बिदा भन्नुपर्ने हुन्छ, र यहाँ हामीसँग जोडिनु भयो हाम्रो आकाशवाणीको पोडकास्टमा यहाँ जोडिनु भयो, यहाँले धेरै कुराहरू बताउनु भयो, यहाँलाई धेरै धेरै धन्यवाद र आउने दिनको निम्ति यहाँलाई धेरै धेरै शुभकामना दिँदै यहाँकोबाट जाँदा जाँदै के भन्न चाहनुहुन्छ हाम्रो श्रोतालाई? तपाईँको
0: श्रोताहरूलाई अब यहाँ आकाशवाणी खरसाङ प्रसार भारतीको मार्फत हजुरहरूसँग मेरो बातचित भनौँ न है, र सानो परिचयहरू मैले सेयर गर्नु पाएँ, र हजुरहरू जति पनि छ थ्याङ्क यू भेरी मच, अनि फेरि पनि यसरी भेटघाट होस् र यो आकाशवाणी खरसाङको जुन यो प्रसारण भइरहेको यसलाई पनि तपाईँहरूले एकदम भित्री मनबाटै सहयोग पुर्याइदिनु हुन्छ भन्ने आशा राखेको छु।

0: हस्त श्रोता, आजलाई पनि यो पोडकास्टबाट म उमेश कार्कीडोली बिदा भन्दछु। नमस्ते, फेरि हामी अर्को पोडकास्ट लिएर उपस्थित हुनेछौँ।
1: आकाशवाणीको पोडकास्ट पछि अब समय भएको छ समाचारको।
2: नमस्कार, आकाशवाणीको बिहान 10 बजेको मुख्य समाचार सिल्भेस्टर लेप्चाबाट सुन्नुहोस्। राष्ट्रपति द्रौपदी मुर्मू आज 2 दिनको आन्ध्र प्रदेश भ्रमणमा विजयवाडा आइपुग्नुहुनेछ। उहाँले भोलि राष्ट्रिय सरस मेला 2026को उद्घाटन गर्नुहुनेछ। अमेरिकाका विदेश मन्त्री मार्को रुबियो आगामी सप्ताह भारत भ्रमणमा आउनुहुनेछ। अमेरिकी विदेश मन्त्रालयले जनाएअनुसार श्री रुबियोले आफ्नो भारत भ्रमणका क्रममा मुम्बई र जामनगरको भ्रमण गर्नुहुनेछ। प्रधानमन्त्री नरेन्द्र मोदीले आज नयाँ दिल्लीमा आयोजित बृहत्तर भारत विश्वभरमा भारतको सांस्कृतिक सम्बन्ध विषयमाथि अन्तर्राष्ट्रिय सम्मेलनलाई भिडियो सन्देशको माध्यमबाट सम्बोधित गर्नुहुनेछ। प्रधानमन्त्री संग्रहालय तथा पुस्तकालयले आज नयाँ दिल्लीस्थित 3 मूर्ति भवनको ब्लक 1 आगन्तुकहरूका लागि एउटा नयाँ कियोस्क सञ्चालनमा ल्याउँदैछ। कार्यकारी समितिका अध्यक्ष निपेन्द्र मिश्रले उक्त कियोस्कको औपचारिक उद्घाटन गर्नुहुनेछ। कोलकातामा दुर्गा पूजा उत्सव श्रद्धाभावको साथ पालन गरिँदैछ। आज चतुर्थी हो र सहरमा हर्षोल्लासको माहौल छ। बिहारको वैशाली जिल्लाको राघोपुर दियारा क्षेत्रमा हिजो राति गङ्गा नदीमा एउटा नाउँ पल्टिँदा 13 जनाको मृत्यु भएको छ भने 6 जनालाई उद्धार गरिएको छ। मृत्यु हुनेमा अधिकांश नाबालिग छन् जो भोजमा सहभागी हुन नाउँमा गएका थिए। राष्ट्रपति द्रौपदी मुर्मू, उपराष्ट्रपति सीपी राधाकृष्णन र प्रधानमन्त्री नरेन्द्र मोदीले बिहारमा नाउ दुर्घटनामा नाबालिकहरूको मृत्युमा दुःख व्यक्त गर्नुभएको छ। सोसियल मिडिया पोस्टमा राष्ट्रपतिले यस घटनालाई हृदय विदारक बताउनु भएको छ। हिजो नयाँ दिल्लीमा बिम्स्टेक राष्ट्रहरूका गृहमन्त्रीहरूको पहिलो बैठक दिल्ली घोषणापत्र पारित भएसँगै सम्पन्न भयो। दिल्ली घोषणापत्रमा बिम्स्टेक राष्ट्रहरूले सीमापार आतंकवाद लगायत सबै प्रकारका आतंकवादको कडा निन्दा गरेका छन्। पश्चिम बङ्गाल सरकारले मद्रासा सेवा आयोगलाई विद्यालय सेवा आयोगमा गाभेको छ। यो अधिसूचना हिजो साँझ जारी गरिएको थियो। राज्य मन्त्री परिषदले 5 अक्टोबरमा यस निर्णयलाई अनुमोदन गरेको थियो। भारत अनि वेस्ट इन्डिजबीच चौथो T20 क्रिकेट म्याच आज हैदराबादको राजीव गान्धी क्रिकेट स्टेडियममा खेलिनेछ। 6 रनमा अनियमितता भएको आरोप लागेपछि खेलकुद मन्त्रालयले प्यारा सुटिङ प्रशिक्षक जयप्रकाश नौटियाललाई टोलीबाट हटाएको छ। आकाशवाणीबाट बिहान 10 बजेको मुख्य समाचार पूरा भयो।
3: बुखार आया है, इसे नजरअंदाज ना करें।
4: डेंगू या मलेरिया दोनों ही मच्छर जनित बीमारियां हो सकती हैं।
3: डेंगू और मलेरिया में कंपकंपी के साथ बुखार आना, पसीना आना, सिरदर्द, तेज पेट दर्द, बदन दर्द और बहुत ज्यादा कमजोरी जैसे लक्षण दिखाई दे सकते हैं।
4: ऐसे लक्षण दिखाई देने पर खुद से दवा न ले, तुरंत नजदीकी अस्पताल या स्वास्थ्य केंद्र जाएं और डॉक्टर की सलाह लें।
3: घर के आसपास जमा पानी साफ करें, अपने आसपास साफ सफाई रखें, मच्छरदानी का इस्तेमाल करें और मच्छरों को पनपने से रोकें।
4: जागरूक रहें

जीवनका हरेक बिहानले हामीलाई एउटा नयाँ सम्भावना प्रदान गर्दछ। हरेक उदाउँदो सूर्यले अन्ध्यारोपछि उज्यालो अवश्य आउँछ भन्ने सन्देश दिन्छ। अनि समयको प्रत्येक स्पन्दनले जीवनलाई अझ सुन्दर, सार्थक र अर्थपूर्ण बनाउने प्रेरणा प्रदान गर्दछ। नमस्कार आदरणीय श्रोता, कार्यक्रम हेलो खरसाङ लिएर उपस्थित भइसकेकी छु उद्घोषिका म सरु। सर्वप्रथम कार्यक्रममा न्यानो अभिवादन स्वागत। श्रोत कार्यक्रमको यस सुखद सुरुवातमा सर्वप्रथम म यहाँ सन्त कवीरको अमृत वचनलाई राख्न चाहन्छु। सन्त कवीर भन्नुहुन्छ, बुरा जो देखन मिचला बुरा न मिलिया कोई, जो दिल खोजा आपना मुझसे बुरा न कोई। अर्थात् जब हामी अरूका कमजोरी खोज्न संसारतिर लाग्छौँ तब अरूमा मात्र दोष देख्ने सम्भावना रहन्छ, तर जब हामी आफ्नै मनभित्र निहाल्छौँ तब आत्मचिन्तनको वास्तविक अर्थ बुझ्न सक्छौँ। सन्त कवीरको यो वाणीले हामीलाई एउटा सुन्दर सन्देश दिन्छ, अरूलाई बदल्न खोज्नुभन्दा पहिले आफूलाई बुझ्ने प्रयास गरौँ, अरूको आलोचना गर्नुभन्दा पहिले आफ्नो विचार र व्यवहारलाई निहालौँ, किनकि साँचो ज्ञान अरूलाई चिन्नुमा मात्र होइन आफूलाई चिन्न सक्नुमा पनि निहित छ। त आउनुहोस् श्रोता, आजको कार्यक्रमलाई ज्ञानको उज्यालो, सकारात्मक सोचको ऊर्जा र सङ्गीतको मधुरतासँग आरम्भ गरौँ।

श्रोता, हरेक दिनको आफ्नै विशेषता हुन्छ र आजको दिनको विशेषताबारे भन्नुपर्दा आज हो वर्ल्ड इन स्ट्यान्डर्ड्स डे, अर्थात् विश्व मानक दिवस, गुणस्तर र विश्वासको साझा आधार। गुणस्तर सभ्यताको पहिचान हो, विश्वसनीयता विश्वासको आधार हो, अनि मानक यी दुवैलाई जोड्ने अदृश्य सेतु हो। हरेक वर्ष अक्टोबर 14 तारिकका दिन मनाइने विश्व मानक दिवसले हाम्रो दैनिक जीवनमा मानकको महत्व र यसको अपरिहार्य भूमिकालाई स्मरण गराउँछ। हामीले उपभोग गर्ने वस्तुहरूमा, प्रयोग गर्ने प्रविधिमा, अपनाउने सेवाहरूमा र निर्माण गर्ने संरचनाहरूमा हरेक ठाउँमा मानकले गुणस्तर सुरक्षा र विश्वसनीयताको सुनिश्चितता खोज्छ। यसले उस उत्पादनलाई उत्कृष्टता प्रदान गर्छ, उपभोक्ताको विश्वासलाई बलियो बनाउँछ र विश्व समुदायबीच सहकार्यको साझा मार्ग खोल्छ। मानक केवल नियमहरूको संग्रह होइन, यो उत्कृष्टताको खोजी हो, सुरक्षित भविष्यप्रतिको प्रतिबद्धता हो, अनि गुणस्तरीय जीवन निर्माण गर्ने साझा संकल्प हो। आउनुहोस्, विश्व मानक दिवसको यस अवसरमा गुणस्तरलाई संस्कार, सुरक्षालाई प्राथमिकता र मानकलाई समृद्धिको आधार बनाउने प्रतिबद्धता व्यक्त गरौँ, मानकको सम्मान गरौँ, गुणस्तरको संस्कृति बसालौँ र विश्वसनीय भविष्यको निर्माण गरौँ।

श्रोता, आज भारतीय चलचित्र जगतकी एक प्रतिभाशाली निर्देशक, पटकथा लेखक तथा कथावाचिका जोया अख्तरको पनि जन्मदिन पर्न गएको छ। उहाँका चलचित्रहरूले आधुनिक जीवनका सपना, सम्बन्धका जटिलता, व्यक्तिगत संघर्ष र आत्मपहिचानका प्रश्नहरूलाई कलात्मक ढंगले प्रस्तुत गरेका छन्। आफ्ना कथा मार्फत दर्शकलाई सोच्न, महसुस गर्न र जीवनलाई नयाँ दृष्टिले हेर्ने प्रेरित गर्नु उहाँको सृजनात्मक यात्राको एउटा महत्त्वपूर्ण पक्ष हो। आज उहाँको जन्मदिनको सुखद अवसरमा उहाँको जीवनमा सुख, शान्ति, सुस्वास्थ्य र सफलताका नयाँ अध्यायहरू थपिँदै जाउन् भन्ने हार्दिक कामना गर्दछौँ। उहाँको सृजनशील कलमले अझ धेरै प्रेरणादायी कथाहरू जन्माओस्, उहाँको निर्देशनले नयाँ सम्भावनाका ढोकाहरू खुलोस् र उहाँको कला यात्रा निरन्तर उचाइतर्फ अघि बढिरहोस् भन्दै जन्मदिनको हार्दिक शुभकामना टक्राउँदछौँ। तपाईँको सृजनाले चलचित्र जगतलाई अझ समृद्ध बनाउँदै जाओस् र तपाईँका कथाहरूले दर्शकको मनमा नयाँ आशा, नयाँ सोच र नयाँ अनुभूति जगाइरहन्, जन्मदिनको हार्दिक शुभकामना जोया अख्तर। त उहाँलाई समर्पण स्वरूप उहाँकै चलचित्रबाट राख्न लागिरहेकी छु यो साङ्गीतिक कोसेली, जिन्दगी नमिलेगी दोबाराबाट। स्वीकार्नुहोस् यो प्रस्तुति विशाल धादलानीको स्वरमा।

श्रोता अब जानौ आजको मौसम बारे केही जानकारी। आज खरसाङमा मौसम बदलीयुक्त रहने सम्भावना रहेको छ। उपलब्ध पूर्वानुमान अनुसार तापक्रम करिब 14-22 डिग्री सेल्सियसको दायरामा रहन सक्नेछ। दार्जिलिङमा आज दिन घमाइलो रहने सम्भावना छ। अधिकतम तापक्रम 22 डिग्री सेल्सियस र न्यूनतम 12-18 डिग्री सेल्सियस रहनेछ। मिरिकमा 15-23 डिग्री सेल्सियसको आसपास रहने अनुमान छ। स्थानीय बादल र वर्षाको अवस्थाबारे अध्यावधिक पुष्टि सीमित रहेको छ। सिलगढीमा आज आंशिक बदली रहने सम्भावना छ र अधिकतम तापक्रम करिब 29 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 17 डिग्री सेल्सियस रहने अनुमान छ।

श्रोता, कार्यक्रम लखरसाङको समय अवधि पनि अब सकिन लागिरहेको छ र कार्यक्रमको यो अन्तिम प्रस्तुतिमा राख्न लागिरहेकी छु चलचित्र हमतुमबाट शान अनि अल्का याग्निकको युगल आवाजमा यो प्रस्तुति र कार्यक्रमबाट अहिलेलाई भने म हजुरसँग हजुरहरूबाट विदा माग्दै दसैँको अग्रिम शुभकामना टक्राउँदछु।

FM 105 MHz लगायत न्यूजन AIR मोबाइल एप अनि आकाशवाणीको दार्जिलिङ FM 102 MHz साथमा प्रसार भारती वेब्स ओटीटी प्लेटफर्ममा हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेछौँ र दिवाकालीन प्रसारणका विविध मनोरञ्जनात्मक साथै जानकारीमूलक कार्यक्रमहरू सहित फेरि पनि यहाँहरू समक्ष उपस्थित भइसकेका छौँ श्रोता र आकाशवाणी खरसाङ सुनेर बसिरहनुभएका हाम्रा सम्पूर्ण आदरणीय श्रोताहरूमा प्राविधिक मित्रहरू लगायत प्रसारण सहयोगी नीता राणा साथै म उद्घोषिका दिपा राणाको तर्फबाट सम्पूर्ण श्रोतालाई हार्दिक स्वागत अनि अभिवादन। अब प्रस्तुत छ कार्यक्रम हाम्रो सरोकार।

सुख बाँड्दा बढ्छ, दुःख बाँड्दा घट्छ। श्रोता, हामीले सानैदेखि सुन्दै र बुझ्दै आएको एउटा सुन्दर जीवन दर्शन हो यो। तर आज हामीले आफैलाई एउटा प्रश्न सोध्नुपर्ने बेला आएको छ। कसैको आँखामा आँसु देख्दा हाम्रो मन पग्लिन्छ कि पग्लिँदैन? दुःखमा परेको मानिसलाई देख्दा हामी सहयोगको हात बढाउँछौँ कि व्यवस्था गर्दै आफ्नो बाटो लाग्छौँ? जीवनको यही संवेदनशील पक्षलाई लिएर आज फेरि उपस्थित भएका छौँ हाम्रो सरोकार कार्यक्रममा। आजको हाम्रो विषय रहेको छ सहयोगको संस्कार। अरूको दुःखमा हामी कतिको संवेदनशील छौँ।

0: टीवीएस क्वालिटी मार्क अनिवार्य कर दिया है, तो आज ही डाउनलोड कीजिए BIS केयर ऐप।
1: BIS इंस्पायरिंग क्वालिटी।
2: श्रोता, जीवन सुख र दुःखको संगम हो। आज हामी सुखमा छौँ, तर भोलि कस्तो परिस्थिति आउँछ कसैलाई थाहा हुँदैन। कहिले हामीलाई अरूको सहयोग चाहिन्छ त कहिले अरूलाई हाम्रो सहाराको आवश्यकता पर्छ। यही जीवनको यथार्थ हो। तर आजको व्यस्त जीवनमा हामी आफ्नै काम, जिम्मेवारी र आवश्यकतामा यति अल्झिएका छौँ कि कहिले कहीँ अरूको पीडा बुझ्न समेत बिर्सन्छौँ। बाटोमा कसैलाई समस्या परेको देख्दा नदेखेजै गर्छौँ। छिमेकमा कुनै परिवार विपदमा पर्दा वा आर्थिक सङ्कटमा पर्दा पनि त्यसलाई आफ्नो सरोकारको विषय ठान्दैनौँ कि हाम्रो समाजमा मानवीय संवेदना बिस्तारै कमजोर हुँदै गएको हो कि अरूको दुःखप्रति संवेदनशील हुनु केवल उपदेश मात्रै सीमित भएको हो। यी प्रश्नहरूमाथि हामी सबैले एकपटक गम्भीर भएर सोच्न आवश्यक छ, किनकि अरूको दुःखमा हाम्रो व्यवहारले नै हाम्रो मानवता र संस्कारको वास्तविक परिचय दिन्छ।

मानव जीवनको सुन्दरता नै एक अर्काप्रति देखाइने माया, करुणा र सहयोगमा निहित छ। सहयोग गर्न सधैँ धन सम्पत्ति नै चाहिन्छ भन्ने छैन। कहिलेकाहीँ दुःखमा परेको व्यक्तिमा कुनै धैर्यतापूर्वक कुराहरू सुनिदिनु, निराश भएको मानिसलाई दुई शब्द सान्त्वनाको दिनु, समस्या परेको छिमेकीलाई साथ दिनु पनि ठूलो मानवीय कार्य बन्न सक्छ। किनकि सहयोगको मूल्य त्यसको आकारले होइन, त्यसमा लुकेको आत्मीयता र सद्भावले निर्धारण गर्दछ।

श्रोता, आजको आधुनिक समाजमा प्रविधिले हामीलाई धेरै नजिक ल्याएको छ, तर कहिलेकाहीँ एउटा दुःखद घटना देख्दा सहयोग हात अघि बढाउनुको सट्टा मोबाइल निकालेर तस्विर खिच्ने, भिडियो बनाउने र सामाजिक सञ्जालमा राख्ने प्रवृत्ति पनि देखिन्छ। यहाँ सोच्नुपर्ने कुरा के हो भने, दुःखमा परेको व्यक्तिको पीडा आफ्नो लोकप्रियता बढाउने माध्यम बन्नु हुँदैन, उसको दुःखलाई प्रचारको विषय होइन मानवता प्रदर्शन गर्ने अवसर बनाउनुपर्छ। हो श्रोता, कुनै विपद वा समस्यामा परेका व्यक्तिका लागि सहयोग जुटाउन सामाजिक सञ्जालमा जानकारी साझा गर्नु आवश्यक हुन सक्छ, तर सहयोग यस्तो होस् जसले पीडितको घाउमा मलम लगाओस्, उसको आत्मसम्मानमा चोट नपुर्याओस्, किनकि सहयोगले मानिसलाई मात्र होइन समाजलाई पनि बलियो बनाउँछ। जहाँ एक अर्काप्रति संवेदना हुन्छ त्यहाँ सम्बन्धमा आत्मीयता हुन्छ, र जहाँ सहयोगको संस्कार हुन्छ त्यहाँ मानवता जीवित रहन्छ।

श्रोता, आजको हाम्रो सरोकार कार्यक्रममा हामीले चर्चा गर्यौं सहयोगको संस्कार र अरूको दुःख प्रतिको हाम्रो संवेदनशीलताबारे। आशा छ आजको यो विषयले हामी सबैलाई आफ्नै व्यवहारतर्फ फर्केर हेर्न प्रेरित गर्नेछ। आउनुहोस्, अरूको दुःखलाई तमासा होइन सहयोगको अवसर बनाऊ, पीडामा परेका मानिसप्रति संवेदनशील बनौँ, उनीहरूको आत्मसम्मानको रक्षा गरौँ र भावी पुस्तामा पनि परोपकारको बिउ रोपौँ। यही आत्मीय सन्देशको साथ म दिपा आजको हाम्रो सरोकार कार्यक्रममा बाट यही आज्ञा चाहन्छु र फेरि अर्को अङ्कमा नयाँ विषय र नयाँ विचारको साथ भेट्ने नै छौँ र जाँदा जाँदै प्रस्तुत गर्दैछौँ आजको अन्तिम साङ्गीतिक प्रस्तुति।

हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेछौँ र श्रोता संगीतका विविध रंग र मधुर धुनहरूसँगै अब प्रस्तुत छ आधुनिक गीतको कार्यक्रम स्वरमाधुरी। तर आधुनिक गीतहरूको मधुर यात्रामा अघि बढ्नु अघि नेपाली संस्कृतिको मौलिकता र परम्पराको सुन्दर झल्को बोकेको समयिक स्वरमा सजिएको पवित्र धुन मालश्रीबाट आजको संगीतमय प्रस्तुतिको शुभारम्भ गरिरहेछौँ। त आउनु श्रोता, वाङ्गे लामा, पवन राई नामदुङ अनि महेन्द्र थापाको स्वम स्वरमा सुनौ मालश्री।

महियारपुर मनिहारीबाट अफ्ताब कासिक, सैदुल दिलकश, रुक्साना बेगम, फिरदोस आलम, आफाक आलम, गुलजार आलम, नसिर प्रेमी अनि मोहम्मद वसिम, गोकाझील सुडापारबाट मोहम्मद हुमायु, मस्कुरा सबनम, आशुतोष कुमार, राजा राजकुमार अनि टुन्नु सिंह, जतुका किशनपुरबाट आलम दिलकश, सबना नास, रिजवान राई, इमरान राजा, आलम शेख, सबना आलम, चाँदी नास अनि परिवारका अन्य सदस्यहरू, सिरासपुर गणेशपूर्वाबाट वकिल राई, फिरोज आलम, नास प्रवीण अनि अर्श बाबु, सरगुजा मेनपाटबाट सोनिया थापा, सोनम थापा, रेशमा थापा अनि आदिवा थापा, बिहारी कलोनी लोनीबाट परविन डोम, सर्फुद्दिन डोम, कुमारी वल्ली डोम अनि डब्लु डोम, जेल रोड मथुराबाट वसिम आस्मा बेलदार, अक्रम आस्मा अनि उल्ला आस्मा। यहाँहरूको अनुरोधमा अब कार्यक्रमको अघिल्लो प्रस्तुति राखिरहेछौँ हिरोपन्थी फिल्मबाट मोहित चौहानको स्वरमा, र यस गीतमा सङ्गीत छ साजिद वाजिदको अनि शब्द रचना रहेको छ कौशर मुनिरको।

0: टीडीएस क्वालिटी मार्क अनिवार्य कर दिया है। तो आज ही डाउनलोड कीजिए BIS केयर ऐप।
1: BIS इंस्पायरिंग क्वालिटी।
2: सत्यनिष्ठा केवल एक शब्द होइन, यो हाम्रो कार्य संस्कृतिको पहिचान हो।
3: हरेक काममा पारदर्शिता, हरेक निर्णयमा निष्पक्षता, हरेक पाइलामा जवाफदेहिता,
2: यही हो सत्यनिष्ठा, यही हो समृद्धिको बाटो। किनकि प्रिभेन्टिभ भिजिलेन्स केवल एउटा अभियान होइन,
3: यो हो असल व्यवस्था र असल भविष्यको जिम्मेदारी।
2: सफा सोच, सही काम, सत्यनिष्ठा हाम्रो पहिचान। NTPC रमामसँग सत्यनिष्ठादेखि समृद्धिको विश्वास।
4: संगीत शंकर एसन लोईको अनि शब्द रचना जावेद अख्तरको चलचित्र जिन्दगी नमिलेकी दोबारा र यस गीतमा गुञ्जनेश्वर छ। फरहान अख्तर, ऋतिक रोशन अनि अभय देवलको र यस गीतको निम्ति अनुरोध लेखी पठाउनु भएका छन् यहाँ सबैले। ईश्वरपुर नेपालबाट अरुण कुमार सिंह, रेणु देवी सिंह अनि उहाँका अन्य साथीहरू। कन्नरिया बजार पूर्णियाबाट दिलीप कुमार सेन्चुरी, बिमला रानी, सिम्पी, मोहम्मद शरीफ आर्जु, रिया अनि खुसी। कन्नौर जिल्ला कटिहारबाट सुरेशलाल शर्मा, द्रौपदी देवी, जगदीश अनि दिलीप। बिहार कलोनी लोनीबाट नसिमुल इस्लाम गुनौरे अनि प्रकाशवीर राजपूत। डोडी लोहारा बालोटबाट कमलेश जयपुरिया, टाउनसिप भिलाईबाट अनुश्री, प्रदीप, पिङ्की र प्रमिला। जेल रोड रायगढबाट लालचन्द मिश्र अनि मोहम्मद रफी। शान्तिनगर भिलाईबाट प्रदीप कुमार शाह, प्रतिमा शाह अनि सन्देश शाह। पुना महाराष्ट्रबाट बिना आदिश मेहता अनि माही मेहता। नटरेन जिल्ला विदिशा मध्यप्रदेशबाट कल्याण सेन, पुष्प सेन, नितिन सेन अनि जतिन सेन। यहाँहरूको अनुरोधमा अब राखिरहेछौँ कार्यक्रमको यो अघिल्लो प्रस्तुति।

श्रोता, अब कार्यक्रमको अन्तिम प्रस्तुति राखिरहेछौ। ह्याप्पी एन्डिङ चलचित्रबाट रेखा भारद्वाज अनि साथीहरूको स्वरमा, शब्द प्रिया सरैयाको अनि सङ्गीत रहेको छ सचिन जिगरको। र यस गीतको निम्ति अनुरोध छ यहाँहरू सबैको, गठिया मौजी उस्तुबाट प्रदीप कुमार मण्डल, आशिष मण्डल, कुन्दन, करिना, पूजा कुमारी, आरती अनि सुनिता देवी, राजनगर मधुबनीबाट कुशेश्वर कान्ति गुप्त, मौसम गुप्त, सङ्गीता रुद्र, रिद्धि अनि सिद्धि, यसबाग पिल्ली कलोनी लखनऊबाट मुकेश गुप्त, रानी गुप्त, कुसुम पलक अनि पङ्कुरी गुप्त, कोटवा नारायणपुर बाबापट्टी बलियाबाट ओम प्रकाश राई, उषा राय, अमित कुमार राई अनि हेप्पी रोय, दुबिया नेउदा गाजीपुरबाट प्रतीक रोय, रोशनी राई अनि प्राञ्जल रोय, शेरपुर कला गाजीपुरबाट अवधेश रोय, प्रीति रोय अनि नवनीत रोय, यसरी नै समरेखपानी बालुकोपबाट अशोक कुमार खड्का, मिरिक निगालेबाट कल्याण राई, न्यू चम्टा चिया बगानबाट तोर्का थुर्सेका, सिङ्बुली मिरिकबाट सुखबीर थापा, मालबजारबाट अजय धनुका, इस्कन मन्दिरबाट वंशीधर प्रसाद, मर्माटी स्टेटबाट लक्ष्मी प्रधान, सौरेनीबाट जसोदा तामाङ, खरसाङ चित्रबाट साहिल देवान अनि नागरी स्कुल गाउँबाट शान्ता तामाङ। अब राखिरहेछौँ कार्यक्रमको यो अन्तिम प्रस्तुति।

भिडियो सन्देश मार्फत सम्बोधन गर्नुहुनेछ। राष्ट्रपति द्रौपदी मुर्मू आन्ध्र प्रदेशको दुई दिवसीय भ्रमणमा आज विजयवाडा पुग्नुहुनेछ। उहाँले भोलि राष्ट्रिय सरस मेला 2026 को उद्घाटन गर्नुहुनेछ। वाणिज्य मन्त्री पीयूष गोयलले भारतले विगत चार वर्षमा 38 विकसित देशहरूलाई प्राथमिकता दिँदै व्यापार सम्झौताहरू गरेको बताउनु भएको छ। नयाँ दिल्लीमा बिम्स्टेकका गृहमन्त्रीहरूको पहिलो बैठक दिल्ली घोषणापत्र पारित भएसँगै समापन भएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले आज नवरात्रको चौथो दिन माता कुष्माण्डाको पूजा गर्नुभयो। रक्षा मन्त्री राजनाथ सिंहले भारत र आसियान एक शान्तिपूर्ण स्थिर र स्वतन्त्र हिन्द प्रशान्त क्षेत्रमा साझा हितहरू साझा गर्ने बताउनु भएको छ। दिल्लीको एक विशेष अदालतले आज सिजेपी नेता सौरभ दास र आशुतोष राङ्कालाई 5 दिनको न्यायिक हिरासतमा पठाएको छ भने पार्टीका अर्का नेता अजिङ्क्य सिन्देलाई व्यक्तिगत जमानतमा रिहा गरिएको छ। भारतमा वैश्विक वर्ष 2015 र 2024 बीचमा नयाँ क्षयरोगका नयाँ मामिलाहरूमा 21% कमी आएको छ। प्रधानमन्त्री संग्रहालय र पुस्तकालयले आज नयाँ दिल्लीको 3 मूर्ति भवनको ब्लक 1 नयाँ आगन्तुक कियोस्कको उद्घाटन संग्रहालयको कार्यकारी समितिका अध्यक्ष नृपेन्द्र मिश्राले गर्नुहुनेछ। पश्चिम बंगाल सरकारले मदरसा सेवा आयोगलाई विद्यालय सेवा आयोगमा विलय गरेको छ। कलकत्तामा दुर्गा पूजा धुमधामका साथ मनाइँदैछ। अमेरिकी विदेश मन्त्री मार्को रुबियोले अर्को हप्ता भारत भ्रमण गर्नुहुनेछ। यसले दुई देशबीचको ऊर्जा सहयोग र रणनीतिक साझेदारीलाई बलियो बनाउनेछ र भारत र वेस्ट इन्डिज बीचको 5 म्याचको T20 सिरिजको 14 खेल आज हैदराबादको राजीव गान्धी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा सुरु हुँदैछ। मुख्य समाचार अहिलेलाई पूरा भयो। अघिल्लो समाचार लिएर हामी दिउँसो 2:40 बजेर उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।

且那位突击前辈送去面对徐桂英。

Jesus.

Oh, my God.

Pushe, Kaji, you do shoe in Saruna.

0: एफएमएक्सी 3.5 मेगाहर्ज लगायत न्यूजन एआईआर मोबाइल एप अनि आकाशवाणीको दार्जिलिङ एफएम 100.2 मेगाहर्ज साथमा प्रसार भारती वेब्स ओटिटी प्लेटफर्ममा हामी आकाशवाणीको नेपाली प्रसारण सेवाबाट बोलिरहेछौँ र समय यस बेला दिउँसोको 2:30 भइरहेछ र अपरान्न 4 बजीसम्म हामी रहनेछौँ आकाशवाणीको नेपाली प्रसारण सेवामा विविध कार्यक्रमहरूको साथमा।
1: शुरू करें इन्वेस्टिंग का पार्ट।

0: डाउनलोड करें BIS केयर ऐप।
1: श्रोता अब प्रस्तुत छ आधुनिक अनि लोकगीतहरू र प्रथम प्रस्तुतिमा गुञ्जने स्वर छ चन्दना ठटालको, शब्द शशी सुनामको अनि सङ्गीत रहेको छ मोहन हिङमाङको।

0: आधुनिक अनि लोकगीतको प्रस्तुतिपछि अब पनि सुनाइरहेछौँ समाचार।
1: नमस्कार, यो आकाशवाणी हो। अब समाचार सन्ध्या शर्माबाट सुन्नुहोस्। प्रथममा मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले आज नयाँ दिल्लीमा बृहत्तर भारत विश्वभरि भारतको सांस्कृतिक सम्बन्ध शीर्षकमाथि अन्तर्राष्ट्रिय सम्मेलनलाई भिडियो सन्देश मार्फत सम्बोधन गर्नुहुनेछ। केन्द्रीय इलेक्ट्रोनिक्स एवं सूचना प्रौद्योगिकी मन्त्री अश्विनी वैष्णवले लागत पक्षका साथै वैश्विक सेमी कन्डक्टर मूल्य श्रृङ्खलामा विश्वास र साइबर सुरक्षाको महत्त्व निरन्तर बढिरहेको बताउनु भएको छ। रक्षा मन्त्री राजनाथ सिंहले शान्तिपूर्ण, स्थिर र स्वतन्त्र हिन्द प्रशान्त क्षेत्रमा भारत र आसियान साझा हितहरू साझा गर्ने बताउनु भएको छ। विदेश मन्त्री डाक्टर एस जयशंकरले मध्य शक्तिहरूले सहमति गरेका नियमहरूको कार्यान्वयनमा सहमति, आपसी समझदारी र साझा हितले महत्वपूर्ण भूमिका खेल्ने बताउनु भएको छ र वाणिज्य मन्त्री पीयूष गोयलले भारतले विगत 4 वर्षमा 38 विकसित देशहरूलाई प्राथमिकता दिँदै व्यापार सम्झौताहरू गरेको बताउनु भएको छ। अब समाचार।

0: केन्द्रीय बन्दरगाह जहाजरानी एवं जलमार्ग मन्त्री सर्वानन्द सोनोवालले राष्ट्रिय जहाज निर्माण मिसन अन्तर्गत देशको जहाज निर्माण उद्योगलाई सहयोग गर्न दुई विशेष ऋण जोखिम बीमा योजनाहरूको घोषणा गर्नुभएको छ। मुम्बईमा 21 औं समुद्री राज्य विकास परिषदको बैठकलाई सम्बोधन गर्नुहुँदै श्री सोनोवालले जहाज निर्माण परियोजना ऋण जोखिम बीमा नीतिले निर्यात परियोजनाहरूलाई सुरक्षा प्रदान गर्ने बताउनुभयो। क्यानाडा र भारतले 5 अक्टोबरदेखि 9 अक्टोबरसम्म ओटावामा 5 औं चरणको वार्तापछि 2026 को अन्त्यसम्म सम्झौतालाई निष्कर्षमा पुर्याउने लक्ष्यका साथ व्यापक आर्थिक साझेदारी सम्झौताका लागि वार्तालाई तीव्र पारेका छन्। दुई देशले आर्थिक सम्बन्ध बलियो बनाउने प्रयासको बीचमा द्विपक्षीय व्यापार र निवेश विस्तार गर्न खोजिरहेका छन्। क्यानाडाका अन्तर्राष्ट्रिय व्यापार मन्त्री मनिन्दर सिद्धुले यस हप्ता नयाँ दिल्लीमा वाणिज्य एवं उद्योग मन्त्री पीयूष गोयललाई भेट गर्नुभयो। भारतमा वर्ष 2015 र 2024 को बीचमा नयाँ क्षयरोगका मामिलाहरूमा 21% कमी आएको छ, जबकि वैश्विक रूपमा यो कमी 12% रहेको छ। देशमा क्षयरोगको उपचारको कभरेज वैश्विक औसत 78% तुलनामा 92% भएको छ। सरकारले क्षयरोग उन्मूलनका लागि प्रयासहरू बढाएको छ। यस अन्तर्गत परीक्षणको विस्तार भइरहेको छ, आधुनिक तकनिकको प्रयोग भइरहेको छ र जनसहभागिता बढाइएको छ। टिबी मुक्त भारत अभियान अन्तर्गत अहिलेसम्म 28 करोडभन्दा अधिक मानिसहरूको जाँच गरिएको छ। प्रधानमन्त्री संग्रहालय र पुस्तकालयले आज नयाँ दिल्लीको 3 मूर्ति भवनको ब्लक 1 मा नयाँ आगन्तुक कियोस्को उद्घाटन संग्रहालयको कार्यकारी समितिका अध्यक्ष निप्रिन्द्र मिश्राले गर्नुहुनेछ। यस पहलको उद्देश्य संग्रहालयमा आउने आगन्तुकहरूलाई राम्रो सुविधा प्रदान गर्नु रहेको छ। कियोस्कमा जलपान र हल्का खाजाको व्यवस्था हुनेछ, जसले परिवार र युवाहरूलाई सुविधा प्रदान गर्नेछ। अमेरिकाको विदेश मन्त्री मार्को रुबियो अर्को हप्ता भारत भ्रमणमा आउँदै हुनुहुन्छ। यसले दुई देशबीचको ऊर्जा सहयोग र रणनीतिक साझेदारीलाई बलियो बनाउनेछ। अमेरिकाको विदेश विभागले रुबियोले आफ्नो भारत भ्रमणका क्रममा मुम्बई र जामनगरको भ्रमण गर्ने बताएको छ। उहाँले भारत अमेरिका रणनीतिक साझेदारीको शक्ति, क्षेत्रीय र वैश्विक परिस्थितिहरू र ऊर्जा सहयोग बढाउने सम्भावनाहरूको बारेमा चर्चा गर्न वरिष्ठ अधिकारीहरूसँग भेट गर्नुहुनेछ। दिल्लीको एक विशेष अदालतले आज सिजेपी नेता सौरभ दास र आशुतोष राङ्कालाई 5 दिनको न्यायिक हिरासतमा पठाएको छ भने पार्टीका अर्का नेता अजिङ्क्य सिन्देलाई व्यक्तिगत जमानतमा रिहा गरिएको छ। पश्चिम बङ्गाल सरकारले मदरसा सेवा आयोगलाई विद्यालय सेवा आयोगमा विलय गरेको छ। यो अधिसूचना हिजो साँझ जारी गरिएको राज्य मन्त्रीमण्डलले 5 अक्टोबरमा यस निर्णयलाई मञ्जुरी दिएको थियो। मुख्यमन्त्री शुभेन्दु अधिकारीले केही दिनअघि मदरसामा सबै नियुक्तिहरू अब विद्यालय सेवा आयोग मार्फत गरिने घोषणा गर्नुभएको थियो। अल्पसंख्यक मामिला मन्त्री खुदिराम टुडुले यो निर्णयले मदरसामा शिक्षकहरूको पारदर्शी र निष्पक्ष भर्ती सुनिश्चित गर्ने बताउनु भएको छ। यो समाचार युट्युबमा @AIR कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्तमा मुख्य समाचार पुनः एकपल्ट। प्रधानमन्त्री नरेन्द्र मोदीले आज नयाँ दिल्लीमा बृहत्तर भारत विश्वभरि भारतको सांस्कृतिक सम्बन्ध शीर्षकमाथि अन्तर्राष्ट्रिय सम्मेलनलाई भिडियो सन्देश मार्फत सम्बोधन गर्नुहुनेछ। केन्द्रीय इलेक्ट्रोनिक्स एवं सूचना प्रौद्योगिकी मन्त्री अश्विनी वैष्णवले लागत पक्षका साथै वैश्विक सेमिकन्डक्टर मूल्य श्रृङ्खलामा विश्वास र साइबर सुरक्षाको महत्व निरन्तर बढिरहेको बताउनु भएको छ। रक्षा मन्त्री राजनाथ सिंहले शान्तिपूर्ण, स्थिर र स्वतन्त्र हिन्द प्रशान्त क्षेत्रमा भारत र आसियान साझा हितहरू साझा गर्ने बताउनु भएको छ र वाणिज्य मन्त्री पीयूष गोयलले भारतले विगत 4 वर्षमा 38 विकसित देशहरूलाई प्राथमिकता दिँदै व्यापार सम्झौताहरू गरेको बताउनु भएको छ। समाचार पूरा भयो।
1: हाँ, ये रिंग अच्छी है, बीवी को पसंद भी आ जाएगी।
2: अरे यस सर, आपकी चॉइस बहुत अच्छी है और ये डिजाइन भी नया है।
1: डिजाइन नया है वो तो ठीक है, लेकिन सोने की प्योरिटी का प्रूफ कहाँ मिलेगा?
3: बनिए एक जागरूक ग्राहक, आज ही डाउनलोड कीजिए BIS केयर ऐप। सोना खरीदने से पहले BIS केयर ऐप पर HUID कोड अवश्य वेरीफाई करें।
4: हाँ, ये हेलमेट अच्छा है, लेकिन ये सेफ है क्या?
5: चिंता मत कीजिए, इस हेलमेट पर ISI मार्क है।
4: और मुझे कैसे पता चलेगा कि ये असली है?
5: BIS केयर ऐप से, जहां आपको ये इम्पोर्टेंट डिटेल एक ही क्लिक में मिल जाएगी।
3: बनिए जागरूक ग्राहक और कोई भी प्रोडक्ट खरीदने से पहले उसकी प्रामाणिकता चेक करने के लिए आज ही डाउनलोड करें BIS केयर ऐप।

0: फिल्म संगीतको प्रस्तुतिपछि अब पनि पालो भएको छ समाचारको।
1: नमस्कार, यो आकाशवाणी हो, समाचार सुषमा तामाङबाट सुन्नुहोस्। असमका मुख्यमन्त्री डाक्टर हेमन्त विश्व शर्माले आज डिब्रुगढको खानीकरमा प्रस्तावित असम विधानसभा भवनको निर्माणस्थलको निरीक्षण गर्नुभयो। मुख्यमन्त्री श्री शर्माले प्रस्तावित विधानसभा परिसरका लागि छुट्याइएको स्थलको अवलोकन गर्नुभयो। यो भ्रमण डिब्रुगढमा नयाँ विधानसभा परिसर निर्माणको योजनाका लागि महत्वपूर्ण मानिएको छ। यद्यपि निरीक्षणको क्रममा दिइएका निर्देशहरू र परियोजनाको थप कार्य योजनाको बारेमा विस्तृत जानकारी आउन बाँकी छ। उल्लेखनीय छ, मुख्यमन्त्री श्री शर्मा मंगलबारदेखि माथिल्लो आसामको भ्रमणमा हुनुहुन्छ। मुख्यमन्त्री डाक्टर हेमन्त विश्व शर्माले खेल महारणको तेस्रो संस्करणको तयारीको समीक्षा गर्नुहुँदै सबै जिल्ला आयुक्तलाई राज्य सरकारको प्रमुख ग्रासरूट खेल पहलको सहज सञ्चालन सुनिश्चित गर्न निर्देश दिनुभएको छ। प्रतियोगिताहरू 7 नोभेम्बरदेखि गाउँ पञ्चायत स्तरमा सुरु हुनेछ। मुख्यमन्त्री श्री हेमन्त विश्व शर्माले जिल्ला अधिकारीहरूलाई व्यापक सहभागितालाई प्रोत्साहन गर्न नामाङ्कन दर्ता गर्न निर्देश दिनुभयो। उहाँले खेल महारण 3.0 बाह्र वर्षभन्दा कम उमेरका बालबालिकाको लागि बाल खेल महोत्सव आयोजना गरिनेछ। यस पहलको उद्देश्य उदयमान प्रतिभाहरूको पहिचान गर्नु र चयनित बालबालिकालाई उचित प्रशिक्षण र मासिक छात्रवृत्ति प्रदान गर्नु रहेको छ। उच्च न्यायालयले गुवाहाटी नगर निगमको आयुक्तलाई चाँदमारीमा दुर्गापूजा समितिले स्थापना गरेको अस्थायी कार्यकालको निरीक्षण गर्न निर्देश दिएको छ। कृष्णनगरमा बासिन्दाहरूले कृष्णनगर, अमिया नगर, रुद्रनगर, पूर्वाञ्चल नगर, आञ्चलिक श्री दुर्गापूजा उज्जापान समितिले नलीमा आफ्नो अस्थायी कार्यालय निर्माण गरेको आरोप लगाउँदै रिट याचिका दर्ता गरेपछि यो निर्देश आएको हो। याचिकाकर्ताले भनेको छ, समितिले दुर्गा

0: 2026 को व्यवस्थापन र समन्वयको लागि कृष्णनगर दीपज्योति संघको अगाडि कार्यालय स्थापना गर्न अनुमति प्राप्त गरेको थियो। सेवा संकल्प अभियानको एक अंशको रूपमा असमको लहरीघाट खण्ड विकास केन्द्रमा सेवा संकल्प अभियान अन्तर्गत आशा कार्यकर्ता र आशा पर्यवेक्षकहरू बीच एक पटकको प्रेरक पारिश्रमिक चेक र प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न भयो। नगाउँ लोकसभा क्षेत्रका नवनिर्वाचित सांसद देवाशिष शर्माले कार्यक्रममा भाग लिएर अधिकारीहरूको उपस्थितिमा आशा कार्यकर्ता र आशा पर्यवेक्षकहरूलाई चेक वितरण गर्नुभयो। त्रिपुराका मुख्यमन्त्री डाक्टर माणिक शाहले राज्य सरकारले सेवाको क्रममा मृत्यु भएका आश्रितहरूलाई नोकरी प्रदान गर्ने योजना अन्तर्गत नियुक्तिहरू सहित 23,986 नोकरीहरू प्रदान गरेको छ। यसका साथै बाह्य एजेन्सीहरूको माध्यमबाट 26,000 मानिसहरूलाई नोकरी प्रदान गरिएको छ। श्री शाहले आज अगरतलामा नवनियुक्त स्नातक शिक्षकहरूलाई नियुक्ति पत्र वितरण समारोहलाई सम्बोधन गर्दै यस आशयको जानकारी दिनुभयो। अरुणाचल प्रदेशको तवाङ जिल्ला प्रशासनले जङ मागो चुना करिडोरमा सतत एवं समुदायमा आधारित पर्यटन प्रवर्धन गर्न 7 गाउँका 70 जनालाई आतिथ्य पर्यटक सुरक्षा र व्यावसायिक भ्रमणमा प्रशिक्षण दिएको छ। संस्कृति सामुदायिक विकास पर्यटन र दिगो जीविकोपार्जनमा काम गर्न दर्ता गरिएको समाज रुट्स एन्ड विङ्ससँगको सहकार्यमा अक्टोबर 12 र 13 जङमा 2 दिने क्षमता निर्माण कार्यक्रम आयोजना गरिएको थियो। एनएसपीसीले अरुणाचल प्रदेशमा 2000 मेगावाटको सुबनसिरी लोअर जलविद्युत परियोजनाको 550 मेगावाटको एकाइलाई राष्ट्रिय ग्रिडसँग सिङ्क्रोनाइज गरेको छ, जसले कुल सिङ्क्रोनाइज क्षमता 1,250 मेगावाट पुर्याएको छ। अरुणाचल प्रदेश आसाम सीमामा सुबनसिरी नदीमा परियोजनाको चरणबद्ध कार्यान्वयनको दिशामा अर्को कदम हो। यस परियोजनामा 250 मेगावाटका 8 उत्पादन एकाइहरू समावेश छन् र पूर्ण रूपमा सञ्चालनमा आएपछि वार्षिक लगभग 7,422 मिलियन युनिट बिजुली उत्पादन गर्ने क्षमता गरिएको छ। मेघालयको मन्त्रीमण्डलले मेघालय स्कूल एजुकेशन स्कूल कम्प्लेक्स नियम 2026 स्वीकृति दिएको छ, जसले प्राथमिक विद्यालयहरूलाई नजिकैको माध्यमिक र उच्च माध्यमिक संस्थासँग जोड्छ, जसको उद्देश्य भर्नालाई सरल बनाउनु र विद्यार्थीहरू स्कूलमा अघि जाँदै बारम्बार कागजी कार्य कम गर्नु हो। मन्त्रीमण्डलको बैठकपछि मुख्यमन्त्री श्री कोनराड के साङमाले यो निर्णयको घोषणा गर्नुभएको हो। मेघालय राज्य कानुनी सेवा प्राधिकरण आज पूर्वी खासी हिल्स जिल्लाको माबियोङ उमाजापुङको ए जिङ्गई अंग्रेजी माध्यमिक विद्यालयमा यौन अपराधबाट बालबालिकाको संरक्षण पोक्सो नियम 2012 अन्तर्गत जागरूकता र संवेदनशीलता बढाउने उद्देश्यका जिङ केयरमेन आशा परियोजना शुरू गर्ने तयारी गरेको छ। यसका साथै आकाशवाणीबाट समाचार पूरा भयो।
1: श्रोता, समय यस बेला अपराह्न 3:20 भइरहेछ। अब प्रस्तुत गर्न लागिरहेछौँ कार्यक्रम विश्वमा हामी।
2: नमस्कार आदरणीय श्रोतागण, आकाशवाणीको प्रस्तुति कार्यक्रम विश्वमा हामी लिएर आज फेरि पनि यहाँ समक्ष उपस्थित छु। म सञ्चालिका मोना, र आजको हाम्रो कार्यक्रमको विषयवस्तु रहनेछ शिक्षाविदको रूपमा डाक्टर श्यामा प्रसाद मुखर्जी। श्रोता, डाक्टर श्यामा प्रसाद मुखर्जीको नाम सुन्ने बित्तिकै हाम्रो मस्तिष्कमा राजनीतिज्ञ, जनसङ्घका संस्थापक र कश्मीर सत्याग्रहीको छवि आउँछ। तर उनी केवल राजनेता मात्र थिएनन्, उनी आधुनिक भारतका एक महान शिक्षाविद, दूरदर्शी कुलपति र शिक्षा सुधारक पनि थिए। केवल 33 वर्षको उमेरमा कलकत्ता विश्वविद्यालयको कुलपति बन्ने उनी सबैभन्दा कान्छो व्यक्ति हुन्। उनको जीवनको सबैभन्दा सुनौलो समय शिक्षा क्षेत्रमा नै बित्यो। उनको मान्यता यो थियो कि यदि देशलाई बचाउनु छ भने पहिले विश्वविद्यालयलाई बचाउनुपर्छ। शिक्षालाई राष्ट्रिय चरित्र निर्माणको आधार मान्ने मुखर्जीले भारतीय शिक्षा प्रणालीमा मौलिकता, अनुशासन र राष्ट्रियताको बीज रोपे। उनको जन्म 6 जुलाई 1901 कलकत्तामा भएको थियो। उनका पिता सर आशुतोष मुखर्जी आफै पनि एक प्रसिद्ध शिक्षाविद र कलकत्ता

खोला विश्वविद्यालयका दुई पटक कुलपति रहेका थिए। शिक्षाको वातावरणमा हुर्केका श्यामा प्रसाद बाल्यकालदेखि नै अत्यन्त प्रभावशाली थिए। उनले 1921 बीए प्रथम श्रेणीमा उत्तीर्ण गरे र 1923 अङ्ग्रेजीमा एमए गरेर विश्वविद्यालयमा प्रथम भएका थिए। सन् 1924 उनले बीएल गरे र पछि इङ्ल्यान्ड गएर लिङ्कन्सिनबाट ब्यारिस्टर पनि बने। तर वकिलको पेसा छोडेर उनी पिताको पथ पछ्याउँदै शिक्षा क्षेत्रमा आए। साल 1924 उनी कलकत्ता विश्वविद्यालयको सेनेट सदस्य बने। साल 1929 बङ्गाल विधान परिषदको सदस्य भए, तर उनको ध्यान भने सधैँ शिक्षामा नै रहिरहन्थ्यो। सन् 1934 केवल 33 वर्षको उमेरमा डाक्टर मुखर्जी कलकत्ता विश्वविद्यालयका कुलपति नियुक्त भए। उनी त्यस बेलासम्मकै सबैभन्दा कान्छो कुलपति थिए। सन् 1938 चार वर्षको कार्यकालमा उनले विश्वविद्यालयलाई नयाँ जीवन प्रदान गरे। उनका प्रमुख शैक्षिक सुधारहरूको कुरा गर्न पर्दा, त्यति बेला विश्वविद्यालयमा अङ्ग्रेजीको मात्र बोलबाला थियो। डाक्टर मुखर्जीले पहिलो पटक बङ्गाली भाषालाई स्नातकोत्तर स्तरमा अध्ययन अध्यापनको माध्यम बनाए। उनले भनेका थिए, मातृभाषामा सोच्ने राष्ट्रले मात्र मौलिक अनुसन्धान गर्न सक्छ। उनको पहलमा नै हिन्दी, असमिया, ओडिया भाषाहरूका निम्ति पनि विश्वविद्यालयमा विभागहरू खुले। देशलाई स्वतन्त्र भएपछि इन्जिनियर र वैज्ञानिकहरू चाहिन्छ भन्ने उनले बेलैमा बुझेका थिए। उनले कलकत्ता विश्वविद्यालयमा अप्लाइड फिजिक्स र अप्लाइड केमिस्ट्रीको पाठ्यक्रम पनि सुरु गरे। बङ्गाल टेक्निकल इन्स्टिच्युटलाई विश्वविद्यालयमा गावे र आजको जादवपुर विश्वविद्यालय, जो अति नै प्रसिद्ध विश्वविद्यालय हो, उनैको देन हो। त्यस्तै गरी उनले नक्कल रोक्ने र गुणस्तर बढाउन परीक्षा प्रणालीलाई कडा बनाए। उत्तर पुस्तिका जाँच्ने तरिका बदले विद्यार्थीहरूको लागि आचार संहिता बनाए। उनी सहरको मात्र कुरा गर्दैनथे, गाउँका विद्यार्थीहरूले पनि उच्च शिक्षा पाउनुपर्छ भनेर उनले छात्रवृत्तिको व्यवस्था समेत गरे। ग्रामीण कलेज खोल्नमा प्रोत्साहन दिए, जसको कारणले गर्दा ग्रामीण क्षेत्रबाट पनि छात्र छात्राहरूले प्रशस्त मात्रामा उच्च शिक्षा प्राप्त गर्न सके। श्रोताहरूले सुन्दै हुनुहुन्छ कार्यक्रम विश्वमा हामी, जसमा आज हामी चर्चा गर्दैछौँ हाम्रो देश भारतका एक महान शिक्षाविद डाक्टर श्यामा प्रसाद मुखर्जी बारे। उहाँ बारे यहाँहरूसँग थप चर्चा गर्नेछु। अहिलेलाई भने आउनुहोस्, एकैछिन विश्राम गरौँ अनि सुनौ यो।

पुनः स्वागत छ यहाँहरू सुन्दै हुनुहुन्छ कार्यक्रम विश्वमा हामी, जसमा आज हामी चर्चा गर्दैछौँ एक प्रसिद्ध शिक्षाविद डाक्टर श्यामा प्रसाद मुखर्जी बारे। डाक्टर मुखर्जी केवल एक प्रशासक थिएनन्, उनी साँच्चिकै शिक्षाको शिक्षक थिए। कुलपति भएर पनि उनी नियमित कक्षामा गएर पढाउने गर्थे। विद्यार्थीहरूलाई उनले व्यक्तिगत रूपमा चिन्ने गर्थे। 1930 दशकमा बङ्गालमा क्रान्तिकारी आन्दोलन चलिरहेको थियो। ब्रिटिस सरकारले धेरै विद्यार्थीहरूलाई आतंकवादी भनेर कलेजबाट निकालेको थियो। डाक्टर मुखर्जीले सरकारसित लडेर ती विद्यार्थीहरूलाई फेरि भर्ना गराए। उनले भनेका थिए, विश्वविद्यालयको काम पुलिसको जस्तो होइन, हाम्रो काम युवालाई बाटो देखाउनु हो, जेल पठाउनु होइन। उनी शिक्षाको मर्यादाको निम्ति लडे। शिक्षकलाई

राष्ट्रनिर्माता भन्ने तर उनीहरूको कार्यको निम्ति सठिक भत्ता नदिने व्यवस्थाको पनि उनले कडा विरोध गरे। उनकै पहलमा शिक्षकहरूको आय र सेवा सुविधामा पनि धेरै बढोत्तरी भएको हो। डाक्टर मुखर्जी लर्ड मेकालेको शिक्षा नीतिका आलोचक थिए। मेकालेले अङ्ग्रेजी पढेको भारतीय बाबु बनाउन चाहन्थे, तर मुखर्जी भन्थे हामीलाई यस्तो शिक्षा चाहिन्छ जसले भारतीय दिमाग भारतीय हृदय बनाओस्। उनले विशेष गरेर तीन कुराहरूमा जोड दिएका थिए, जसमध्येमा प्रथममा राष्ट्रिय पाठ्यक्रम थियो। इतिहासमा केवल मुगल र ब्रिटिसहरूको गुणगान होइन, शिवाजी राणा प्रताप गुरु गोविन्द सिंहको पनि पढाइ हुनुपर्छ भन्ने कुरा उनले विचारे र यसलाई पाठ्यक्रममा गाभे। दोस्रो थियो चरित्र निर्माण। डिग्रीभन्दा ठूलो कुरा चरित्र हो भनेर उनी भन्ने गर्थे। विद्यार्थीमा देशभक्ति अनुशासन र सेवा नै छैन भने त्यो डिग्रीको कुनै मूल्य हुँदैन भन्ने कुरा उनले सबैलाई बताए। त्यस्तै गरी आत्मनिर्भर शिक्षाको बुनियाद पनि उनले राखे। विदेशी किताबको भर पर्नु हुँदैन, भारतमै अनुसन्धान गर्नुपर्छ भनेर उनले अनुसन्धानकर्ताहरूलाई प्रोत्साहन दिए। उनले भारतीय वैज्ञानिक जगदीश चन्द्र बोस र आचार्य प्रफुल्ल चन्द्र रायलाई विश्वविद्यालयमा ठूलो सम्मान दिए। सन् 1938 कलकत्ता विश्वविद्यालयको दीक्षान्त समारोहमा रविन्द्रनाथ ठाकुरलाई डी लिटको मानार्थ उपाधि दिने प्रस्ताव उनैले नै गरेका थिए। यसले शिक्षा र संस्कृतिको मिलन गराए। सन् 1938 कुलपतिको कार्यकाल सकेपछि उनी सक्रिय रूपले राजनीतिमा उत्रे। स्वतन्त्र भारतको पहिलो मन्त्रीमण्डलमा उनी उद्योग मन्त्री बने, तर मन्त्री हुँदा पनि उनले अखिल भारतीय प्राविधिक शिक्षा परिषदको गठन गरे। आज भारतका जम्मै इन्जिनियर र व्यवस्थापन कलेजहरू यही अखिल भारतीय प्राविधिक शिक्षा परिषद अन्तर्गत नै चल्ने गर्छ। उनले चितरञ्जन लोकोमोटिभ, हिन्दुस्तान एयरक्राफ्ट जस्ता संस्थाहरू बनाए। उनको तर्क थियो कि राजनीतिक स्वतन्त्रता तब मात्र सार्थक हुन्छ जब हामी आर्थिक औ शैक्षिक रूपमा आत्मनिर्भर हुन्छौँ। त्यसैले उनले राजनीतिमा गए पनि शिक्षालाई व्यवस्थित गर्न भने छाडेनन्। अन्तमा हामी यो भन्न सक्छौँ कि डाक्टर श्यामा प्रसाद मुखर्जी एक आदर्श शिक्षाविद हुन् जसले गर्दा नै हाम्रो आधुनिक शिक्षा व्यवस्थाको सुरु भएको थियो। उनको मृत्यु 23 जुन 1953 कश्मीर आन्दोलनको क्रममा रहस्यमय परिस्थितिमा भयो। उनी केवल 51 वर्षका थिए, तर त्यो छोटो जीवनमा उनले शिक्षा क्षेत्रलाई जे दिए त्यो अमर रहेको छ। आज हामी नयाँ शिक्षा नीतिमा मातृभाषा, प्राविधिक शिक्षा, चरित्र निर्माण आदि आदिको कुरा गर्छौँ। यी जम्मै कुराहरू डाक्टर मुखर्जीले 90 वर्ष अगाडि नै हामीलाई भनेका थिए र यसको पथ पनि हामीलाई प्रदर्शन गरेका थिए। साँच्चै उनी समयभन्दा अगाडिका शिक्षाविद थिए। उनको जीवनबाट हामी 3 महत्वपूर्ण कुराहरू सिक्न सक्छौँ, जसमा दूरदर्शिता, जो उनले भारत स्वतन्त्र हुनभन्दा 15 वर्ष अघि नै प्राविधिक शिक्षाको जग बसालेर हामीलाई सिकाए। त्यसरी नै दोस्रोमा साहस, जो ब्रिटिस सरकारको विरुद्ध गएर विद्यार्थी र भारतीय भाषाको पक्ष लिएर उनले हामीलाई सिकाए। त्यस्तै गरी तेस्रो हो समर्पण, जो उनले राजनीतिमा गएर पनि शिक्षालाई कहिले नबिर्सिएर हामीलाई सिकाए। डाक्टर मुखर्जी आफैले भनेका थिए, शिक्षाको उद्देश्य केवल रोजगारी दिनु होइन, राम्रो नागरिक बनाउनु हो। आज हामीले त्यही आदर्श पछ्याउनु जरुरी छ। उनी राजनीतिज्ञको रूपमा जति ठूला थिए, शिक्षाविदको रूपमा त्यो भन्दा धेरै ठूला थिए। त्यसैले उनलाई आधुनिक भारतीय शिक्षाको भीष्म पितामा भन्दा केही फरक पर्दैन। श्रोताहरूले अहिले सुन्दै हुनुहुन्थ्यो कार्यक्रम विश्वमा हामी, जसमा आज हामीले चर्चा गर्यौं शिक्षाविदको रूपमा डाक्टर श्यामा प्रसाद मुखर्जी बारे। उहाँको बारेमा यहाँहरूलाई जानकारी राख्दै अब भने हाम्रो कार्यक्रमको समाप्ति यही नै हुँदछ। श्रोता, अब म पनि यहाँहरूबाट बिदा चाहन्छु। हवस्त, नमस्ते।

नमस्कार आदरणीय श्रोतागण, विविध वार्ताको कार्यक्रममा यहाँहरू सम्पूर्ण सम्पूर्णलाई हार्दिक स्वागत। आजको कार्यक्रमको यस अङ्कमा हामी चर्चा गर्नेछौ दक्षिण भारतको तमिलनाडु राज्यमा स्थित एक अति नै भव्य एवं प्रसिद्ध आस्थाको केन्द्र श्री रङ्गनाथ स्वामी मन्दिर बारे।

श्रोता, 156 एकड़मा फैलिएको विश्वको सबैभन्दा ठुलो कार्यशील हिन्दू मन्दिर हो श्री रङ्गनाथ स्वामी मन्दिर, जहाँ भगवान विष्णुको अवतार भगवान रङ्गनाथको पूजा अर्चना गरिन्छ। तमिलनाडुको श्रीरङ्गम जिल्लामा निर्मित यो मन्दिर क्षेत्रफलको हिसाबले भ्याटिकन सिटी भन्दा पनि ठुलो रहेको छ। भ्याटिकन सिटी लगभग 110 एकरमा फैलिएको छ श्रोता, जो एउटा देश हो, तर यो देश क्षेत्रफलको हिसाबमा श्रीरङ्गनाथ स्वामी मन्दिर भन्दा सानो रहेको छ। यो मन्दिरलाई भूलोकको वैकुण्ठ भनी भनिन्छ, जो आफ्नो वास्तुकला, पौराणिक महत्व तथा वार्षिक उत्सवहरूको निम्ति अति प्रसिद्ध छ। यो मन्दिर परिसरमा कुल 7 वटा संकेन्द्रित अनुभागहरू छन्, जसमा कुल 21 वटा गोपुरमहरू बनिएको छ, जो द्रविडियन शैलीमा बनिएको छ। यी अनुभागहरूमा मन्दिरको वरिपरि मानव एक सहर नै बसेको छ, त्यसैले यो स्थान चहल पहलले भरिएको छ। गोपुरम भन्नाले श्रोता यहाँ प्रवेशद्वार बुझिन्छ, र यी 21 गोपुरमहरू मध्येमा सबैभन्दा उच्च गोपुरम भने राजा गोपुरम रहेको छ, जसको उचाइ 256 फिट रहेको छ, जो विश्वकै सबैभन्दा दोस्रो उच्च टेम्पल टावर हो, र यो प्रवेशद्वार इन्डिया गेट भन्दा 100 फिट उच्च रहेको छ। साल 2017 यो मन्दिरमा निकै ठुलो स्तरमा पुनर्निर्माणको कार्य भयो। त्यसपछि सांस्कृतिक विरासत संरक्षण हेतु यसलाई युनेस्को एसिया प्रशान्त पुरस्कार मेरिट प्रदान गरियो। भगवान श्री रङ्गनाथ स्वामीको आस्था स्थल रहेको यो मन्दिर हिन्दू धर्मावलम्बीहरूको निम्ति एक प्रमुख तीर्थस्थल हो। यो मन्दिरलाई श्री रङ्गम मन्दिर, तिरुवरङ्गम तिरुपति, पोरिया कोइल, भूलोक वैकुण्ठ आदि विभिन्न नामहरूले पनि चिनिने गरिन्छ। यो मन्दिरको वास्तुकला तमिल शैलीमा निर्मित छ। यसको उल्लेख संगम युगको तमिल साहित्य औ शिल्पाधिकारममा पनि पाइन्छ। शिल्पाधिकारम तमिल साहित्यको 5 श्रेष्ठ महाकाव्यहरू मध्ये एक हो। यो मन्दिरमा कैयन प्राचीन शिलालेखहरू पनि अवस्थित छ, जो मुख्य रूपले चोल, पाण्डेय, होयसाला औ विजयनगर राजवंशहरूसित सम्बन्धित छ। तमिल महिना मार्गजी वा भनौ दिसम्बर जनवरीको अवधिमा यहाँ वार्षिक 21 दिनको एक

उत्सव मनाइन्छ जसमा ठूलो संख्यामा भक्त एवं श्रद्धालुहरू यहाँ पुग्ने गर्छन्। हजुरहरूले सुन्दै हुनुहुन्छ विविध वार्ताको कार्यक्रम, जसमा आज हामी चर्चा गर्दैछौँ दक्षिण भारतको एक महत्वपूर्ण एवं पवित्र हिन्दू धार्मिक स्थल श्री रङ्गनाथ स्वामी मन्दिर बारे। यस मन्दिर बारे यहाँहरूसँग थप चर्चा गर्नेछु। अहिलेलाई भने आउनुहोस्, एकैछिन विश्राम गरौँ अनि सुनौ यो।

पुनः स्वागत छ। यहाँहरू सुन्दै हुनुहुन्छ विविध वार्ताको कार्यक्रम, जसमा आज हामी चर्चा गर्दैछौ दक्षिण भारतको एक भव्य एवं प्राचीन हिन्दू मन्दिर श्री रङ्गनाथ स्वामी मन्दिर। मन्दिर परिसरको पर्खालहरूमा औषधीय वनस्पतिहरूको वर्णन चित्रहरूको साथ गरिएको छ। पौराणिक कथा अनुसार यो मन्दिरमा देवताहरूको लामो समयसम्म भगवान रामद्वारा पूजा गरिन्थ्यो औ रावण माथि रामको जित पछि यहाँका देवताहरूको संरक्षण राजा विभीषणको हातमा पुग्यो। राजा विभीषण जब लंका फर्केर जाँदै थिए तब भगवान विष्णु उनी सामु उपस्थित भए र यसै स्थानमा उनले आफ रङ्गनाथको रूपमा बास गर्ने इच्छा व्यक्त गरे। तबदेखि नै भनिन्छ कि यो मन्दिरमा भगवान विष्णु श्री रङ्गनाथ स्वामीको रूपमा बास गर्दछन्। यो मन्दिरमा भनिन्छ कि पहिलेको युगहरूमा अति बहुमूल्य हीरा मोतीहरूले भगवानको मूर्ति सुशोभित गरिएको थियो, तर पछि फ्रान्सिसी सैनिकहरूद्वारा कर्नाटक युद्धको समयमा यहाँबाट यस्ता असंख्य बहुमूल्य रत्नहरू उनीहरूले लुटेर लगे। मुगल साम्राज्यको विस्तारको समयमा पनि श्री रङ्गनाथन स्वामी मन्दिरलाई धेरै क्षति पुगेको थियो। विजयनगर साम्राज्यका शासकहरूले श्री रङ्गनाथ मन्दिरको पुननिर्माण गरे र यसको पुरानो समृद्धि एवं गौरवलाई फर्काइ ल्याउने कोसिस गरे। ब्रिटिश शासनकालमा पनि श्री रङ्गनाथ स्वामी मन्दिरको संरचनात्मक औ धार्मिक दृष्टिले जीर्णोद्धार गरिने कार्य गरिएको थियो। मन्दिरको भव्यता बनाइराख्नको निम्ति यसमा कैयन सुधारहरू गरिएको थियो। यो मन्दिर नगरले दक्षिण भारतीय सभ्यता औ संस्कृतिको प्रारम्भिक औ मध्यकालीन इतिहासको झलक प्रस्तुत गर्दछ, जसले गर्दा यो एक महत्वपूर्ण पुरातात्विक एवं शिलालेखीय स्थल बनेको छ। अनेक शिलालेखहरू यहाँ पाइने हुनाको कारणले गर्दा हामीलाई यसबाट कैयन आध्यात्मिक तथा सांस्कृतिक तथ्यहरू बारे जानकारी प्राप्त हुँदछ। यी शिलालेखहरूबाट हामीलाई मात्र यो थाहा हुँदैन कि यो मन्दिर आध्यात्मिकताका केन्द्र थिए, तर एक महत्वपूर्ण आर्थिक एवं परोपकारी संस्था पनि थियो, जसले शैक्षिक एवं चिकित्सा सेवाहरू पनि प्रदान गर्दथ्यो। श्रोताहरूले सुन्दै हुनुहुन्थ्यो विविध वार्ताको कार्यक्रम, जसमा आज हामीले चर्चा गर्यौं दक्षिण भारतको तमिलनाडु राज्यमा अवस्थित

एक अति प्राचीन एवं महत्वपूर्ण धार्मिक स्थल श्री रंगनाथ स्वामी मन्दिर बारे यस बारे यहाँहरूसँग चर्चा गर्दा गर्दै अब भने हाम्रो कार्यक्रमको निर्धारित समय यही नै पूरा हुन्छ श्रोता, र अब म पनि यहाँहरूबाट बिदा चाहन्छु। आगामी दिनहरूमा पनि यहाँहरू समक्ष यस्तै रोचक तथ्य एवं जानकारीमूलक विषयहरू लिएर फेरि पनि उपस्थित रहनेछु। तबसम्मलाई आज्ञा दिनुहोस्। हवस् त, नमस्ते।

श्रोता अब सुन्नुहोस् सूचना। स्वास्थ्यसँग सम्बन्धित आफ्ना जिज्ञासा र समस्याहरूको समाधान खोज्दै हुनुहुन्छ, त्यसो भए सुन्न नभुल्नुहोस् स्वस्थ शरीर स्वास्थ्य सम्बन्धी विशेष प्रत्यक्ष फोन इन कार्यक्रम आज साँझ 5:05 एफएम 103.5 MHz प्रसारण हुनेछ। यसपटकको कार्यक्रममा हाम्रो स्टुडियोमा उपस्थित रहनुहुनेछ स्पेसियलिस्ट बेट्रो रेडियो रेटिना डाक्टर भूपेन्द्रजीत सिंह, जहाँ डाक्टरले आँखा तथा दृष्टि सम्बन्धी समस्याहरूबारे श्रोताहरूका जिज्ञासाको प्रत्यक्ष रूपमा जवाब दिनुहुनेछ। आफ्नो स्वास्थ्य सम्बन्धी प्रश्न लिएर तपाईँ पनि कार्यक्रममा सहभागी बन्न सक्नुहुनेछ र डाक्टरसँग सोझै फोन गरेर आफ्ना समस्या तथा जिज्ञासा राख्नुहोस् र डाक्टरको सल्लाह प्राप्त गर्नुहोस्। हाम्रो फोन नम्बर रहेको छ 0354-2999-317। त्यसैले कार्यक्रम सुन्न नभुल्नुहोला साँझ 5:05 आकाशवाणी खरसाङ एफएम 103.5 MHz र सहभागी बन्नुहोस् कार्यक्रम स्वस्थ शरीरमा। स्वस्थ जीवनका लागि स्वस्थ कुराकानी, तपाईँको स्वास्थ्य हाम्रो सरोकार। र फोन नम्बर रहेको छ 0354-2999-317 र हाम्रो स्टुडियोमा आज उपस्थित रहनुहुनेछ स्पेसियलिस्ट बेट्रो रेटिना डाक्टर भूपेन्द्रजीत सिंह।

0: आकाशवाणी हो, अब रोशनी छेत्रीबाट समाचार सुन्नुहोस्। मुख्य समाचार। भारतले समुद्री सुरक्षा र नयाँ प्रविधिहरूमा केन्द्रित संयुक्त भारत आसियान अनुसन्धान एजेन्डा विकसित गर्ने प्रस्ताव गरेको छ। विदेश मन्त्री सुब्रमण्यम जयशंकरले भन्नुभएको छ, विश्व नयाँ अन्तर्राष्ट्रिय व्यवस्थातर्फ अघि बढ़िरहेको छ, जहाँ धेरै देशहरूले विश्वव्यापी मामिलामा ठूलो भूमिका खेलिरहेका छन्। भारतको थोक मूल्य सूचकांक आधारित मुद्रास्फीति यस वर्ष सेप्टेम्बरमा बढ़ेर 11.39% भएको छ। मौसम विभागले जम्मू कश्मीर, लद्दाख, तमिलनाडु र पुडुचेरीमा आज मुसलधारे वर्षाको पूर्वानुमान गरेको छ र भारत र वेस्ट इन्डिज बीच चौथो T20 क्रिकेट म्याच आज हैदराबादमा खेलिनेछ। अब समाचार विस्तारमा। रक्षा मन्त्री राजनाथ सिंहले भारत र आसियान देशहरूबीच रक्षा सहयोग मजबूत गर्नका लागि संयुक्त शोध, तकनिकी साझेदारी र समुद्री सुरक्षामा मिलेर काम गर्ने प्रस्ताव राख्नुभएको छ। नयाँ दिल्लीमा आयोजित आसियान भारत रक्षा थिंक ट्याङ्क फोरममा रक्षा मन्त्रीले भन्नुभयो, आतंकवाद, साइबर अपराध, समुद्री चुनौती र प्राकृतिक आपदाको सामना गर्न सबै देश एकसाथ आउनुपर्छ। उहाँले भन्नुभयो, भारत र आसियान सदस्य देशहरूका शान्तिपूर्ण, स्थिर र खुल्ला हिन्द प्रशान्त क्षेत्रमा साझा हित छन्। भारतको हिन्द प्रशान्त दृष्टिकोणमा आसियानको महत्वपूर्ण स्थान छ।
1: भारत और आसियान हिंद प्रशांत क्षेत्र में शांति, स्थिरता, समृद्धि और खुले समावेशी सहयोग के पक्षधर हैं। आसियान भारत की हिंद प्रशांत नीति के केंद्र में है। भारत की एक्ट ईस्ट नीति तथा

0: सागर और महासागर की परिकल्पनाएं खुले और बहुध्रुवीय सहयोग को बढ़ावा देती हैं, जिन्हें भारत आसियान में नेतृत्व वाले मंचों के माध्यम से आगे बढ़ाता है।
1: श्री सिंहले हिंद महासागर र दक्षिण पूर्वी एशिया एक अर्कामा जोडिएका समुद्री क्षेत्रहरू हुन्, जसले गर्दा यसको सुरक्षा साझा जिम्मेवारी हो भन्नुभयो।
0: हमें अंतर्राष्ट्रीय कानून के अंतर्गत समुद्री डकैती, मानव तस्करी, अवैध मछली पकड़ने और अन्य खतरों से निपटने के लिए मिलकर काम करना चाहिए। इन प्रयासों में समुद्री सूचना केंद्रों के बीच नियमित संवाद, नौसेना और तटरक्षक बलों के बीच सहयोग तथा खोज बचाव, आपदा राहत और समुद्री बुनियादी ढांचे की सुरक्षा के लिए संयुक्त अभ्यास शामिल हो सकते हैं।
1: श्री सिंहले समुद्री आपदा मोचनमा अभ्यास सत्र र ड्रोन रोधी समाधानहरूमा संयुक्त अध्ययन जस्ता पाइलट प्रोजेक्ट सुरु गर्ने सुझाव दिनुभयो। श्री सिंहले यी चर्चाहरूलाई जारी राख्न संवादलाई बढावा दिन आह्वान गर्नुभएको छ। श्री राजनाथ सिंहले आसियान देशहरूलाई आर्टिफिसियल इन्टेलिजेन्स, ड्रोन र अन्तरिक्ष आधारित प्रणाली जस्ता प्रविधिहरूमा सहयोग गर्न आमन्त्रित गर्नुभएको छ। विदेश मन्त्री सुब्रमण्यम जयशंकरले भन्नुभएको छ, मिडल पावर्सद्वारा सहमति भएका नियमहरू कार्यान्वयन गर्न सहमति, आपसी समझदारी र साझा हितले महत्वपूर्ण भूमिका खेल्नेछ। मिडल पावर्स भनेको अन्तर्राष्ट्रिय र क्षेत्रीय सहयोगमा महत्वपूर्ण भूमिका खेल्ने मध्यम शक्ति भएका देशहरू हुन्। नयाँ दिल्लीमा ब्लुमबर्ग न्यू इकोनोमी फोरममा डाक्टर जयशंकरले धम्की दिएर अरूमाथि आफ्नो शर्त थोप्ने युग समाप्त भएको बताउनुभयो। उहाँले भन्नुभयो, विश्व नयाँ अन्तर्राष्ट्रिय व्यवस्थातर्फ अघि बढिरहेको छ, जहाँ धेरै देशहरूले विश्वव्यापी मामिलामा अझ महत्वपूर्ण भूमिका खेलिरहेका छन्।
2: अब हम एक नई वैश्विक व्यवस्था की ओर बढ़ रहे हैं। इसमें देशों की हिस्सेदारी बदल रही है और निर्णय लेने में उनकी भूमिका बढ़ रही है। दुनिया किस दिशा में आगे बढ़ेगी, इस पर अब अधिक देश सक्रिय रूप से चर्चा कर रहे हैं। यह नई व्यवस्था भले ही पूरी तरह व्यवस्थित न हो और उसमें कुछ उलझने हो, लेकिन यह पुराने अनुभवों, देशों के अपने हितों और व्यवस्था बिगड़ने के संभावित परिणामों की चिंता को ध्यान में रखकर विकसित होगी।
1: विदेश मन्त्रीले भारत विश्वको सबैभन्दा बढी जनसङ्ख्या देश भएको र यसको जीडीपी लगभग $4 trillion रहेको र विकासको अपार सम्भावना रहेको बताउनु भएको छ। क्यानाडा र भारतले व्यापक आर्थिक साझेदारी सम्झौता सीईपीएको लागि वार्तालाई तीव्रता दिएका छन्। वार्ताको लक्ष्य 2026 अन्तसम्ममा सम्झौतालाई अन्तिम रूप दिनु हो। 5-9 अक्टोबरसम्म ओटावामा भएको 5औं चरणको वार्तापछि बातचीतमा प्रगति भएको छ। दुवै देश आर्थिक सम्बन्धलाई सुदृढ पार्ने, द्विपक्षीय व्यापार र लगानी विस्तार गर्न चाहन्छन्। क्यानाडाका अन्तर्राष्ट्रिय व्यापार मन्त्री मनिन्दर सिद्धुले यस साता नयाँ दिल्लीमा वाणिज्य तथा उद्योग मन्त्री पीयूष गोयलसित भेटवार्ता गर्नुभयो। यो बैठक भारतमा क्यानाडाको व्यापार मिशनको क्रममा भएको हो। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। देशमा थोक मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति सेप्टेम्बरमा बढेर 11.39% पुगेको छ, जुन अगस्तमा 9.92% थियो। वाणिज्य तथा उद्योग मन्त्रालयका अनुसार खनिज तेल, खाद्य वस्तु, कच्चा पेट्रोलियम, प्राकृतिक ग्यास, कोइला र धातुको मूल्यमा वृद्धिका कारण थोक महँगाई दरमा वृद्धि भएको हो। रसायन, कपडा, रबर, प्लास्टिक र बिजुली उपकरणहरूको मूल्यमा भएको वृद्धिले पनि यसमा योगदान पुर्याएको छ। राष्ट्रपति द्रौपदी मुर्मु आज आन्ध्र प्रदेशको 2 दिने भ्रमणका लागि विजयवाडा प्रस्थान गर्दै हुनुहुन्छ। उहाँले आज साँझ विजयवाडा स्थित श्री कनक दुर्गा मन्दिरमा पूजा अर्चना गर्नुहुनेछ। राष्ट्रपतिले भोलि विजयवाडामा राष्ट्रिय सारस मेला 2026 उद्घाटन गर्नुहुनेछ। मेलामा राज्य र केन्द्रशासित प्रदेशहरूका स्वयं सहायता समूहका 1,500 भन्दा बढी महिलाहरूले भाग लिइरहेका छन्। आज शारदीय नवरात्रिको 4th दिन हो। आज कुष्मांडा देवीको पूजा अर्चना गरिँदैछ। प्रधानमन्त्री नरेन्द्र मोदीले यस अवसरमा देशवासीहरूलाई शुभकामना दिनुभएको छ। श्री मोदीले देवीको असीम ऊर्जाले सबै देशवासीहरूको जीवनमा नयाँ आशा, खुशी, समृद्धि र सुस्वास्थ्य ल्याओस् भनेर कामना गर्नुभयो। भारतमा वर्ष 2015 2024 टिबीका नयाँ मामिलाहरूमा 21% कमी दर्ता गरिएको छ।

0: ने वैश्विक स्तरमा यो कमी 12% रहेको छ। विश्व स्वास्थ्य संगठनको वैश्विक टीबी रिपोर्ट अनुसार भारतमा टीबीको उपचार बढेर 92% पुगेको छ, जबकि वैश्विक औसत 78% छ। हाम्रा संवाददाताले बताए अनुसार सरकारले टीबी उन्मूलनका लागि प्रयासहरू तीव्र पारेको छ। दिल्लीको एक विशेष अदालतले सीजेपी नेताहरू सौरभ दास र आशुतोष राङ्कालाई आज 5 दिनको न्यायिक हिरासतमा पठाएको छ। अजिङ्क्य सिन्देलाई निजी धरौटीमा रिहा गरिएको छ। दिल्ली पुलिसले हिजो राष्ट्रिय राजधानीको जन्तर मन्तरमा प्रवेश गर्ने प्रयास गर्दा सीजेपी नेता दास, राङ्का र अन्यलाई हिरासतमा लिएको थियो। उनीहरू विरूद्ध प्राथमिकी दर्ता गरिएको छ। मौसम विभागले जम्मू कश्मीर, लद्दाख, तमिलनाडू र पुडुचेरीमा आज भारी वर्षा हुने पूर्वानुमान गरेको छ। हरियाणा, चण्डीगढ, दिल्ली, हिमाचल प्रदेश, पंजाब र पश्चिमी राजस्थानमा शुक्रबारसम्म असिना पर्ने सम्भावना छ। आगामी 2 दिनमा आन्ध्र प्रदेश, ओडिसा, राजस्थान, विदर्भ, हिमाचल प्रदेश, केरलम, दक्षिण आन्तरिक कर्नाटक, तमिलनाडु, पुडुचेरी र काराईकलमा मेघगर्जनका साथ वर्षा हुने सम्भावना छ। भारत र वेस्ट इन्डिज बीचको चौथो T20 क्रिकेट म्याच आज हैदराबादमा खेलिनेछ। म्याच साँझ 7 बजे सुरु हुनेछ। आइतबार इन्दोरमा भएको तेस्रो म्याचमा वेस्ट इन्डिजलाई 14 रनले पराजित गर्दै भारतले 5 म्याचहरूको श्रृङ्खलामा 2-1 अग्रता लिएको छ। भारतीय सेनाको असम रेजिमेन्टका जवानहरूले वेल्समा आयोजित क्याम्ब्रियन गस्ती 2026 अभ्यासमा स्वर्ण पदक जितेका छन्। भारतीय सेनाले सोसियल मीडिया पोस्टमा भनेको छ कि यस चुनौतीपूर्ण सैन्य गस्ती अभ्यासमा भारतीय टिमले 100 भन्दा बढी टिमहरूसित प्रतिस्पर्धा गरेको थियो। यो अभ्यास यस महिनाको 2-12 तारिकसम्म सञ्चालन गरिएको थियो। यो समाचार युट्युबमा श्रोताहरूले @AIRNews कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अब अन्तमा यस बुलेटिनका प्रमुख समाचार। भारतले समुद्री सुरक्षा र नयाँ प्रविधिहरूमा केन्द्रित संयुक्त भारत आसियान अनुसन्धान एजेन्डा विकसित गर्ने प्रस्ताव गरेको छ। विदेश मन्त्री सुब्रमण्यम जयशंकरले भन्नुभएको छ, विश्व नयाँ अन्तर्राष्ट्रिय व्यवस्थातर्फ अघि बढ़िरहेको छ, जहाँ धेरै देशहरूले विश्वव्यापी मामिलामा ठूलो भूमिका खेलिरहेका छन्। भारतको थोक मूल्य सूचकांक आधारित मुद्रास्फीति यस वर्ष सेप्टेम्बरमा बढेर 11.39% भएको छ। मौसम विभागले जम्मू कश्मीर, लद्दाख, तमिलनाडू र पुडुचेरीमा आज मुसलधारे वर्षाको पूर्वानुमान गरेको छ र भारत र वेस्ट इन्डिज बीच चौथो T20 क्रिकेट म्याच आज हैदराबादमा खेलिनेछ। यसका साथै आकाशवाणीबाट अहिलेलाई समाचार पूरा भयो।
1: श्रोता अब सुन्नुहोस् मा लक्ष्मी अय्यरको स्वरमा हिन्दी देशभक्ति गीत फना फिल्मबाट।

FM 103.5 MHz लगायत न्यूज अन एआईआर मोबाइल एप अनि आकाशवाणीको दार्जिलिङ FM 102.2 MHz साथमा प्रसार भारती वेब्स ओटीटी प्लेटफर्ममा अबको प्रसारण हो आकाशवाणी खरसाङको समय यसबेला अपराह्न 4 बज्यो।

सङ्गीतका मधुर धुनसँगै अपरान्हको यस सुन्दर घडीमा अझ रमाइलो र सङ्गीतमय बनाउन फेरि उपस्थित भएका छौँ आधुनिक गीतहरूको विशेष प्रस्तुति लिएर। त श्रोता, ढिला नगरी अब सुरु गरौँ आजको सङ्गीतमय यात्रा सुमधुर आधुनिक गीतहरूसँगै। त प्रथममा राखिरहेछौँ इस्माइल दासको स्वरमा यो प्रथम आधुनिक गीत। शब्द रहेको छ मदन ओझाको अनि सङ्गीत रहेको छ सोनाम छिरिङको।

श्रोताहरूले भर्खरै सुन्नुभयो नवीन राईको स्वरमा आधुनिक गीत र कार्यक्रमको अघिल्लो प्रस्तुति राख्नुभन्दा पहिला सुन्नुहोस् सूचना। स्वास्थ्यसँग सम्बन्धित आफ्ना जिज्ञासा र समस्याहरूको समाधान खोज्दै हुनुहुन्छ, त्यसो भए सुन्न नभुल्नुहोला स्वस्थ शरीर स्वास्थ्य सम्बन्धी विशेष प्रत्यक्ष फोन इन कार्यक्रम आज साँझ 5:05 एफएम 103.5 मेगाहर्जमा प्रसारण हुनेछ। यसपटकको कार्यक्रममा हाम्रो स्टुडियोमा उपस्थित रहनुहुनेछ भिट्रियो रेटिना स्पेसियलिस्ट डाक्टर भूपेन्द्रजीत सिंह, जहाँ डाक्टरले आँखा तथा दृष्टि सम्बन्धी समस्याबारे श्रोताहरूका जिज्ञासाको प्रत्यक्ष रूपमा जवाब दिनुहुनेछ र आफ्नो स्वास्थ्य सम्बन्धी प्रश्न लिएर तपाईँ पनि कार्यक्रममा सहभागी बन्न सक्नुहुनेछ। डाक्टरसँग सोझे फोन गरेर आफ्ना समस्या तथा जिज्ञासा राख्नुहोस् र डाक्टरको सल्लाह प्राप्त गर्नुहोस्। हाम्रो फोन नम्बर रहेको छ 0354299913 17। त्यसैले कार्यक्रम सुन्न नभुल्नुहोला आज साँझ 5:05।

अब कार्यक्रमको अघिल्लो प्रस्तुति राखिरहेछौ अनुपमा प्रधानको स्वरमा. गीतकार मनोज बोगटे अनि संगीतकार हुनुहुन्छ उपेन्द्र प्रधान.

श्रोताव कार्यक्रमको अन्तिम प्रस्तुति हजुरहरू समक्ष राखिरहेछौँ। पूजन लोहागनको संगीत, रविन बान्तवा खाउङ राईको शब्द रचना अनि कर्म ग्याल्छेन बमजनको स्वरमा।

श्रोताहरूले यतिन्जेल सुन्दै हुनुहुन्थ्यो विविध कलाकारहरूको स्वरमा आधुनिक गीतहरू। हामी आकाशवाणी खरसाङबाट बोलिरहेछौँ र समय यस बेला अपराह्न 4:30 भइरहेछ। अब प्रस्तुत छ शैक्षिक कार्यक्रम शिक्षा ज्योति।

नमस्कार, आकाशवाणी खरसाङलाई सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोता साथै मेरा प्यारा विद्यार्थी भाइ बहिनीहरूलाई स्वागत छ हाम्रो यो कार्यक्रम शिक्षा ज्योतिमा र म छु हजुरहरूको कार्यक्रम सञ्चालिका प्रशंसा थापा।

0: विद्यार्थी भाई बहिनीहरू, हामी वरिपरि हरेक दिन विभिन्न प्रकारका आवाजहरू सुन्छौँ। मानिसको बोली, चराहरूको आवाज, घन्टीको आवाज, बाजाको धुनदेखि गाडीको हर्नसम्म, यी सबै ध्वनिका उदाहरणहरू हुन्। सरल भाषामा भन्नुपर्दा, कुनै वस्तु कम्पन गर्दा उत्पन्न हुने ऊर्जा, जुन माध्यमबाट हाम्रो कानसम्म पुग्छ र हामीले सुन्न सक्छौँ, त्यसलाई ध्वनि भनिन्छ। र यसै विषयमा हजुरहरूलाई विस्तृत रूपमा बुझाउनको निमित्त हाम्रो स्टुडियोमा आइसक्नु भएको छ शिक्षक दिनेश प्रधानज्यू।
1: नानी हो, आज हामी ध्वनि, जसलाई अङ्ग्रेजीमा साउन्ड भनिन्छ, सो विषयमा चर्चा गर्न

यहाँ उपस्थित भएका छौँ र यो ध्वनि विषयमा जति पनि चर्चाहरू हुन्छ यसलाई तिमीहरूले राम्ररी सुन है। ध्वनि शक्तिको एउटा रूप हो, अर्थात् ध्वनिमा शक्ति अन्तर्निहित छ। ध्वनि त्यो बाह्य कारण हो जसले श्रवण इन्द्रियलाई प्रभावित पार्छ। हाम्रो पाँचवटा ज्ञानेन्द्रिय सेन्स अर्ग्यानहरूमध्ये कान एउटा हो। साधारण भाषामा भन्नु हो भने कानले सुनिने वा सुन्न सकिने विषय हो ध्वनि। ध्वनिलाई शब्द, आवाज, स्वर पनि भनिन्छ। ध्वनिको स्रोत कम्पन अथवा भाइब्रेसनले ध्वनिको सृजना गर्दछ। जुन वस्तु कम्पन भइरहेको हुन्छ अर्थात् कामिरहेको हुन्छ त्यो वस्तु नै ध्वनिको स्रोत हो, किनभने कम्पनद्वारा ध्वनि उत्पन्न हुन्छ। ध्वनि उत्पन्न गरिरहेको वस्तु जस्तै गिटारको तार, त्यसलाई स्पर्श गर्दा त्यो वस्तु कम्पन भइरहेको थाहा लाग्छ। कम्पन बन्द भएपछि ध्वनि उत्पादन पनि बन्द हुन्छ। जब एउटा घरको किचनको ताकबाट एउटा थाल अचानक भुइँमा झर्छ त्यसले आवाज गर्छ र जब चाहिँ हामी त्यो थाललाई समात्छौँ त्यो ध्वनि बन्द हुन्छ र यसबाट यो प्रमाण हुन्छ कि ध्वनि कम्पनद्वारा सृजना भएको हो। सबै कम्पनद्वारा उत्पन्न ध्वनि सबै श्रवण इन्द्रियले सुन्न वा थाहा पाउन सक्दैनन्। श्रवण इन्द्रिय भन्दा हामी कान बुझ्छौँ। श्रवण इन्द्रियको एउटा सीमा हुन्छ, लिमिट हुन्छ। त्यस सीमा क्षेत्रभित्रका ध्वनि मात्र एक विशेष श्रवण इन्द्रियले चाल पाउन सक्छ। मानिसको श्रवण इन्द्रिय कान हो। हाम्रो सामान्य कानले 20,000 कम्पन प्रति सेकेन्ड अथवा हर्ज भएको ध्वनि सुन्न सक्छन्। प्रति सेकेन्डमा 20 कम्ती अथवा 20,000 हर्ज भन्दा बेसी कम्पन भएको ध्वनिलाई मानव श्रवण यन्त्रले थाहा पाउन सक्दैन। ध्वनिको प्रसारण, प्रोपागेसन अफ साउन्ड। ध्वनि एक ठाउँबाट अर्को ठाउँ जान सक्छ वा ध्वनि प्रसारित हुन सक्छ, तर ध्वनि शून्य स्थानबाट पार हुन सक्दैन अथवा भ्याकमबाट पार हुन सक्दैन। यसलाई प्रसारणको निम्ति माध्यमको आवश्यकता पर्छ। ध्वनि ठोस, तरल र वायुय माध्यमबाट प्रसारण हुन सक्छ। तल लेखिएको परीक्षणद्वारा ध्वनिलाई प्रसारणको निम्ति माध्यमको आवश्यकता पर्छ भन्ने कुरो प्रष्ट हुन्छ। यस्तो छ परीक्षण। एउटा टेबलमाथि बेलजार घोप्टो पारेर राख। बेलजारभित्र एउटा विद्युत घन्टी राख। बेलजारभित्र भएको टेबलको अंशमा पाल पारेर वायु निष्कासन नली जोड। बेलजार र टेबल जोडिएको भागमा फेबुक्विक दलेर हावाको औजौ अथवा हावाको प्रभाव बन्द गर्न सकिन्छ। अब विद्युत घन्टी चालु गर। घन्टीको ध्वनि सुनिन्छ। घन्टीलाई चालु राखेर वायु निष्कासन नलीद्वारा बेलजारभित्रको वायु बिस्तारो बाहिर निकाल। जति वायु निकालिन्छ त्यति नै ध्वनि मधुर हुँदै जान्छ। अन्तमा बेलजार वायु शून्य भएपछि, हावा हराएपछि ध्वनि मधुरो हुँदै जान्छ अथवा ध्वनि एकछिनमा बन्द हुन्छ। तर घन्टी भने बन्द भएको हुँदैन, हाम्रो आँखाले देख्न सक्छौँ। त्यसपछि फेरि बेलजारभित्र बिस्तारो वायुबाट फेरि ध्वनि सुनिन्छ। यस परीक्षणबाट ध्वनिलाई प्रसारणको निम्ति अथवा एक ठाउँदेखि अर्को ठाउँमा जानको निम्ति माध्यमको आवश्यकता पर्छ भन्ने सत्यता प्रमाणित हुन्छ। वायुमा ध्वनिको प्रसारण। वायुमा ध्वनिको प्रसारण सङ्गनता, कम्प्रेसन र विरलता, रेयर फ्र्याक्सनको गठनद्वारा सम्पन्न हुन्छ। द्विशुल, जसलाई अङ्ग्रेजीमा ट्युनिङ फर्क भनिन्छ, कुनै वस्तुसँग ठोक्काए त्यो कम्पित हुन्छ। जबसम्म द्विशुल कम्पित हुन्छ, द्विशुलको सम्पर्कमा रहेको

वायु खादिन्छ र त्यहाँ घनत्व अथवा कम्प्रेसन बेसी हुन्छ। घनत्व बेसी भएकोलाई नै सङ्घनता अथवा कम्प्रेसन भनेर भनिन्छ। घनत्व कम्ती भएको वायुको त्यस अंशलाई विरलता अथवा रेयर फ्र्याक्सन भनिन्छ। यसरी सङ्घनता र विरलता एकपछि अर्को बनिरहन्छ अनि ती ध्वनिको स्रोतदेखि वरिपरि प्रसारित हुन्छ। यही सङ्घनता र विरलताको प्रसारणद्वारा ध्वनिको प्रसारण सम्भव हुन्छ। अब हामी तरङ्ग गतिका गुणहरूतर्फ चर्चा गरौँ। आवर्त विशृङ्खलाद्वारा तरङ्ग वेभ उत्पन्न हुन्छ। तरङ्ग आफै पनि आवर्त हुन्छ, अर्थात् नियमित समयमा तरङ्ग गति दोहोरिन्छ। तरङ्ग प्रसारित हुँदा ऊर्जा प्रसारित हुन्छ, तर माध्यम प्रसारित हुँदैन र माध्यमका कणहरू कम्पित मात्र हुन्छन्। तरङ्गको रफ्तार अथवा गति निश्चित हुन्छ। तरङ्गको सो गति माध्यमको प्रकृतिमा निर्भर गर्छ। एउटै माध्यममा दुई वा दुईभन्दा बढी तरङ्ग भए प्रत्येक तरङ्ग अर्को तरङ्गको अनुपस्थितिमा जस्तै गतिशील हुन्छ। यसकारण कुनै बिन्दुमा प्रत्येक तरङ्गको विस्थापनको जम्मा योगफल बराबर हुन्छ। ध्वनि तरङ्गको गुण। ध्वनि तरङ्ग यान्त्रिक तरङ्ग हो, अतएव ध्वनि प्रसारणको निम्ति माध्यमको आवश्यकता हुन्छ। तरल र वायुमा ध्वनि तरङ्ग लम्बाइमुखी हुन्छ, तर ठोसमा भने चौडाइमुखी हुन्छ। लम्बाइमुखी तरङ्गमा माध्यमका कणहरू तरङ्ग गतिको दिशामा कम्पित हुन्छन्, तर चौडाइमुखी तरङ्गमा माध्यमका कणहरू तरङ्ग गतिको लम्ब दिशामा कम्पित हुन्छन्। कम्पनाङ्क फ्रिक्वेन्सी भनेको के हो? ध्वनिको स्रोत सबै एकै दरमा कम्पन हुँदैनन्। कम्पनको दरलाई कम्पनाङ्क फ्रिक्वेन्सी वा आवृत्ति पनि भनिन्छ। विभिन्न स्रोतका कम्पनाङ्क भिन्नै भिन्नै हुन सक्छन्। प्रत्येक सेकेन्ड अथवा एक सेकेन्डमा जतिपल्ट भाइब्रेसन कम्पन हुन्छ त्यसलाई कम्पनाङ्क भनिन्छ। यसको एकाइ हर्ज हो, किनभने हर्ज भन्ने वैज्ञानिकले आविष्कार गरेको थियो। कुनै स्रोत एक सेकेन्डमा एक्स पल्ट कम्पन भए त्यसको कम्पनाङ्क फ्रिक्वेन्सी एक्स हर्ज हुन्छ। कम्पनाङ्क ध्वनिको तीक्ष्णतामा भर पर्छ। कम्पनाङ्क जति बेसी हुन्छ ध्वनि त्यति नै चर्को सुनिन्छ। तरङ्ग लम्बाइ वेभलेन्थ। ध्वनि स्रोतको प्रत्येक कम्पनले ध्वनि प्रसारणको माध्यममा विशृङ्खलता उत्पन्न गर्छ। फलस्वरूप सङ्घनता र विरलता उत्पन्न हुन्छन्। दुईवटा क्रमिक सङ्घनता वा विरलताका माझमा समान दूरी हुन्छन्। त्यो दूरी एउटा सङ्घनता र एउटा विरलताको लम्बाइको योगफल बराबर हुन्छ। त्यही दूरीलाई वेभलेन्थ अथवा तरङ्ग लम्बाइ भनिन्छ। एक कम्पनद्वारा उत्पन्न भएको लम्बाइलाई तरङ्ग लम्बाइ भन्दछ। त्यसको एकाइ अमस्ट्रङ हो। यसलाई ए डिग्रीद्वारा बुझाइन्छ। एक सेन्टिमिटर बराबर 10^8 आमस्ट्रङ बराबर हुन्छ। ध्वनिको वेग भेलोसिटी अफ साउन्ड। प्रकाशको वेग भए जस्तै ध्वनिको पनि वेग हुन्छ। ध्वनि एक सरल रैखिक पथमा गमन गर्छ। एक सेकेन्डमा ध्वनिले जति दूरी तय गर्छ त्यसलाई ध्वनिको वेग भेलोसिटी अफ साउन्ड भनिन्छ। र यसरी हामी यसलाई वेग बराबर तरङ्ग लम्बाइ गुना कम्पनाङ्क अथवा वेग भनेको तरङ्ग लम्बाइ र कम्पनाङ्कको गुणनफल हो। हावामा ध्वनिको वेग 330 मिटर प्रति सेकेन्ड अथवा एक सेकेन्डमा 330 मिटर यो गतिको स्पिडमा हिँड्छ वा 1120 फुट प्रति सेकेन्ड हुन्छ। वायुमा भन्दा ठोस वा तरल माध्यममा ध्वनिको वेग बेसी हुन्छ। हावामा ध्वनिको वेगलाई चापले कुनै असर पार्दैन, तर तापक्रम वृद्धि हुँदा वेग पनि वृद्धि हुन्छ। त्यसरी नै आर्द्रताले पनि ध्वनिको वेग बढाउँछ। र हावामा भन्दा ठोस पदार्थमा ध्वनिको वेग बेसी हुन्छ भन्ने कुरो हामी विज्ञान केन्द्रतिर साइन्स सेन्टरतिर जब हामी जान्छौँ, बाहिर एउटा ठुलो लामो फलामको पाइप राखिएको हुन्छ, त्यो पाइपमा एकपट्टिबाट हलो भन्दाखेरि अर्कोपट्टि जो श्रोता बसेको छ उसको साथी
उसले

दुईवटा ध्वनि सुन्छ। पहिला जुन चाहिँ ध्वनि सुन्छ त्यो फलामबाट प्रसारण भएको हो, अनि दोस्रो ध्वनि चाहिँ हावाबाट आएको हो र यसबाट प्रमाणित हुन्छ कि ध्वनिको वेग ठोस पदार्थमा बेसी हुन्छ। कम्पन विस्तार अथवा एम्प्लिच्युड, ध्वनि तरङ्ग उत्पन्न हुँदा ध्वनि प्रसारणको माध्यमका कणहरू आफ्ना प्रारम्भिक स्थानबाट पालै पालो गलेर दुईतिर विस्थापित हुन्छन्। यसरी विस्थापित भएको परिमाणलाई कम्पन विस्तार अथवा एम्प्लिच्युड भनिन्छ। कम्पन विस्तार जति बेसी हुन्छ ध्वनिको प्रबलता पनि त्यति नै बेसी हुन्छ र ठुलो आवाज सुनिन्छ। स्वतन्त्र वा प्राकृतिक कम्पन, फ्री अर नेचुरल भाइब्रेसन, कुनै वस्तुलाई त्यसको स्थिर अवस्थाबाट विचलित गरेर छोडिदिए त्यो एक निश्चित कम्पन विस्तार र कम्पनाङ्कसहित कम्पित हुन्छ। यस्तो कम्पनलाई नै स्वतन्त्र कम्पन भनेर भनिन्छ। अब अप्राकृतिक कम्पन भनेको के हो? बाह्य बलको कारण स्वतन्त्र रूपले कम्पित वस्तुको कम्पन विस्तार एकनासी रहन सक्दैन, तर अर्को कम्पित वस्तुको प्रभावद्वारा उत्पन्न भएको कम्पनमा कम्पन विस्तार स्थिर रहन्छ। यस्तो अवस्थामा पहिलो वस्तुको कम्पनाङ्क समान हुन्छ। यसरी आफ्नो प्राकृतिक कम्पनाङ्कमा नभएर अर्को वस्तुको कम्पनाङ्क भएको कम्पनलाई अप्राकृतिक कम्पन भनिन्छ। ध्वनिको प्रतिफलन, रिफ्लेक्सन अफ साउन्ड, प्रकाशको प्रतिफलन भए जस्तै ध्वनिको पनि प्रतिफलन हुन्छ। प्रकाश प्रतिफलनको निम्ति रिफ्लेक्टर अथवा प्रतिफलक चिल्लो ऐना हुन आवश्यक छ, तर ध्वनि प्रतिफलनको लागि प्रतिवर्तक अथवा रिफ्लेक्टर खस्रो भए पनि हुन्छ। प्रकाश प्रतिफलन एउटा सानो ऐनाको टुक्रामा पनि सम्भव छ, तर ध्वनि प्रतिफलनको निम्ति बृहत् ठुलो भित्ता वा घर, पहाड, रुखहरूको झुण्ड हुन आवश्यक छ, किनभने ध्वनि तरङ्गको तरङ्ग लम्बाइ प्रकाश तरङ्गको लम्बाइभन्दा धेरै गुणा लामो हुन्छ। ध्वनिले पनि प्रकाश प्रतिफलनको नियमहरू पालन गर्छ। अब हामी प्रतिध्वनि इको भनेको के हो सो बुझ्नेछौँ। कुनै प्रतिफलकमा ध्वनि ठोक्यो भने त्यो ध्वनि फर्केर आउँछ। त्यो फर्केर आएको ध्वनि प्रथम मूल ध्वनिभन्दा पृथक भए त्यसलाई मूल ध्वनिको प्रतिध्वनि अर्थात् इको भनिन्छ। तर फर्किएर आएको ध्वनि मूल ध्वनिभन्दा पृथक नभएर खापिएको भए, खापै खाप बसेको जस्तो घरिघरि त्यही आवाज आए त्यसलाई अनुरणन अथवा रिभर्भेसन भनेर भन्दछ। ध्वनिको प्रभाव 1/10 सेकेन्डसम्म रहिरहन्छ। त्यस समय 1/10 सेकेन्डलाई श्रुति निर्बन्ध अथवा पर्सिस्टेन्स अफ हियरिङ भनेर भनिन्छ। त्यो समयमा ध्वनि 33.2 मिटर दूरी पार गर्छ, जहाँ ध्वनिको वेग 332 मिटर प्रति सेकेन्ड लिएको छ, र यो 33.2लाई 2ले विभाजित गर्दा 16.6 मिटर प्रतिफलितको दर भन्दा बेसी नभए छर्लङ्ग ध्वनि हामीले सुन्न सक्दैनौँ। यदि ध्वनि दुईवटा समानान्तर प्रतिफलकहरू बीच भए ध्वनि तरङ्ग धेरैपल्ट प्रतिफलित हुन्छ। यो कुरो फैलिएको बृहत् उपत्यकाहरूमा, भ्यालीहरूमा सम्भव हुन्छ, र बादल फाटेको आवाज, बादल ठोकिएको आवाज ध्वनिको कारण अनुरणन अथवा रिभर्भेसन हो, जसको परिभाषा पहिलाबाट नै यहाँ मैले भनिसकेको छु। अब प्रतिध्वनिको व्यावहारिक उपयोगिता, हाम्रो डेली लाइफ दैनिक जीवनमा चाहिँ यसको उपयोगिताहरू के छ इकोको अथवा प्रतिध्वनिको? जस्तै समुद्रको गहिराई, प्रतिध्वनिलाई उपयोग गरेर समुद्रको गहिराई निर्णय गर्न सकिन्छ। समुद्रको खुल्ला सतहमा ध्वनि उत्पादन गरेर त्यसको प्रतिध्वनि प्राप्त नभएसम्मको समय विराम घडीद्वारा निर्णय गरिन्छ। ध्वनि समुद्रको गहिराईमा पुगेर फर्किआउँछ। पानीमा ध्वनिको वेग भी अनि प्राप्त समय टी भए समुद्रको गहिराई बराबर भीटी विभाज 2 हुन्छ। हवाई जहाजको उचाइ, यही उपायले कति उचाइमा हवाईजहाज उडिरहेको छ सो निर्णय गर्न सकिन्छ। चमेरा र डल्फिन, हावामा चमेराहरू प्रतिध्वनिको सहायताले उड्न सक्छन्। राति चमेराहरूले आँखा देख्दैन र पनि चमेराहरू उडिरहेको हुन्छ। यो प्रतिध्वनिको कारणले नै यो चमेराहरू उड्न सम्भव भएको। त्यसरी नै पानीभित्र डल्फिनहरू यही प्रतिध्वनिको सहायताले ओहोर दोहोर गर्न सक्छन्।

0: किनभने डल्फिन एउटा माछा चाहिँ होइन, तर डल्फिन चाहिँ एउटा स्तनपायी प्राणी हो जसले सास फेर्नको निम्ति चाहिँ आधा घन्टामा एकपल्ट हावामा निक्लन आवश्यक छ। ध्वनि प्रतिफलनका व्यवहारिक उपयोगिताहरू, डाक्टरले उपयोग गर्ने यन्त्र स्टेथोस्कोपमा ध्वनि प्रतिफलनलाई रिफ्लेक्सन अफ साउन्डको उपयोग गरिन्छ। यसको एक प्रान्तमा उत्पन्न ध्वनि क्रमिक प्रतिफलनद्वारा अर्को प्रान्तमा पुग्छ। सौती गर्ने गोलाकांशमा ध्वनिको प्रतिफलनलाई उपयोग गरिन्छ। एउटा गोलाकांशको छेउमा सौती गरेको कुरो टाढो रहेको अर्को गोलाकांशको छेउमा कान थापेर सहजै सुन्न सकिन्छ। अब हामी सुरुले ध्वनि र हो हल्ला, म्युजिकल साउन्ड र नोइज, नियमित अनि आवर्तित कम्पनद्वारा उत्पन्न भएको कर्णमधुर ध्वनिलाई सुरिलो ध्वनि म्युजिकल साउन्ड भन्दछ। एकजना गायकले गाएको गीत हामीलाई सुमधुर लाग्न सक्छ किनभने त्यो एउटा सुरिलो ध्वनि हो। सुरिलो ध्वनि एक वा एक भन्दा अधिक कम्पनहरूद्वारा उत्पन्न हुन सक्छ। दुई वा दुई भन्दा अधिक कम्पनद्वारा गठन भएको ध्वनिलाई स्वर नोट भनिन्छ। स्वरमा भएको प्रत्येक कम्पनद्वारा उत्पन्न ध्वनिलाई स्वरक अथवा टोन भन्दछ। सबैभन्दा कम कम्पनाङ्कद्वारा उत्पन्न स्वरकलाई मूल स्वरक ओभरटोन भनिन्छ। मूल स्वरकका गुणितज्ञ कम्पनाङ्क भएका अधिक स्वरहरूलाई सममेल हार्मोनिक्स भनिन्छ। पहिलो सममेललाई अष्टक अक्टेभ भन्दछन्। सुरिलो ध्वनिका तीनवटा विशिष्ट लक्षण अथवा गुणहरू हुन्छ। तिनीहरू हुन् प्रबलता, लाउडनेस, तीक्ष्णता, पिच अनि गुण क्वालिटी। प्रबलता अथवा लाउडनेस, प्रबलताले ठुलो सानो ध्वनिको बोध गराउँछ। ठुलो ध्वनि छ कि सानो ध्वनि छ कि, यो कम्पन विस्तारमा भर पर्छ। कम्पन विस्तार धेर भए ध्वनि ठुलो हुन्छ। तीक्ष्णता, पिच, यसले चर्को खस्रो ध्वनिको बोध गराउँछ। यो कम्पनाङ्क फ्रिक्वेन्सीमा भर पर्छ। कम्पनाङ्क धेर भए ध्वनि चर्को हुन्छ। अर्को छ गुण, गुणले विभिन्न स्रोतबाट आएको ध्वनिको बोध गराउँछ। यो तरङ्गको प्रकृतिमा भर पर्छ। अब हामी अहिलेको हाम्रो जल्दो बल्दो समस्या प्रदूषण, ध्वनि प्रदूषण, नोइज पोल्युसन, हाम्रो पर्यावरणलाई सामान्य जीवनयापनको प्रतिकूल बनाउने कारकलाई प्रदूषक अथवा पोल्युटेन्ट भनिन्छ। धेरै प्रदूषकहरूमध्ये ध्वनि पनि एक हो। यन्त्रतन्त्र उत्पन्न भइरहेका ध्वनिले हाम्रो मानसिक अनि शारीरिक स्थितिमा असामान्यता उत्पन्न गराउँछ। मानसिक तनाव, अशान्ति, रक्तचाप ध्वनि प्रदूषकका प्रतिफल हुन्छन्। अधिक प्रबलता र अधिक तीक्ष्णता भएका ध्वनिहरूले हाम्रो श्रवण इन्द्रियलाई आघात पुर्याउँछ अनि निष्क्रियसम्म बनाउँछ। यसकारण ध्वनि प्रदूषणद्वारा मानिसको स्वास्थ्यमा नराम्रो असर पर्छ। ध्वनि प्रदूषणको प्रकोपबाट बाँच्नको निम्ति अवेरनेस गर्न आवश्यक छ। यसर्थ जनसाधारणलाई यसबारे, त्यसबाट हुने हानिबारे, क्षतिबारे अनि त्यसको निवारणबारे सूचित र सचेत गराउन अत्यन्त आवश्यक छ। अब हामी अल्ट्रासोनिक साउन्ड अथवा पराश्रव्य ध्वनि अथवा अल्ट्रासाउन्ड भन्नाले के बुझ्छौँ त्यो छोटो रूपमा चर्चा गर्नेछौँ। मानिसको कानले सामान्यत सुन्न नसक्ने 20,000 हर्जभन्दा बेसी कम्पनाङ्क भएको ध्वनिलाई पराश्रव्य ध्वनि अथवा अल्ट्रासोनिक साउन्ड भन्दछ। मानिसको श्रवण गर्ने क्षमता हामीलाई थाहा छ 20,000 हर्जसम्म हुन्छ। अल्ट्रासोनोग्राफीमा पराश्रव्य ध्वनि प्रयोग गरिन्छ अथवा अल्ट्रासोनिक साउन्डको उपयोग गरिन्छ। शरीरमा पठाएको अल्ट्रासोनिक वेभ्स तरङ्गहरू हाम्रो विभिन्न तन्त्रहरू, हाम्रो शरीरको विभिन्न अङ्गबाट छिरेर शरीरको भित्रको नक्सा खिच्ने गर्छ। जस्तै यसको उदाहरणको निम्ति हामी लिन सक्छौँ गर्भमा रहेको शिशुको अवस्था बुझ्न, कलेजो, पित्त, मृगौलाको जाँच गर्न अनि रक्त प्रवाह, ब्लड सर्कुलेसन जाँच गर्न, जसलाई डोप्लर अल्ट्रासाउन्ड पनि भनिन्छ। र यति भन्दा भन्दै हामीले यो आज जति पनि नानीहरूले यो ध्वनिको विषयमा मैले राखेको चर्चाहरू राम्रोसँग बुझ्यौँ होला र समयको अभावले गर्दा यो आजको पाठ्यक्रममा हामी यहीँ अन्त गर्न चाहन्छौँ। धन्यवाद।
1: विद्यार्थी भाइ बहिनीहरू, आज हामी

नमस्कार सम्मानित श्रोताहरूमा, म उमेश कार्की डोलीको यहाँहरूलाई हामी आकाशवाणी खरसाङको एफएम 103.5 मेगाहर्जमा हार्दिक स्वागत एवं अभिवादन जनाउँछौँ। यस समय हामी नवरात्रिको पर्वमा छौँ। नवरात्रि आरम्भ भइसकेको छ। तमाम आदरणीय श्रोतालाई नवरात्रि अनि बडा दसैँको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ। आज यो कार्यक्रम स्वस्थ जीवन, स्वास्थ्य सम्बन्धी जानकारी गराउनको निम्ति श्रोतालाई आफ्ना स्वास्थ्य सम्बन्धी जागरुक गराउनको निम्ति यो कार्यक्रम स्वस्थ जीवन प्रत्यक्ष फोन इन कार्यक्रम। यस कार्यक्रम मार्फत हामी हाम्रा श्रोताहरूका स्वास्थ्य सम्बन्धी रहेका जिज्ञासाहरू हामी यहाँहरूलाई जानकारी गराउने गर्छौँ। आकाशवाणीको खरसाङको यो स्टुडियोमा यो स्वस्थ जीवन कार्यक्रममा हामी विभिन्न विशेषज्ञहरूलाई आफ्नो स्वास्थ्य सम्बन्धी यहाँहरूको जानकारीलाई, यहाँहरूको जिज्ञासालाई प्रश्नको उत्तर दिनको निम्ति हामी आकाशवाणी खरसाङको स्टुडियोमा निम्ताउने गर्छौँ। आज पनि हामीले यस्तै एकजना विशेषज्ञलाई यहाँ निम्ताइरहेका छौँ। आजको हाम्रो स्टुडियोमा डाक्टर उपस्थित हुनुहुनेछ, भूपेन्द्रजीत सिंह, जो भिटो रेटिना अथवा आँखाको पर्दा, जुन चाहिँ रेटिना हुन्छ, जुन चाहिँ दृष्टि कमजोर हुने समस्या छ, योमाथि चर्चा गर्नको निम्ति आज हामीसँग डाक्टर भूपेन्द्रजीत सिंह उपस्थित रहनुहुनेछ। यहाँले हामीलाई फोन गर्नुपर्नेछ अनि हाम्रो फोन नम्बर रहेको छ, नोट गर्नुहोला, 03542999317। फेरि एकपल्ट यो नम्बर नोट गर्नुहोला, 03542999317, 03542999317। यो नम्बरमा तपाईँले हामीलाई कल गरेर डाक्टरसँग

डक्टरसँग बात गर्न सक्नुहुनेछ र हामी यहाँलाई हाम्रो स्वास्थ्य सम्बन्धी समस्याहरूबारे पनि जानकारी गराउनेछौँ र यस समय हामी यहाँलाई एउटा महाश्री गायन यहाँबाट सुनाउनेछौँ र यो नव जुन रात्रिको यो पर्वको क्षणमा हामी यहाँलाई महाश्रीबाट यो आजको कार्यक्रमको सुरुवात गर्न चाहन्छु श्रोता।

0: हामी आकाशवाणी खरसाङ केन्द्रबाट बोलिरहेका छौँ। अब समय भएको छ मुख्य समाचारको।
1: नमस्कार, यो आकाशवाणी हो। मुख्य समाचार सन्ध्या शर्माबाट सुन्नुहोस्। केन्द्रीय मन्त्रीमण्डलले राष्ट्रिय सामाजिक सहायता कार्यक्रमलाई वर्ष 2026-27 वर्ष 2030-31 पाँच वर्षका लागि निरन्तरता दिन स्वीकृति दिएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले भोलि नयाँ दिल्लीमा एसियाई खेल 2026 भाग लिने भारतीय टोलीसँग भेट गर्नुहुनेछ। यस अवसरमा प्रधानमन्त्रीले टोलीलाई सम्बोधन पनि गर्नुहुनेछ। भारतीय कृषि अनुसन्धान परिषद आइसिएआरले हरियाणाको करनाल स्थित केन्द्रीय मृदा लवणता अनुसन्धान संस्थानमा भोलि उदीयमान विज्ञान प्रौद्योगिकी अनि नवाचार सम्मेलन 2026 अघि यो कार्यक्रमको आयोजना गर्नेछ। विदेश मन्त्री डाक्टर एस जयशंकर र क्यानाडाकी विदेश मन्त्री अनिता आनन्दले आज व्यापार र निवेश, शिक्षा, ऊर्जा, रक्षा र जनता समुदाय बीचको आदान प्रदान जस्ता क्षेत्रहरूमा भारत क्यानाडा सम्बन्धमा भएको प्रगतिको समीक्षा गर्नुभयो। केन्द्रीय इलेक्ट्रोनिक्स एवं सूचना प्रौद्योगिकी मन्त्री अश्विनी वैष्णवले लागत पक्षका साथै वैश्विक सेमिकन्डक्टर मूल्य श्रृङ्खलामा विश्वास र साइबर सुरक्षाको महत्व निरन्तर बढिरहेको बताउनु भएको छ। रक्षा मन्त्री राजनाथ सिंहले शान्तिपूर्ण, स्थिर र स्वतन्त्र हिन्द प्रशान्त क्षेत्रमा भारत र आसियान साझा हितहरू साझा गर्ने बताउनु भएको छ। वाणिज्य मन्त्री पीयूष गोयलले भारतले विगत चार वर्षमा 38 विकसित देशहरूलाई प्राथमिकता दिँदै व्यापार सम्झौताहरू गरेको बताउनु भएको छ। उपभोक्ता मामिला, खाद्य तथा सार्वजनिक वितरण राज्य मन्त्री बीएल वर्माले देशको प्रगति उत्पादनबाट मात्र नभई उत्पाद र सेवाको गुणस्तर, सुरक्षा र विश्वसनीयताले मापन गर्नुपर्ने बताउनु भएको छ। महाराष्ट्रका 358 तालुकहरूमध्ये 305 तालुकहरूलाई सुखाग्रस्त घोषणा गरिएको छ र अमेरिकाको विदेश मन्त्री मार्को रुबियोले अर्को हप्ता भारत भ्रमण गर्नुहुनेछ। यसका साथै मुख्य समाचार अहिलेलाई पूरा भयो।
2: बेटी के लिए गहने बनवाए एकदम खरे हॉलमार्क के, और तो और दुकानदार ने खुद 15 मिनट में हॉलमार्क के निशान लगाकर भी दिए।
3: अरे बुद्धू, हॉलमार्क गहने तो सिर्फ BIS लाइसेंस होल्डर ज्वेलर ही बेचते हैं, और BIS हॉलमार्क करने के लिए 4-5 घंटे का वक्त लगता है।
4: अगर आप भी किसी ऐसे धोखे का शिकार हुए हैं तो BIS की वेबसाइट BIS.org.in पर शिकायत करें। जागो ग्राहक जागो।
0: एफएम 103.5 मेगाहर्जमा हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौँ। साथै हाम्रो कार्यक्रमहरू प्रसारण भइरहेछ आकाशवाणी दार्जिलिङ एफएम 103.2 मेगाहर्ज अनि मोबाइल एप न्युज अन एआइआरमा। साथै यहाँले हाम्रो कार्यक्रम सुनिरहनु भएको छ प्रसार भारती वेब्स ओटिटी प्लेटफर्ममा पनि। अब यहाँहरू समक्ष राखिरहेछौँ चलचित्र जुलीबाट यो साङ्गीतिक कोशेली किशोर कुमारको स्वरमा, शब्द आनन्द बक्सीको अनि सङ्गीत राजेश रोशनको।

0: नमस्कार है धनमाया दिदी, कान्छीमाया दिदी, यहाँ चुल्ठे भाइ पनि हुनुहुँदो रहेछ। नमस्कार।
1: नमस्कार नमस्कार विजय दाजु। हजुर हजुर
2: हो नि, आज त सबैजना पो एकैसाथ भेला भएछौँ त।
3: भेला भयो भन्दा पनि बिरे भाइ, यहाँ चुल्ठे भाइ धनमाया बहिनी चाहिँ अघि अघि आउनु भएको रहेछ।
2: ज्यू ज्यू।
3: म चाहिँ हस्याङ पस्याङ गर्दै गर्दै गर्दै ला ढिलो पो भयो होला सभामा भनेर आएको त दुईजना चुल्ठे भाइ र धनमाया बहिनी बसिरहनु भएको रहेछ।
2: ढिलो त भएको छैन कान्छी दिदी,
3: तपाईँ पनि आइपुग्नु भयो, खुसी लाग्यो सबैजना। यसरी भेटघाट हुँदाको रमाइलो अलगै हुन्छ हौ।
2: दसैँको टिका पनि नजिक नजिक आइसक्यो कान्छीमाई दिदी, दसैँको काम कुरोले नै ढिलो भयो कि क्या हो?
3: हजुर हजुर, अब त्यही त हो, घरको काम धन्दा, घरको रङ पचेरा गर्नै पर्यो, धुलो धालो झार्नै पर्यो, आफूले जति सके त्यति गर्यो, नसकेको उही नाति नातिनालाई भन्यो लोही गर भनेर उनीहरूलाई अराउनु त पर्यो नि त।
2: अराउनै पर्छ होइन
3: चुल्ठे भाइ, अराएन भने नानीले गर्दैन, अरायो भने चाहिँ
0: अनि अब यसरी हामी भेटघाट भएपछि सधैँ विभिन्न विषयमा कुराकानी गर्छौँ। अब नौराथा पनि अस्ति नै लागिसक्यो है।
3: हजुर हजुर।
0: अनि अब यो दसैँ आएपछि होइन चाडबाडको मौसममा है विभिन्न कुराहरू हामी गर्न सक्छौँ नि, त्यही मध्ये दसैँमा हामीले अब टिकाको बेलामा अरूकोमा ठुलो बडाकोमा जाँदाखेरि चाहिँ हामी विभिन्न प्रकारको सिसारहरू बोकेर जाने गर्छौँ। यो एउटा राम्रो परम्परा पनि छ हाम्रो,
1: एकदम कोसेली लिएर जानु, सिसार लिएर जानु, एकदम
0: ठुलो बडालाई आदर देखाउनु है, एउटा राम्रो परम्परा छ हाम्रोमा।
3: टाढो टाढोको पनि त सबैजना यसो विदेश गएको, टाढो टाढो काम गर्नु गएकोहरू सबैजना आएर आशीर्वाद लिने चलन पनि छ
2: नि,
3: एकदम रमाइलो हुन्छ नि। अब दसैँको रमझम भनेको अलग्गै नै हुन्छ,
2: दसैँमा सबैजना भेटघाट हुन्छ।
0: हो नि, ठिकै भन्नुभयो। अनि अब हेर्नुहोस् है, समय परिवर्तन भयो है, पहिलाको जस्तो समय छैन, आधुनिक समय छ नि त अहिले। अनि यो आधुनिक समयमा अब हामीले यो सिसार छ नि जुन, अब यो सिसारमा पनि बदलाव ल्याउनु पर्छ कि भन्ने सोच पो छ।
3: मैले त यहाँलाई भन्नु आँटेको थिएँ, हामीलाई त यसो बुढेसकाल लाग्यो, दुध दही घिउ मक्खन यस्तै त मिठो लाग्छ।
0: अब दसैँ भनेको भेटघाट, माया ममता र कोसेली साटासाट गर्ने चाड हो है। दसैँमा आफन्त साथीभाइ र इष्टमित्रको घर जाँदा केही न केही हामी सिसार लिएर जान्छौँ नै। अनि अब विशेष गरेर अहिलेसम्मको हामीले अनुभव गर्दै आएको यो सिसारमा चाहिँ के रहेको छ भन्दाखेरि, फल प्रसाद लाने है, फलफुल लाने, अनि मिठाई अलिकति बोक्ने, साथसाथै मदिराहरू पनि बोक्ने चलन छ।
1: हामीले चाडबाडमा मदिरा प्रयोग नगरौँ भनेर भन्छौँ, तर हामी आफैले प्रयोगमा ल्याउँदै गरेको हुन्छौँ क्या। यो प्रथा चाहिँ छोड्नु पर्छ जस्तो लाग्छ, मदिरा लाने छोड्नु पर्छ जस्तो लाग्छ।
0: आज चाहिँ हजुर यस्तो समसामयिक विषयहरूमा हामी कुराकानी गरौँ कि है, सिसारको कुरामा यो मदिराको कुरा भयो है। अब मदिरा भन्ने कुरो कति खतरनाक छ है, यसले अब हाम्रो शरीरमा नराम्रो असर पार्छ, अनि यसले मृत्युसम्म धकेल्छ हामीलाई।
3: नराम्रो असर त पार्छै पार्छ, एहे झै झगडा पनि हुन्छ हौ बिरे भाइ,
2: आफ्नै घरै भित्र पनि झै झगडा त हुन्छ,
3: खाएपछि अर्कै भइहाल्छ, त्यसले गर्दाखेरि नखाएकै राम्रो लाग्छ मलाई चाहिँ यसो चाडबाडमा पनि।
0: हजुर, दसैँलाई भनेर हामी फेरि पहिल्यै के पूर्व तयारी गरेर यो मदिराको केस केस थुपारिराखेका हुन्छौँ है। अब यसलाई चाहिँ अलिकति परिवर्तन गरेकै राम्रो हो कि भन्ने विचार नि। अनि अब यो जुन मदिराको सट्टामा हामीले स्थानीय दुधबाट बनेको चिजहरू जस्तै यो घिउ भयो है, दही दुध लिएर पनि त

0: जान सक्छ नि त हो
1: नि हो नि
0: अनि तपाईहरुले चाहिँ के लाने विचार गर्दै हुनुहुन्छ यो पालीको सिसार एक एक जनाले भन्दिनु त
2: घरको मूल परे त्यसले गर्दाखेरि मैले त बुहारीहरूलाई पनि भनेको छु तिमीहरू जाँदा पनि घरमा गाई बस्तु छ गाई बस्तु पालेपछि घिउ दुध प्रशस्तै छ यो घिउ दुध अनि अस्ति मह काटेको छु मैले त्यो मह पनि काटेको लिएर जा ए साँच्ची मैले चुल्ठे भाइलाई पनि ल्याइदिएको थिएँ बिर्सिनु भयो कि हौ तपाईँले ल्याइदिएको थिएँ त मैले अस्ति त्यसले गर्दाखेरि मैले घिउ दुध मह रेडी पारिदिएको छु अनि आउनेलाई पनि मैले भनिदिइसकेको छु बरु दुध घिउ मखन पायो भने यसो ल्याऊ यसो आशीर्वादै मात्रै लिनु भए पनि आऊ भनेर सबैलाई खबर पठाइसकेको छु मैले
0: विकल्प खोज्नु भएको छ कान्छे माया दिदी किनभने मदिराको सट्टा त मह पनि त लानु सकिन्छ
3: सकिन्छ नि मह पाउनु त साह्रो छ नि फेरि बिरे भाइ यस्तो कुरो लानु सक्यो भने त एकदमै राम्रो
2: त्यति मात्र पनि होइन हाम्रो गाउँ घरमा अहिले हामीले कोदो रोपेको थियौँ फापर थियो अनि त्यो पिठोहरू पनि त लानु सकिन्छ
3: हो नि
0: स्थानीय चिजहरू नै हामीले
3: प्रयोग गरेर
2: लगेर राखेपछि त्यो बिक्रिने होइन जहिले खाँदा पनि भयो नि त
0: यो
2: केरा आइफल सुन्तला हाबीजाबी त बिक्रिन्छ
3: छिटो बिक्रिन्छ
0: फेरि अब यो मिठाई भन्नुभयो है अब अहिले त हामी सुन्छौँ बजारमा पनि यो कृत्रिम तरिकाले बनाएको मिठाई हुँदो रहेछ क्या
3: मिलावट तिन किसिम रङको पो देखा पर्छ त कान्छी माया दिदी मिठाईमा पनि
0: अब यसले चाहिँ हामीलाई शरीरलाई फाइदा होइन नोक्सान हुन्छ नि त त्यो भएर अब यो मिठाईको सट्टामा चाहिँ हामीले सेलरोटीहरू लानु सक्दैनौँ
2: साँच्ची भन्दा बिरे भाइलाई त चिनी रोग पनि छ त
0: हो त
2: मिठाई खानु पनि
0: भएन
2: दुध त हुन्छ खानु
0: हो नि
3: हुन्छ हजुर
0: त्यो सँगसँगै हाम्रो स्थानीय चिजहरू है सेलरोटी त भनिहालेँ मैले अचारहरू भयो होइन गुन्द्रुक तामा स्थानीय मसला घरमा बनाएको विभिन्न परिकार वा अन्य स्थानीय खाद्यान्न सामग्रीहरू राम्रोसँग प्याक गरेर जो चाहिँ धेरै दिनसम्म रहोस् लैजान सक्छौँ कि सक्दैनौँ जस्तो लाग्छ
1: अहिले हामी यहाँनिर हामीले जे पनि खेतीपाती गर्छौँ है अघि कान्छी माया दिदीले भनेको जस्तो मह हामी कतिजना च्याउ उत्पादन पनि गर्छौँ च्याउ लान सक्छौँ राम्रोसँगले प्याक गरेर अब दुधबाट बनिएको अब हामी घरमै पनिरहरू पनि बनाउँछौँ त्योहरू लान सक्छौँ तर अब राम्रोसँगले प्याक गरेर राम्रोसँगले लग्यौँ भने चाहिँ त्यो चाहिँ काम लागोस् न जसलाई लगिदिँदैछौँ उसले पनि काममा ल्याओस् आजको दिनमा हामीले मिठाईहरू लान्छौँ तर दुई दिनदेखिको हुँदैन एक दिनदेखिको हुँदैन त्यो फ्याँक्नु पर्छ अनि त्यो पैसाको पनि नाश भयो त्यो चिजबिजको पनि नाश भयो पछिसम्म प्रयोग हुने लायकको चिजहरू लग्यौँ भने चाहिँ राम्रो जस्तो लाग्छ हामीले उत्पादन गरेको चिजको पनि महत्त्व बढेर जान्छ हामीले उत्पादन गरेका छैनौँ तर कसैकोबाट किनेरै लाँदाखेरि पनि त्यही गाउँकै मान्छेलाई पनि फाइदा भयो हो त्यसरी चाहिँ अब कृषिलाई पनि बढावा दिएको जस्तो हुन्छ
2: त्यो बाहेक पनि चियापत्ती सुक्खा चिज त्यो पनि लानु सकिन्छ अब अहिले चियापत्तीमा पनि अहिले यो हरियो चियापत्ती भयो अनि सेतो सेतो पनि हुँदो रहेछ नि सिल्भर के भन्दो रहेछ हौ नानीहरूले नाति नातिनाले भन्छ यस्तो हुन्छ उस्तो हुन्छ भनेर त्यो लान सक्छौँ त्यो पनि त बिक्रिने होइन नि त
0: हामी कुरा गर्दैछौँ नि धेरै समयसम्म रहने चिजहरू चाहिँ लिएर गएको चाहिँ राम्रो
3: आफ्नै पहाडी क्षेत्रमै जति सक्दो बनेको कुरोहरू लान सक्यो भने चाहिँ राम्रो तर अब सबैले बुझ्नु पर्यो एउटै घरले मात्र जानेर बुझेर भएन है
0: यो कुरा चाहिँ हामी सबैजनालाई सिकाउनु
3: सिकाउनु पर्यो हजुर
0: अनि भनिन्छ नि पशुलाई खेद्नु पछि लागेर मान्छेलाई खेद्नु अघि लागेर कुनै पनि कुरो चाहिँ आफूबाटै सुरु गर्नु पर्यो नि त अनि आज हामी दसैँको सिसार सम्बन्धी केही कुराकानीहरू गर्दैछौँ अझै गर्नुपर्ने कुराहरू त अझै छ तर त्योभन्दा अगाडि चाहिँ हामी एउटा मालश्री गीत सुनेर आनन्द लिउँ न
2: वर्ष दिनको चाडबाडमा त मालश्री सुन्नै पर्छ अघि मनमा लागेको थियो भन्नै पर्यो भनेर कसरी चाल पायो बिरे भाइले त मुखेको कुरा पो भन्नुभयो त धनमाय बहिनी
3: हजुर हो नि यो मालश्री त सुन्नु पर्छ कति खुसियाली हुन्छ गाउँ घरै सबै रमाइलो हुन्छ नि यो मालश्री सुन्न पाउँदा
1: सुनाउनु
0: सुनाउ सुनाउ

0: बडा रमाइलो भयो मलाई त यो मालश्री सुन्दाखेरि नि सानो हुँदाको पो याद आयो अब सानो हुँदा हामी हजुरबाकोमा हजुरआमाकोमा टिका लाउन जान्थ्यौँ हो त्यो समयहरूको पो याद आयो
1: पहिला पहिलाको समयहरू पनि
0: याद दिलायो अब लिङ्गे
1: लिङ्गे
0: पिङहरू होइन त्यसमा मचिएकोहरू त्यो सबै झलझली याद आयो
1: साथीभाइ दौडा दौडी गरेको हामीलाई पनि त्यस्तै नै भयो है धनमाय बहिनी हामी पनि जामा लाएर खुरुरु दुगुरेले लिङ्गेपिङ खेल्नु गएको साथीभाइले यसो ढकल दिएको खेलेको कति मजा आउँथ्यो
2: नि अब मान्छे सुन्दा त सबै कुरो याद दिलाउँछ नि
0: अनि आज अब चाडबाडको समयमा दसैँको कोसेली दसैँको सिसार के लाने कसो लाने भन्नेमा हामी कुराकानी
3: गर्दैथ्यौँ मालश्री सुन्न अगाडि धेरै कुराकानी गर्यौँ है
1: चियापत्तीको कुरा गर्दै थिएँ नि बिरे भाइ चुल्ठे भाइ धनमाई बहिनी मैले अब यो चियापत्ती चाहिँ किनेर राखेर पनि फेरि हामीले दसैँमा यसो एउटा प्याकेट बनाएर हामीले यसो सिसारको रूपमा लाँदाखेरि चियाको एउटा प्याकेट लगेपछि त्यो कोसेलीको काम पनि गर्ने
3: बाँस काठ उन र हातले बनाएको विभिन्न सामग्रीहरू पनि स्थानीय सिप र संस्कृतिसँग जोडिएको अनि यस्ता हस्तकलाले ग्रामीण अर्थतन्त्रलाई सहयोग चाहिँ पुर्याइराखेको छ त्यसले गर्दाखेरि अब यो पालि चाहिँ हामीले सिसारलाई चाहिँ परिवर्तन गरेर यो चिजहरू पनि समावेश गर्नुपर्छ कि भन्ने
1: मैले त बुहारीहरूलाई भनेको छु अस्ति नै डल्ले खुर्सानी बारीमा चाहिँ टिपटाप पारेर रातो रातो भएको सबै घाममा सुकाएर बोतलमा अचार पनि हाल्यो यो पनि

0: अन्त अस्ति फेरि यो तामा पनि निस्केको थियो मिरे भाइ, त्यो तामालाई पनि अस्ति उसिनेर मजाले त्यसको पनि अचार बनाएर त्यसमा फेरि यसो त्यो डल्ले सल्ले पनि सबै हालिदिएर मसला टसला हालेर मजाले बनाएर बोतल बोतल बनाएर राखेको छ बरियाले, अब त्यो पनि सिसारमै पुर्याउने
1: अब मिठाईहरू पनि हामीले घरमै बनाउँछौँ नि कतिजनाले, अब हाम्रो बुहारीहरूले पनि बनाउँछन् है मिठाईहरू घरमै बनाएको छ भने घरमै बनाएको त्यो मिठाईहरू लानु पनि राम्रो हुन्छ
2: हजुर, एकदमै राम्रो हो नि चुल्ठे भाइ। यसरी अब गाउँघरमा समाजमा सबैलाई नै यो कुरोहरू बताउनु सक्यो भनेर बुझिदियो भने त एकदमै राम्रो हुन्छ नि है बिरे भाइ चुल्ठे भाइ।
1: अब स्थानीय कुराको स्थानीय चिजहरूको हामीले उपयोग गर्दै गर्यौँ भने चाहिँ हाम्रो यो चाड पनि आफ्नो चाड जस्तो लाग्छ, हामीले अनेकौँ कुराहरू लिएर जाँदा चाहिँ त्यो देखाउटीको निम्ति मात्रै लगेको जस्तो हुन्छ तर त्यो प्रयोगमा पनि आउँदैन होइन। अघि वीर दाजुले भने जस्तो मदिराहरू लिएर जाने चलन छ, त्यो चलनहरूलाई चाहिँ हटाएर चाहिँ आफ्नै स्थानीय कुराहरू चाहिँ लिएर गयौँ भने चाहिँ एकदमै चाड पनि चाड जस्तो लाग्छ।
3: हजुर हजुर, दसैँको बेलामा तपाईँले याद गर्नु भएको छ कि छैन, मदिराको पसल हुन्छ नि जहाँ चाहिँ मदिरा बिक्री हुन्छ त्यहाँनिर यति लाइन हुन्छ है, अब त्यो शरीरलाई बिगार्ने चिजको निम्ति चाहिँ किन त्यहाँ हामी लाइन लाग्ने, त्यसको सट्टामा हामीले चाहिने चिजहरू लानु सक्यो भने त राम्रो नि त। अब यही कुरामा अर्को थप्न मन लागेको कुरा चाहिँ के भन्दाखेरि, अब हाम्रो गाउँ घरमा त आगोको चुला बाल्ने चलन छ, अनि आगोको चुला बालेपछि त्यहाँ तातो हुन्छ नि, त्यो समयमा चाहिँ हामीले के गर्न सक्छौँ भन्दाखेरि मासुलाई ल्याएर सिला सिला पार्यो सुकाइराख्यो के एक दुई दिन सुकाएर चाहिँ त्यो सुकुटी भन्छ नि त्यो पनि त कोसेलीको रूपमा हामीले व्यवहार गर्नु राम्रो नि त हौ,
0: त्यो पनि कम्ती हुन्छ अनि अब यहाँ बिरे भाइले भने यसो सुकुटी बनाएर लग्यो, अन्त हामीले यो गुन्द्रुकहरू पनि लानु सक्छौँ है,
3: हो नि हो नि,
0: त्यो साग यसो ओइलाएर गुन्द्रुक सुन्द्रुक बनाए त्यो पनि लानु सक्छौँ, किनेमा लानु सक्छौँ, हाम्रो आफ्नो जातीय खानाहरू मजाले हामी लानु सक्छौँ नि त।
1: मैले अघि नै भनिहालेँ नि हाम्रो चाडबाडमा अरू पकवान किन लाने, अरू चिजबिज किन लाने होइन, अब देखाउटीका लागि मात्रै किनेर जबरजस्ती किन लाने, त्यसले त्यो लग्यो भने म झन् ठुलो चिज लान्छु भनेर किन लाने, मदिराहरू जसले शरीरलाई पनि हानि गर्छ गाउँघरलाई पनि हानि गर्छ सबै कुरो अब घर परिवारलाई पनि हानि गर्छ, त्यो चिज किन लाने, बरु भन्दा आफ्नो चाड चाहिँ आफ्नो बनाउनको निम्ति चाहिँ आफ्नै आफूले उत्पादन गरेको चिजहरू आफ्नै गाउँघरलाई सहयोग गर्ने चिजहरू त्योहरू लग्यो भने चाहिँ आफ्नो चाड पनि यो आफ्नै चाड जस्तो लाग्छ, जस्तो यो परम्परा हामीले सुरु गर्यौँ भने बिस्तारीसँगले बढ्दै जान्छ नि त, अरूले पनि यही
2: सिक्दै जान्छ है चुल्ठे भाइ,
3: त्यही कुरा भन्न मन लागिरहेछ मलाई, किनभने अब हामी चारजना त कुरा गरिराखेका छौँ है, अब यो कुरो चाहिँ हामी चारैजनाबाट थालौँ न त,
0: थाल्नु पर्यो सबैजना एकै ठाउँमा छौँ नि त हामी त, छुटेको छैनौँ, अन्त यो सबै सिक्दै सिक्दै गयो भने त पहिले सिकिहाल्छ
3: नि, अब पहिलो पल्ट गर्नु चाहिँ साह्रो, त्यसपछि अब गर्दै गर्दै जाँदा त भइहाल्छ
0: नि,
3: अब यो जुन कुरो हामीले दसैँको सिसारको कुरा विगत वर्ष पनि गरेका थियौँ है, अनि जो जुन हामीले यो सिसार लाने कुराहरू गर्यौँ नि हामीले त सुरु पनि गरिसकेका छौँ नि,
0: हिउँदुध भन्दा महँगो पनि छ,
2: महँगो हो नि कान्छे मान्छे
0: मदिरा, त्यसले गर्दाखेरि किन मदिरा लाने त्यो भन्दा चाहिँ हिउँदुध लाने सजिलो पनि, आफ्नै घरको आफूले पालेको गाईको हिउँदुध
2: शुद्ध
1: मदिरा पिएर मान्छेले बेहोरा देखायो अरे गाउँ घरमा अशान्ति गरे अरे झगडा गरे अरे हामी आफै भन्छौँ, अनि आफै यो मदिरा लिएर जान त सुहाएन नि,
0: अब मदिरा खाएपछि त हात मिसामिस पनि हुन्छ है कोही बेला,
1: अब त्यही कारण चाहिँ हामीले स्थानीय चिजबिजहरू नै लगेर हाम्रो आफ्नो चाड चाहिँ स्थानीय चिजहरूले नै मनाउँ, अब यो चाडबाड पनि हाम्रो आफ्नो चाडबाड, अनि चाडबाड मनाउने जति पनि चिजहरू छ त्यो पनि आफ्नै होस्
3: न। अनि अब यो दसैँको सिसार सम्बन्धी हामीले धेरै कुराकानी गर्यौँ, अब मालश्री सुनेर आनन्द लिउँ न ल,
1: हुन्छ हुन्छ
0: सुनौ,

0: रमाइलो भयो एकदमै
1: हो नि कान्छी माई दिदी,
0: वर्ष दिनको चाडबाडमा
2: हो नि कान्छी माई दिदी।
1: हजुर
2: अनि चुल्ठे भाइ, अहिले हामीले मालसी सुनेर आनन्द लिइहाल्यौँ।
1: ज्यू,
2: अनि यो मालसी सुन्न अगाडि हामीले हाम्रो स्थानीय चिजहरूलाई नै प्रोत्साहन गर्नुपर्छ भनेर दसैँको सिसारमा यो नै लिएर जाने भन्ने कुराहरू गर्यौँ। यस्तै कुरो चाहिँ नि धनमाया दिदी, कान्छी माया दिदी, सरकारले पनि प्रोत्साहन गरिराखेको छ के,
0: हजुर,
2: भोकल फर लोकल भन्ने सुन्नुभएको होला नि।
0: हजुर,
2: स्थानीय चिजहरूलाई नै बढावा दिनको निम्ति चाहिँ यो योजना चाहिँ सुरु गरिएको हो है। अनि भारत सरकारले 2024 नीति आयोगको कार्यक्रम अन्तर्गत भोकल फर लोकल पहल मार्फत स्थानीय उत्पादनहरूलाई पहिचान चिन्हित र सूचीकरण गरेको थियो, जसको उद्देश्य स्थानीय उद्यमशीलता र आत्मनिर्भरतालाई प्रोत्साहन गर्नु रहेको थियो। अनि यो भोकल फर लोकल भन्नाले चाहिँ हामीले के बुझ्ने भन्दाखेरि
1: जान्नु पर्यो, हजुर,
2: आफ्नै देश, राज्य, जिल्ला र स्थानीय क्षेत्रमा उत्पादन भएको सामान, सेवा र स्थानीय प्रतिभालाई प्राथमिकता दिने के धन्यवाद, अनि प्रयोग गर्ने र अरूलाई पनि यसको बारेमा जानकारी गराउने। यसको मुख्य उद्देश्य स्थानीय उत्पादन र स्थानीय व्यवसायलाई प्रोत्साहन गर्दै रोजगारी, आमदानी र आत्मनिर्भरता बढाउनु रहेको हो। अनि यो जुन योजना छ, यो योजनालाई कार्यान्वयन गर्ने समय पनि यो दसैँ नै जस्तो लाग्छ मलाई
3: चाहिँ।
2: स्थानीय चिजहरूलाई यो समयमा चाहिँ बढावा दिन सक्छौ नि त।
1: चुल्ठे भाइ, यो भोकल फर लोकलको अर्थ पनि बुझाइदिनुहोस् न।
3: अब हेर्नुहोस् है, भोकलको अर्थ चाहिँ आवाज उठाउनु वा प्रचार गर्नु भन्न सकिन्छ। अनि लोकलको अर्थ चाहिँ हो स्थानीय। त्यसैले सरल अर्थ चाहिँ कस्तो हुन्छ भने स्थानीय वस्तु प्रयोग गरौँ भन्ने, स्थानीय उत्पादकलाई सहयोग गरौँ र स्थानीय उत्पादनको प्रचार गरौँ भनेर हामीले त्यो प्रकारले बुझ्न पर्यो। अब यहीँको कुरा गर्दाखेरि पनि हाम्रो क्षेत्रमा उत्पादन हुने चियापत्ती भयो, सुन्तला, अदुवा, अलैँची, मह, दुध, अघि कुराकानी गर्यौँ नि हामीले होइन, अनि दुधजन्य पदार्थहरू, हस्तकला,

0: स्थानीय खाद्य पदार्थ फूल हरेक कुरा स्थानीय उत्पादनलाई हामीले प्राथमिकता दिन सक्छौँ। विशेष गरी अब यसको उद्देश्य भन्नु पर्दाखेरि चाहिँ प्रमुख उद्देश्य चाहिँ स्थानीय कृषक, हाम्रो स्थानीय कारिगर, साना व्यवसायी, उद्यमी र उत्पादकलाई बजार उपलब्ध गराउनु हो। अब स्थानीय उत्पादनको माग बढेपछि त उत्पादन पनि बढ्छ, व्यवसायको विस्तार पनि हुन सक्छ र स्थानीय स्तरमै रोजगारी तथा आमदानीको अवसर पनि सृजना हुन सक्छ। अब हेर्नुहोस् न, अब कसैले मह, अब मौरी पालन गर्दैछ, मह उत्पादन गरिरहेको छ, हाम्रो महको माग बेसी भयो अरे दसैँमा, भनेपछि उसले उसको व्यवसाय बढाउँछ नि त। अब महबाट पनि राम्रो आय आर्जन हुँदो रहेछ भन्ने बुझ्छ। हामीले दुधजन्य पदार्थहरूको माग बेसी भयो भने गाई बस्तु पाल्न थाल्छन्
1: हो नि।
0: अनि हामीले चाहिँ यो चाहिँ पहिला चाहिँ हामीले सुरुवात गर्यौँ भने चाहिँ बिस्तारीसँगले हाम्रो यहाँको लोकल भनौँ न जति पनि चिजबिजहरू उत्पादन हुन्छ त्यो चाहिँ बढेर जान्छ।
2: अनि
1: यो सँगसँगै अर्को थप्नु मन लागेको कुरा चाहिँ के भने नि, जुन भोकल फर लोकलको कुरा गर्दैछौँ है, यसले चाहिँ आत्मनिर्भर भारतको भावनालाई चाहिँ बलियो बनाउने उद्देश्य पनि राख्छ। स्थानीय उत्पादनलाई केवल स्थानीय बजारमा सीमित नराखी राम्रो गुणस्तर, प्याकेजिङ र बजार व्यवस्थापन मार्फत ठुलो बजारसम्म पुर्याउने सोच पनि यससँग जोडिएको छ है। फेरि
2: अनि तपाईँहरूले यो भोकल फर लोकल भनेर कुरा गर्नुहुँदैछ है, कृषकको लागि चाहिँ यसको के महत्त्व छ होला नि, त्यो पनि बुझाइदिनुहोस् न।
3: अब कृषकको लागि पनि यो भोकल फर लोकल जस्तो किसानले उत्पादन गरेको वस्तुको उचित बजार पाउने भयो, राम्रो मूल्य पाउँछ होइन आफूले गरेको, अनि धेरै महत्त्व पनि हुन्छ। त्यसरी नै जुन चाहिँ हाम्रो कृषकले स्थानीय उत्पादनलाई स्थानीय मानिसहरूले नै प्राथमिक दिएमा बेच्नु पनि सजिलो, अनि त्यसको मूल्य पनि अझै बढेर जान्छ, अझै माग छ नि त, बजारको माग बढ्दै जान्छ। जस्तै भयो अब दार्जिलिङको चिया भयो, अदुवा भयो, ठुलो अथवा बडा अलैँची पनि भन्छौँ हामीले, अनि सुन्तला, यो अर्ग्यानिक तरकारी फलफुल महलाई पनि एकदमै स्थानीय बजार, होटेल पसल अथवा यो पर्यटकसँग चाहिँ जोडेर बिक्री बढाउन पनि हामी सक्छौँ नि त।
1: अनि यो जुन भोकल फर लोकल भन्ने कुरा गर्दैछौँ है, यसमा चाहिँ हाम्रो दायित्व अथवा हामीले के गर्न सक्छौँ भन्दाखेरि, भोकल फर लोकल सफल बनाउन साधारण नागरिकको पनि भूमिका महत्वपूर्ण रहन्छ है। फेरि सकेसम्म स्थानीय उत्पादनहरू किन्नु पर्यो, स्थानीय कृषक र उत्पादकबाट सामान लिनु पर्यो, स्थानीय उत्पादनको गुणस्तर र प्याकेजिङ सुधार गर्न चाहिँ हामीले प्रोत्साहन पनि दिनु पर्यो।
0: अब हामीले चाहिँ नि अहिलेको समयमा नि विशेष गरी यो स्थानीय उत्पादनहरूको स्थानीय चिजहरूको चाहिँ सामाजिक सञ्जाल मार्फत पनि प्रचार प्रसार गर्न सक्छौँ।
2: हजुर,
0: अब अघि हामीले कुरा गरिरहेको छौँ है, अब चाडपर्वमा उपहारहरू दिँदाखेरि, कोसेली दिँदाखेरि, सिसार दिँदाखेरि यही स्थानीय उत्पादनलाई प्राथमिकता दिने पनि कुरा गऱ्यौँ। अनि हामीले नै आफ्नो चिजहरू चलाउँदै गर्दाखेरि चाहिँ यसको माग बढेर चाहिँ होटलहरू पसलहरू बजारहरूले पनि माग गर्नु थाल्छ। माग गर्नु थालिसके पछाडि चाहिँ हाम्रो पनि सबैले मौका पाउँछन्, अनि यो जति पनि वस्तुहरू छ त्यसको प्रयोग बढेर जान्छ।
2: हजुर, ठिकै कुरा गर्नुभयो।
0: अब स्थानीय युवाहरूलाई पनि उत्पादन गर्ने उद्यमशीलतातर्फ प्रोत्साहन गर्नु पर्यो नि त होइन। अब मागै नभएपछि त अब कसैले पनि यो विषयमा चासो राख्दैनन्, तर हामीले चाहिँ आफ्नो उत्पादनलाई चाहिँ आफ्नो चिजबिजलाई चाहिँ आफैले प्रचार प्रसार गर्नुपर्छ जस्तो लाग्छ।
2: हजुर, राम्रो कुरा हो नि।
0: अब त्यसैले भोकल फर लोकल जुन चाहिँ हामी कुरा गर्दैछौँ त्यसको मूल सन्देशै भनौँ न, त्यो चाहिँ के जस्तो लाग्छ भने, स्थानीय उत्पादन हामी किनौँ, स्थानीय उत्पादकलाई सहयोग गरौँ, अनि हाम्रो स्थानीय उत्पादनको पहिचानलाई ठुलो बजारसम्म पुर्याउँ भन्ने चाहिँ सन्देश हो भनौँ न।
2: एकदमै राम्रो कुरा हो। र बिरे भाइ, चुल्ठे भाइ, कान्छीमाई दिदी, अहिले तपाईँहरूले नि भोकल फर लोकलको अर्थ के हो यस सम्बन्धी धेरै राम्रोसँगले जानकारी दिनुभयो है, छर्लङ्ग पारेर बताउनु भयो नि।
1: तर आजलाई यसरी कुराकानी गर्दा गर्दै हाम्रो बिदाको समय पनि भयो जस्तो छ।
3: मान्छेले सुनौ भनेको त नहुने रहेछ है बिरे भाइ।
1: हजुर हजुर, भोलि सुनौ न, केही छैन।
3: हुन्छ नि,
1: र आजलाई चाहिँ हामी सबैजना घरतिर लागौ।
3: हुन्छ हुन्छ, लु जाउ त, जाउ लु, चियाको बोतल,
2: सँगै जाउ न
3: धनमाय बहिनी, लु लठिम दिनु,
2: हुन्छ हुन्छ, लु लिनुस्।

अब सुन्नुहोस् मौसमको कृषि विज्ञप्ति। प्राप्त विज्ञप्ति अनुसार आगामी दुई दिनसम्ममा सिक्किम राज्य लगायत पश्चिम बंगाल निम्न हिमालय अञ्चलका सबै जिल्लाहरूमा मौसम प्राय सुख नै रहने प्राप्त विज्ञप्ति मार्फत थाहा लागेको छ। मौसमको विशेष चेतावनी केही रहेको छैन। सुन्दै हुनुहुन्थ्यो मौसमको कृषि विज्ञप्ति पूरा भयो।

यो आकाशवाणी गान्तोक हो। प्रादेशिक समाचार कविता सुब्बाबाट सुन्नुहोस्। मुख्यमन्त्री प्रेमसिंह तामाङले भोलि पाक्योङ जिल्ला अन्तर्गत छुजाचिन निर्वाचन क्षेत्रको लुङचोकमा उत्तर पूर्वको सबैभन्दा ठूलो समग्र आयुर्वेद तथा आरोग्य केन्द्रको शिलान्यास गर्नुहुनेछ। सिक्किम सरकारको आयुष विभागद्वारा विकसित यो संस्थान 50 एकड़ जमिनमा निर्माण गरिनेछ भने यसका लागि 600 करोड़ रुपियाँ भन्दा अधिक लगानी अनुमान गरिएको छ। संचारकर्मीहरूसँग कुरा गर्दै स्वास्थ्य मन्त्री जीटी ढुङ्गेलले यस संस्थानले आयुर्वेद, युनानी, होमियोप्याथी, सुवारिम्पा, योग र प्राकृतिक चिकित्सा लगायत परम्परागत तथा वैकल्पिक स्वास्थ्य सेवा प्रणालीहरूलाई एकीकृत गर्ने लक्ष्य राखेको जनाउनुभयो। सिक्किमकी अन्तर्राष्ट्रिय ख्याति प्राप्त चलचित्र निर्माता त्रिवेणी राईको आगामी कथानक चलचित्र अ क्रोनिकल अफ माइनर थिङ्सले दक्षिण कोरियामा सम्पन्न बुसन अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको एसिया प्रोजेक्ट मार्केटमा शीर्ष पुरस्कार मानिने एपीएम बुसन अवार्ड तथा सोरफोन्ट अवार्ड जितेको छ। 48 देशबाट प्राप्त कीर्तिमानी 604 आवेदनहरूमध्येबाट यो परियोजना चुनिएको थियो। उक्त अवार्ड जितेपछि सुश्री राईले खुशी व्यक्त गर्दै यस परियोजनाको विकास गर्न थालेको र यी पुरस्कारहरूले उनीहरूमा सही दिशातर्फ अघि बढाइरहेको बताइन्। सेन्ट जेभियर्स स्कूल पाक्योङ र सिक्किम सरकारी महाविद्यालय तादुङका पूर्व विद्यार्थी डाक्टर अनिल कुमार यादवले भारतका 20 राज्य तथा केन्द्र शासित प्रदेशहरूमा रहेका 27 विश्वविद्यालयहरूबाट 56 स्नातकोत्तर पोस्ट ग्रेजुएट योग्यता हासिल गरी गोल्डन बुक अफ वर्ल्ड रेकर्ड्समा आफ्नो नाम लेखाउन सफल भएका छन्। गोल्डन बुक अफ रेकर्ड्सद्वारा जारी उत्कृष्टताको प्रमाण पत्र अनुसार डाक्टर यादवले 30 जुन 2026 ती 56 स्नातकोत्तर योग्यताहरू हासिल गरेका थिए। गान्तोक ओल्ड युथ क्लबले आगामी 1 नोभेम्बरदेखि गान्तोक स्थित लिङदिङ रोडमा सिक्किम खुल्ला स्नुकर प्रतियोगिता आयोजना गरिरहेको छ। मुख्यमन्त्री प्रेमसिंह तामाङको मार्गदर्शन तथा सिम्पेटका अध्यक्ष तेन्जिङ दोर्जी भुटियाको प्रमुख संरक्षकत्वमा सञ्चालन हुने यस प्रतियोगिताको उद्देश्य खेल भावनाको प्रवर्धन गर्दै युवा प्रतिभालाई खेलमा प्रोत्साहन गर्नु तथा सिक्किममा खेलकुद संस्कृतिको विकास गर्नु रहेको छ। प्रतियोगिताको विजेताले 3,00,000 रुपियाँ र उपविजेताले 2,00,000 रुपियाँ पुरस्कार प्राप्त गर्नेछन्। यसका साथै हाइस्ट रेक, सर्वोत्कृष्ट खेलाड़ी तथा सेमी फाइनलमा पुग्ने 4 खेलाड़ीहरूलाई पनि नगद पुरस्कार प्रदान गरिनेछ। नाम्ची जिल्लाको मंगलेस्थित दोस्रो इण्डिया रिजर्भ बटालियनमा सिक्किम विधानसभाकी उपाध्यक्ष राजकुमारी थापा र सिक्किमका प्रहरी महानिर्देशक अक्षय सचदेवको उपस्थितिमा राष्ट्रिय एकता दिवसको पूर्व सन्ध्यामा राष्ट्रिय मोटरसाइकल र्याली सम्पन्न भयो। यस र्यालीमा सहभागी सिक्किम प्रहरीका 5 एउटा टोलीलाई राष्ट्रव्यापी र्यालीका निम्ति विदाई गरिएको छ। भारतका लोहा पुरुष सदर वल्लभ भाई पटेलको जन्म जयन्तीको

शर्मा 31 अक्टोबरमा मनाइने राष्ट्रिय एकता दिवस अघि नै राष्ट्रिय व्यापी र्याली 28 अक्टोबरमा गुजरातको एकता नगर पुग्ने समय तालिका छ। यस र्यालीको मुख्य नारा लागू औषध विरुद्धको लडाई रहेको छ, जसले लागू औषधको दुरुपयोगबारे जनचेतना जगाउने र लागू औषध मुक्त समाजको प्रवर्धन गर्न प्रहरीको प्रतिबद्धतालाई उजागर गर्दछ। आज पाल्जर स्टेडियममा 42 अखिल भारतीय गभर्नर्स गोल्ड कपको दोस्रो सेमी फाइनल खेल सिलोङ लाजोङ फुटबल क्लब र सिङलिङ सक्कर क्लब बीच भइरहेको छ। पहिलो हाफसम्म दुवै टोलीले गोल गर्न सकेनन्। पहिलो सेमी फाइनलमा सिक्किम आक्रमण फुटबल क्लबको ग्रान्ड फाइनलमा आफ्नो स्थान सुरक्षित गरिसकेको छ। उक्त फाइनल खेल आगामी 16 अक्टोबरमा गान्तोक स्थित पाल्जर स्टेडियममा हुने तय भएको छ। आकाशवाणी गान्तोकबाट प्रादेशिक समाचार पूरा भयो।

एफएम 103.5 मेगाहर्जमा हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौँ। अब यहाँहरू समक्ष राखिरहेछौँ आज रातिका रहल लगायत भोलि दिनभरि प्रसारण गरिने विविध कार्यक्रमको संक्षिप्त जानकारी। अहिले 6:50 सुन्नुहुनेछ यस केन्द्रको प्रादेशिक समाचार। 7 गिरिराम मंगरको स्वरमा मादली गीत, 7:15 कार्यक्रम सुरसङ्गम जसमा सुनाउनेछौँ विविध कलाकारको स्वरमा आधुनिक गीत, 7:50 भुटानी गीत, 8 कार्यक्रम युवावाणी, 8:30 सेवा सङ्कल्प अभियान विशेष कार्यक्रम, 9:15 स्पोटलाइट, 10 राति विविध भारतीको कार्यक्रम छाया गीत। त्यसरी नै भोलिको हाम्रो अधिवेशन थालिनेछ बिहान 6:25। अधिवेशनको आरम्भमा राख्नेछौ नवरात्रि विशेष रूपक, 7:05 कार्यक्रम शुभ प्रभात। आजका शब्दमा सुन्नुहुनेछ मेलापातबारे कुराकानी, साथमा श्यामलाल बराइलीको स्वरमा मादली गीत, 7:15 मालश्री, 7:35 कार्यक्रम सङ्गीत प्रवाह। सुनाउनेछौ मणिकमल छेत्रीको स्वरमा आधुनिक गीत, 7:55 समसामयिक समीक्षा, 8:30 कार्यक्रम रङबिरङको संसार, 8:40 श्यामलाल बराइलीको स्वरमा मादली गीत, 8:45 कार्यक्रम योजना, 9:02 हिन्दी चलचित्रका गीत, 9:30 कार्यक्रम इन्द्रेणी, 10:02 विविध जानकारीको साथमा साङ्गीतिक कोशेलीहरू कार्यक्रम हल्लो खरसाङमा, 10:30 कार्यक्रम हाम्रो सरोकार। विषय रहेको छ डाक्टर एपीजे अब्दुल कलामको जन्म जयन्तीको अवसरमा असफलताबाट सफलतातर्फ एपीजे अब्दुल कलामको जीवनले दिएको सन्देश, 11:05 मालश्री, 11:30 बङ्गला सङ्गीतको कार्यक्रम जनजीवन, 12:05 श्रोताको अनुरोधमा रहेको फिल्मी गीतको कार्यक्रम तपाईँको अनुरोधमा, 12:30 पाश्चात्य सङ्गीतको कार्यक्रम मेलोडी टाइम, 1:02 तिब्बती कार्यक्रम, लोक अनि आधुनिक गीतको कार्यक्रम 2:30, 2:50 पुनः लोकगीत, 2:55 समसामयिक समीक्षा, 3 चलचित्रका गीतहरू, 3:20 कार्यक्रम गीत सङ्गीत, 3:55 बङ्गला भाषामा देशभक्ति गीत, 4 नारी प्रगतिमा रञ्जना तामाङद्वारा घरको सजावटमा नारीको भूमिकाबारे जानकारी, 4:30 शैक्षिक कार्यक्रम शिक्षा ज्योति, पूर्णिमा गुरुङबाट डाक्टर एपीजे अब्दुल कलामको जीवनी, 5:05 फौजी कार्यक्रम जय जवान, 5:30 इभिनिङ मेलोडिज, 6:02 हिन्दी चलचित्रका गीतहरू, 6:10 कृषि तथा किसान कल्याण मन्त्रालयको प्रायोजित कार्यक्रम किसान वाणी, 6:50 यस केन्द्रको प्रादेशिक समाचार, 7 मिलन विश्वकर्माको स्वरमा लोकगीत, 7:15 कार्यक्रम सुरसङ्गम भुटानी गीत, 7:45 कार्यक्रम युवावाणी, 8 सेवा सङ्कल्प अभियान विशेष कार्यक्रम, 8:30, 9:15 स्पोटलाइट, 10 राति विविध भारतीको कार्यक्रम छाया गीत। त श्रोताले यतिन्जेल सुन्दै

0: अब समय भएको छ यस केन्द्रको प्रादेशिक समाचारको।
1: नमस्कार, यो आकाशवाणी खरसाङ हो। प्रादेशिक समाचार सुषमा तामाङबाट सुन्नुहोस्। प्रथममा प्रमुख समाचार। केन्द्रीय मन्त्रीमण्डलले राष्ट्रिय सामाजिक सहायता कार्यक्रमलाई वर्ष 2026-27 वर्ष 2030-31 पाँच वर्षका लागि निरन्तरता दिन स्वीकृति दिएको छ। केन्द्रीय मन्त्रीमण्डलले आइडिबीआई ब्याङ्कको पुनर्गठनलाई पनि स्वीकृति दिएको छ। पश्चिम बङ्गालमा औद्योगिक विकासलाई बढावा दिने उद्देश्यका साथ हल्दियामा 6,000 करोड रुपियाँको निवेशमा नयाँ फिनोल र एसिटोन प्लान्ट स्थापना गरिएको छ। पश्चिम बङ्गालमा उत्तर बङ्गालका आइजी सुकेश कुमार जैनले आज खोरीबारीको रानीगंज पुलिस चौकी परिसरमा नवनिर्मित पुलिस ब्यारेकको उद्घाटन गर्नुभयो अनि पश्चिम बङ्गाल सरकारले मदरसा सेवा आयोगलाई विद्यालय सेवा आयोगमा विलय गरेको छ। केन्द्रीय मन्त्रीमण्डलले राष्ट्रिय सामाजिक सहायता कार्यक्रमलाई वर्ष 2026-27 वर्ष 2030-31 पाँच वर्षका लागि निरन्तरता दिन स्वीकृति दिएको छ। मन्त्रीमण्डलको बैठकपछि सञ्चारकर्मीहरूलाई जानकारी दिनुहुँदै सूचना एवं प्रसारण मन्त्री अश्विनी वैष्णवले भन्नुभयो, मन्त्रीमण्डलले सामाजिक सुरक्षाका लागि 53,428 करोड रुपियाँ खर्च गर्ने प्रस्ताव पारित गरेको छ। उहाँले भन्नुभयो, दिव्याङ्गजन पेन्सन योजना अन्तर्गत सहायता रकम अब 79 वर्षसम्म उमेर समूहका लागि 375 रुपियाँ र 80 वर्ष र सोभन्दा माथिको उमेरका लागि 625 रुपियाँ हुनेछ। श्री वैष्णवले भन्नुभयो, प्रधानमन्त्री सामाजिक सहायता योजना अन्तर्गत बेन्चमार अपङ्गताको मापदण्ड 40% हुनेछ, जबकि वर्तमान दिव्याङ्गजनका लागि 80% छ। उहाँले भन्नुभयो, यस अन्तर्गत अब दिव्याङ्गता पेन्सनको लागि न्यूनतम उमेर मापदण्ड जन्मेदेखि नै हुनेछ। उहाँले सबै 36 राज्य र केन्द्र शासित प्रदेशहरूमा कुल 3,20,00,000 लाभार्थीहरू यस स्वीकृतिबाट लाभान्वित हुने बताउनुभयो। केन्द्रीय मन्त्रीमण्डलले आइडिबीआई ब्याङ्कको पुनर्गठनलाई पनि स्वीकृति दिएको छ। सूचना तथा प्रसारण मन्त्री अश्विनी वैष्णवले एमएसएमई र नयाँ उद्योगको विकासमा ब्याङ्कहरूको महत्वपूर्ण भूमिका रहेको बताउनु भएको छ। उहाँले ब्याङ्कका लागि एक रणनैतिक साझेदार चयन गरिएको र यसको मदतले ब्याङ्कमा नयाँ पुँजी निवेश गरिने बताउनुभयो। श्री वैष्णवले पुनर्गठित ब्याङ्कमा भारत सरकार र भारतीय जीवन बीमा निगमको 34% हिस्सेदारी रहने बताएको छ। केन्द्रीय मन्त्रीमण्डलले उत्कृष्ट कार्य सम्पादनको कदर गर्दै 11,40,000 भन्दा अधिक रेलवे कर्मचारीहरूलाई 78 दिनको उत्पादकतासँग जोडिएको बोनस पीएलभी भुक्तानलाई अनुमोदन गरेको छ। मन्त्रीमण्डलले बोनसको भुक्तानीका लागि 2,009 करोड रुपियाँ स्वीकृति गरेको छ। नयाँ दिल्लीमा प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा केन्द्रीय मन्त्रीमण्डलको बैठकपछि पत्रकारहरूलाई जानकारी दिँदै सूचना एवं प्रसारण मन्त्री अश्विनी वैष्णवले योग्य रेल कर्मचारीलाई प्रत्येक वर्ष चाडपर्व अघि पीएलभीको भुक्तान गरिने बताउनुभयो।
2: रेलवे के करीब 11,40,770 कर्मचारियों के लिए परफॉर्मेंस लिंक्ड बोनस 78 दिनों का बोनस आज कैबिनेट ने अप्रूव किया। ये दीपावली का उपहार है रेलवे के सभी कर्मठ कर्मचारियों के लिए जो दिन रात मेहनत करते हैं। करीब 2,009 करोड़ रुपए का टोटल बोनस है।
1: पश्चिम बङ्गालमा औद्योगिक विकासलाई बढावा दिने उद्देश्यका साथ हल्दियामा 6,000 करोड रुपियाँको निवेशमा नयाँ फिनोल र एसिटोन प्लान्ट स्थापना गरिएको छ।
3: मुख्यमन्त्री शुभेन्दु अधिकारीले आज चतुर्थीको अवसरमा यस प्लान्टको उद्घाटन गर्नुभयो। यो हल्दिया पेट्रोकेमिकल्स लिमिटेडको पूर्ण स्वामित्वमा रहेको सहायक कम्पनी एट पर्मा प्राइभेट लिमिटेडले निर्माण गरेको हो। उद्घाटन समारोहमा मुख्यमन्त्री शुभेन्दु अधिकारी, राज्य उद्योग मन्त्री तापस रोय, परिवहन मन्त्री अर्जुन सिंह र मुख्य सचिव

0: मनोज कुमार अग्रवाल सहित धेरै गणमान्य व्यक्तिहरू उपस्थित हुनुहुन्थ्यो। उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री शुभेन्दु अधिकारीले अब राज्यमा औद्योगिक विकासको यो लहरलाई कसैले रोक्न नसक्ने बताउनुभयो। उहाँले भन्नुभयो, डबल इन्जिन सरकारको नेतृत्वमा पश्चिम बंगाल तीव्र गतिमा अघि बढ्नेछ र आगामी दिनहरूमा राज्यमा थप औद्योगिक निवेश आउनेछ। नयाँ परियोजना अन्तर्गत प्रति वर्ष 3,45,000 टन फिनोल र 2,15,000 टन एसिटोन उत्पादन गर्ने लक्ष्य राखिएको छ। रोशनी छेत्री, आकाशवाणी समाचार, खरसाङ।
1: प्रादेशिक समाचार आकाशवाणी खरसाङबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIRNewsKarsing अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब रहल समाचार। उत्तर बंगालका आईजी सुकेश कुमार जैनले आज खोरीबारीको रानीगंज पुलिस चौकी परिसरमा नवनिर्मित पुलिस ब्यारेकको उद्घाटन गर्नुभयो। यस क्रममा उहाँलाई जिल्ला पुलिसले गार्ड अफ अनर प्रदान गरेको थियो। उद्घाटनपछि आईजीले दूरबीनको सहायताले वाच टावरबाट भारत नेपाल सीमाको निरीक्षण गर्नुभयो। उहाँसँग दार्जीलिङ रेन्जका डीआईजी जयता बोस र जिल्ला पुलिस अधीक्षक श्रीकान्त जगन्नाथ राव पनि उपस्थित हुनुहुन्थ्यो। उहाँले भ्रमणको क्रममा एसएसबीका आईजी बन्दन सेनासँग बैठक गर्नुहुँदै निगरानी जाँच चौकी र सीमा क्षेत्रको पनि अवलोकन गर्नुभयो। आईजीले बैठकमा सीमा सुरक्षालाई सुदृढ गर्ने र अवैध गतिविधि रोक्ने विषयमा चर्चा भएको बताउनुभयो। उहाँले सिलगढी करिडोर संवेदनशील क्षेत्र भएको बताउनुहुँदै भारत बंगलादेश, भारत भूटान र भारत नेपाल सीमाको निगरानी भइरहेको जानकारी दिनुभयो। उहाँले दुर्गा पूजालाई ध्यानमा राखेर सुरक्षा व्यवस्था कडा पारिएको जानकारी दिनुभयो।
2: पानी टंकी जो हमारा आउटपोस्ट है उसमें एक बैरक का उद्घाटन किया गया हमारे जो फोर्स है उनके रहने के लिए। साथ में आज एसएसपी के आईजी साहब भी यहाँ पे आए हुए हैं। एक कोऑर्डिनेशन मीटिंग हुआ एट ऑल लेवल्स, बीओपी पुलिस स्टेशन लेवल ऑल्सो, एट कंपनी कमांडर लेवल ऑल्सो एंड एट आईजी लेवल ऑल्सो। तो बहुत सारे इश्यूज हैं जो कि एसएसपी और हमारे पुलिस यूनिट में रेगुलर हम लोगों की मीटिंग होती रहती है, इन्फॉर्मेशन शेयरिंग के लिए भी और बहुत सारे कोऑर्डिनेशन के लिए भी। तो उसी दिशा में आज ये मीटिंग आयोजित की गई। इसके बाद में हम लोग पानी टंकी जो चेक पोस्ट है वहाँ भी एक जॉइंट विजिट वगैरह होगा और अल्टीमेटली यही एंश्योर करना है कि हमारी सीमाएं सुरक्षित रहें और किसी भी तरह की जो एक्टिविटी जो होती है इलीगल एक्टिविटी उनको और अच्छे तरीके से किस तरह से चेक किया।
1: दुर्गोत्सवको अवसरमा आसनसोल नगर निगमले शहरवासीहरूलाई चाडपर्वको शुभकामना पुर्याउनका लागि विशेष पहल गरेको छ। आज नगर निगम परिसरबाट 4 विशेष झाँकीहरूलाई प्रस्थान गराइयो। राज्यकी शहरी विकास मन्त्री अग्निमित्र पलले हरियो झण्डा देखाएर झाँकीहरूलाई प्रस्थान गराउनुभयो। यस अवसरमा आसनसोल नगर निगमका आयुक्त दिलीप मिश्र पनि उपस्थित हुनुहुन्थ्यो। प्राप्त जानकारी अनुसार 4 झाँकीहरूको माध्यमबाट शहरका विभिन्न क्षेत्रमा पुगेर मानिसहरूलाई चाडपर्वको बधाई दिइनेछ। यसबाट दुर्गोत्सवको आनन्द र उत्सवको सन्देश सम्पूर्ण शहरभरि फैलिने प्रयास गरिँदैछ। पश्चिम बंगाल सरकारले मदरसा सेवा आयोगलाई विद्यालय सेवा आयोगसँग विलय गरेको छ। यो अधिसूचना हिजो साँझ जारी गरिएको हो। राज्य मन्त्रीमण्डलले 5 अक्टोबरमा यस निर्णयलाई मंजूरी दिएको थियो। मुख्यमन्त्री शुभेन्दु अधिकारीले केही दिन अघि मदरसामा सबै नियुक्तिहरू अब विद्यालय सेवा आयोग मार्फत गरिने घोषणा गर्नुभएको थियो। अल्पसंख्यक मामिला मन्त्री खुदिराम टुडुले यो निर्णयले मदरसा शिक्षकहरूको पारदर्शी र निष्पक्ष भर्ती सुनिश्चित गर्ने बताउनु भएको छ। जलपाइगुडीका भाजपा सांसद जयन्त राईले दुर्गा पूजाको माहौलमा राज्यको राजनैतिक अवस्थालाई लिएर पूर्ववर्ती ममता ब्यानर्जी सरकारको आलोचना गर्नुभएको छ। सुनको गहनाले सजिएको दुर्गाको मूर्ति सहितको पूजा पण्डालको उद्घाटन गर्न हिजो राति सिलगढी आइपुग्नुभएका भाजपा सांसद जयन्त राईले यस्तो टिप्पणी गर्नुभएको हो। ममता ब्यानर्जीको शासनकालमा मानिसहरूले खुलेर दुर्गा पूजा गर्न नपाएको तर अहिले परिस्थिति परिवर्तन भएको उहाँले दावी गर्नुभएको छ। कलकत्तामा दुर्गा पूजा धार्मिक उत्साहका साथ मनाइँदैछ। आज चतुर्थी हो र शहरमा हर्षोल्लासको माहौल छ। रङ्गीचङ्गी पण्डालहरू, झिलिमिली बत्ती र ढोलको प्रतिध्वनिले पुरै शहर उत्सवमय बनेको छ। पण्डालहरू अन्तिम रूप दिन तयारी तीव्र भइरहेको छ भने ठूलो संख्यामा मानिसहरू उत्सवको आनन्द लिन पण्डालमा भ्रमण गर्न र पूजाका किनमेल गर्न आफ्नो घरबाट बाहिर निस्किरहेका छन्। पश्चिम बंगाल पुलिसको विशेष टास्क फोर्स एसटीएफले कलकत्ताको आयुबनगर क्षेत्रमा छापा मारेर अवैध हतियार निर्माण गर्ने एकाईको पर्दाफाश गरेको छ। यो समाचार युट्युबमा @AIRKarsing मार्फत पनि सुन्न

0: यो हाम्रो कार्य संस्कृतिको पहिचान हो।
1: हरेक काममा पारदर्शिता, हरेक निर्णयमा निष्पक्षता, हरेक पाइलामा जवाफदेहिता,
0: यही हो सत्यनिष्ठा, यही हो समृद्धिको बाटो। किनकि प्रिभेन्टिभ भिजिलेन्स केवल एउटा अभियान होइन,
1: यो हो असल व्यवस्था र असल भविष्यको जिम्मेदारी।
0: सफा सोच, सही काम, सत्यनिष्ठा हाम्रो पहिचान। एनटिपिसी रमामसँग सत्यनिष्ठादेखि समृद्धिको विश्वास।
2: This helmet fits better. I'll buy this one. But are you sure about its safety features?
3: Don't worry. This helmet is ISI certified.
2: And how will I know if it's authentic?
3: Just by downloading the BIS Care app, where you can get all the necessary details in a click.
4: Be a vigilant consumer. Download the BIS Care app today to check the product's authenticity before purchase.
5: अब यहाँहरू समक्ष राखिरहेछौँ गिरिराम मङ्गरको स्वरमा मादली गीत।

0: आकाशवाणी हो समाचार वंदना राईबाट सुन्नुहोस्। शुरूमा यस बुलेटिनका मुख्य समाचार। केन्द्रीय मन्त्री परिषदले 11,40,000 भन्दा बढी रेलवे कर्मचारीहरूलाई उत्पादकता आधारित 78 दिनको बोनस भुक्तानीलाई अनुमोदन गरेको छ। आईडीबीआई ब्याङ्कको पुनर्गठनलाई पनि अनुमोदन गरिएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले देशको सभ्यताको यात्रा शताब्दीयौंदेखिको सांस्कृतिक आदान प्रदान र ज्ञानको साझा प्रयासले गर्दा समृद्ध भएको भन्नुभएको छ। रक्षामन्त्री राजनाथ सिंहले शान्तिपूर्ण स्थिर र स्वतन्त्र हिन्द प्रशान्त क्षेत्रमा भारत र आसियानको साझा र स्पष्ट हित रहेको कुरामा जोड़ दिएका छन्। र पुरूष क्रिकेटमा भारतले आज हैदराबादमा वेस्ट इण्डिज विरूद्ध चौथो T20 अन्तर्राष्ट्रिय म्याच खेलिरहेको छ। केन्द्रीय मन्त्री परिषदले 11,40,000 भन्दा बढी रेलवे कर्मचारीहरूलाई उत्पादकता आधारित 78 दिनको बोनस पीएलबी भुक्तानीलाई अनुमोदन गरेको छ। मन्त्री परिषदले यसका लागि 2,009 करोड़ रूपियाँ भन्दा बढी अनुमोदन गरेको छ। नयाँ दिल्लीमा प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा भएको केन्द्रीय मन्त्री परिषद बैठकपछि मीडियालाई जानकारी दिँदै सूचना प्रसारण मन्त्री अश्विनी वैष्णवले भने योग्य रेलवे कर्मचारीहरूलाई पीएलबीको भुक्तानी प्रत्येक वर्ष चाड पर्व अघि गरिन्छ।
1: रेलवे के करीब 11,40,770 कर्मचारियों के लिए परफॉर्मेंस लिंक्ड बोनस 78 दिनों का बोनस आज कैबिनेट ने अप्रूव किया। ये दीपावली का उपहार है रेलवे के सभी कर्मठ कर्मचारियों के लिए जो दिन रात मेहनत करते हैं। करीब 2,009 करोड़ रुपए का टोटल बोनस है।
0: केन्द्रीय मन्त्री परिषदले आईडीबीआई ब्याङ्कको पुनर्गठनलाई पनि अनुमोदन गरेको छ। केन्द्रीय मन्त्री परिषद बैठकपछि संचारकर्मीलाई जानकारी दिँदै श्री वैष्णवले भने ब्याङ्कले एमएसएमई र नयाँ उद्योगहरूको विकासमा महत्वपूर्ण भूमिका खेल्छ। केन्द्रीय मन्त्री परिषदले आज 2026-27 2030-31 पाँच वर्षसम्म राष्ट्रिय सामाजिक सहायता कार्यक्रमलाई निरन्तरता दिन स्वीकृति दिएको छ। मन्त्री परिषद बैठकपछि संचारकर्मीलाई जानकारी दिँदै सूचना प्रसारण मन्त्री अश्विनी वैष्णवले सामाजिक सुरक्षाका लागि 53,428 करोड़ रूपियाँको परिव्यय स्वीकृत गरिएको बताए। उनले भने दिव्याङ्गजन पेन्सन योजना अन्तर्गत सहायताको रकम अब 79 वर्षसम्मका उमेर समूहका लागि 375 रूपियाँ र 80 वर्ष र त्योभन्दा माथिका उमेर समूहका लागि 625 रूपियाँ हुनेछ। श्री वैष्णवले प्रधानमन्त्री सामाजिक सहायता योजना अन्तर्गत दिव्याङ्गजनको मानक अपाङ्गताको मापदण्ड हाल 80%देखि 40% हुनेछ भने उनले भने यस अन्तर्गत अपाङ्गता पेन्सनका लागि न्यूनतम उमेरको मापदण्ड अब जन्मदेखि नै हुनेछ। उनले थप भने वृद्ध र विधवाहरूका लागि पेन्सन योजना र पारिवारिक लाभ योजनाहरू विद्यमान स्वरूपमा जारी रहनेछन्। प्रधानमन्त्री नरेन्द्र मोदीले आज भन्नुभयो देशको सभ्यताको यात्रा शताब्दीयौंदेखिको सांस्कृतिक आदान प्रदान र ज्ञानको साझा प्रयासले गर्दा समृद्ध भएको छ। भारतको वैश्विक सांस्कृतिक सम्बन्धहरूबारे आयोजित अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन सत्रमा एक सन्देशमा श्री मोदीले भन्नुभयो नालन्दा जस्ता शिक्षा केन्द्रहरूले भारत र एशियाका अन्य भागहरूबीच ज्ञानको आदान प्रदानलाई बलियो बनाएका छन्। संस्कृति सचिव विवेक अग्रवालले प्रधानमन्त्रीको सन्देश पढेर सुनाएका थिए। वाणिज्य मन्त्री पीयूष गोयलले भारतले विगत 4 वर्षमा 38 विकसित राष्ट्रहरूसँग प्राथमिकतापूर्ण व्यापार सम्झौतामा हस्ताक्षर गरेको बताएका छन्। आज नयाँ दिल्लीमा ब्लूमबर्ग न्यू इकोनमी फोरममा बोल्दै श्री गोयलले भने भारतले भारतीय व्यवसायहरूका लागि बजार पहुँच विस्तार गर्ने लक्ष्य राखेको छ र देशको बजार विश्वव्यापी साझेदारहरूका लागि खोलेको छ। यो आकाशवाणी हो। ताजा समाचारको हरेक अपडेटसँग जोडिनुहोस् हाम्रो आधिकारिक एक्स ह्यान्डल @AIR_News_Gangtok र फेसबुक पेज आकाशवाणी न्यूज ग्याङटकलाई।

0: फलो गर्न नबिर्सिनुहोस्। प्रधानमन्त्री नरेन्द्र मोदीले सार्वजनिक सेवामा 25 वर्ष पूरा गर्नुभएको छ, जुन जनसेवा से देश सेवाको मन्त्रद्वारा परिभाषित यात्रा र निरन्तर जारी रहेको अथक प्रतिबद्धता हो। सेवा र सुशासनका लागि यो दृष्टिकोणबाट निर्देशित सरकारले 2047 विकसित भारतको लक्ष्य प्राप्त गर्न निरन्तर काम गरिरहेको छ। समावेशी विकास र सामाजिक सशक्तिकरण मार्फत यो समर्पणले जीवनलाई रूपान्तरण गरिरहेको छ। आज हाम्रो विशेष श्रृंखलामा हामी तपाईलाई प्रधानमन्त्री संग्रहालय जस्ता पहलहरू मार्फत यो दृष्टिकोणलाई कसरी कार्यरूप दिइएको छ भन्ने उदाहरण प्रस्तुत गर्दछौं।
1: संग्रहालय भी प्रत्येक सरकार की साझा विरासत का जीवन प्रतिबिंब बन गया है। देश के हर प्रधानमंत्री ने अपने समय की अलग अलग चुनौतियों को पार करते हुए देश को आगे ले जाने की कोशिश की है। सबके व्यक्तित्व, कृतित्व, नेतृत्व के अलग अलग आयाम रहे।
0: रक्षा मन्त्री राजनाथ सिंहले शान्तिपूर्ण, स्थिर र स्वतन्त्र हिन्द प्रशान्त क्षेत्रमा भारत र आसियानको साझा र स्पष्ट हित रहेको कुरामा जोड़ दिएका छन्। आज बिहान नयाँ दिल्लीमा आयोजित आसियान भारत रक्षा थिंक ट्याङ्क फोरमलाई सम्बोधन गर्दै उनले भारतको हिन्द प्रशान्त दृष्टिकोणमा आसियान केन्द्रबिन्दुमा रहेको र भारतको एक्ट ईस्ट नीति दक्षिण पूर्व एशियासँग समान साझेदारका रूपमा काम गर्ने दीर्घकालीन प्रतिबद्धता भएको बताए। मन्त्री सिंहले हिन्द महासागर र दक्षिण पूर्व एशियाका जल क्षेत्रहरू एक आपस्तमा जोड़िएको एउटै सामुद्रिक क्षेत्र भएको र यसको सुरक्षा साझा जिम्मेवारी भएको कुरामा जोड़ दिए। विदेश मन्त्री डा एस जयशंकरले आज भने कि मध्यम शक्ति भएका देशहरूले सहमति गरेका नियमहरूको कार्यान्वयनमा सहमति, आपसी समझदारी र साझा हितले प्रमुख भूमिका खेल्नेछ। नयाँ दिल्लीमा ब्लूमबर्ग न्यू इकोनोमी फोरममा बोल्दै डा जयशंकरले जोड़ दिए कि धम्की मार्फत अरूलाई नियमहरू निर्देशित गर्ने युग समाप्त भएको छ। उनले विश्व नयाँ अन्तर्राष्ट्रिय व्यवस्थातर्फ अघि बढ़िरहेको उल्लेख गरे। विदेश मन्त्री डा एस जयशंकर र क्यानाडाकी विदेश मन्त्री अनिता आनन्दले आज व्यापार र लगानी, शिक्षा, ऊर्जा, रक्षा र जनसमुदाय आदान प्रदानमा भारत क्यानाडा सम्बन्धमा भएको प्रगतिको समीक्षा गरे। दुवै मन्त्रीहरूले आज नयाँ दिल्लीमा भेटवार्ता गरे। सोशल मीडिया पोस्टमा डा जयशंकरले प्रमुख क्षेत्रीय र विश्वव्यापी विकासहरूमा पनि विचार आदान प्रदान गरेको बताए। पुरूष क्रिकेटमा भारतले आज हैदराबादमा वेस्ट इण्डिज विरूद्ध चौथो T20 अन्तर्राष्ट्रिय म्याच खेल्दैछ। टस जितेर भारतले पहिले बोलिङ गरिरहेको छ। गत आइतबार इन्दौरमा भएको तेस्रो T20 म्याचमा वेस्ट इण्डिजलाई 14 रनले पराजित गरेपछि भारत 5 खेलको श्रृंखलामा 2-1 अघि छ। भारतका आनन्द कुमार वेल कुमारले प्याराग्वेमा भएको विश्व स्केटिङ खेलकुदमा पुरूष 1000 मिटर स्प्रिन्ट श्रेणीमा रजत पदक जितेका छन्। उनले 500 मिटर स्प्रिन्टमा कांस्य पदक पनि हात पारेका छन्। प्रधानमन्त्री नरेन्द्र मोदीले भोलि भिडियो कन्फरेन्स मार्फत लद्दाखमा लगभग 3,350 करोड़ रूपियाँ बराबरका 5 प्रमुख विकास परियोजनाहरूको उद्घाटन र राष्ट्रलाई समर्पित गर्नुहुनेछ। यी परियोजनाहरूको उद्देश्य कनेक्टिभिटी सुदृढ पार्ने, ऊर्जा पूर्वाधारमा सुधार गर्ने, सांस्कृतिक सम्पदाको संरक्षण गर्ने र यस क्षेत्रमा जल सुरक्षा बढ़ाउने हो। श्री मोदीले यस अवसरमा भेलालाई पनि सम्बोधन गर्नुहुनेछ। अब अन्त्यमा सुन्नुहोस् यस बुलेटिनका मुख्य समाचार। केन्द्रीय मन्त्री परिषदले 11,40,000 भन्दा बढी रेलवे कर्मचारीहरूलाई उत्पादकता आधारित 78 दिनको बोनस भुक्तानीलाई, आईडीबीआई ब्याङ्कको पुनर्गठनलाई पनि अनुमोदन गरिएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले देशको सभ्यताको यात्रा, शताब्दीयौंदेखिको सांस्कृतिक आदान प्रदान र ज्ञानको साझा प्रयासले गर्दा समृद्ध भएको भन्नुभएको छ। रक्षा मन्त्री राजनाथ सिंहले शान्तिपूर्ण, स्थिर र स्वतन्त्र हिन्द प्रशान्त क्षेत्रमा भारत र आसियानको साझा र स्पष्ट हित रहेको कुरामा जोड़ दिएका छन्। पुरूष क्रिकेटमा भारतले आज हैदराबादमा वेस्ट इण्डिज विरूद्ध चौथो T20 अन्तर्राष्ट्रिय म्याच

0: खेलिरहेको छ। आकाशवाणीबाट सुन्दै हुनुहुन्थ्यो समाचार पूरा भयो।
1: इन्वेस्टर सचेतनतामूलक उद्योग आरो जानते होले सेबीर इन्वेस्टर वेबसाइट देखुन नयतो सेबी सारथी ऐप डाउनलोड करुन।

0: भुटानी गीतपछि अब समय भएको छ समाचारको।
1: यो आकाशवाणी हो, अब रोशनी छेत्रीबाट समाचार सुन्नुहोस्।

0: मुख्य समाचार। केन्द्रीय मन्त्रीमण्डलले 11,40,000 भन्दा बढी रेलवे कर्मचारीहरूलाई 78 दिनको उत्पादकता आधारित बोनस स्वीकृत गरेको छ। मन्त्रीमण्डलले सामाजिक सुरक्षाका लागि 53,428 करोड रुपियाँको परिव्ययलाई अनुमोदन गरेको छ, साथै आईडीबीआई ब्याङ्कको पुनर्गठनलाई पनि स्वीकृति दिएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको सभ्यताको यात्रा शताब्दीदेखि सांस्कृतिक आदान प्रदान र ज्ञानको साझा प्रयास समृद्ध भएको बताउनु भएको छ। विदेश मन्त्री डाक्टर एस जयशंकर र क्यानाडाकी विदेश मन्त्री अनिता आनन्दले व्यापार, लगानी, शिक्षा, ऊर्जा, रक्षा र जनसमुदाय आदान प्रदान जस्ता क्षेत्रहरूमा भारत क्यानाडा सम्बन्धमा भएको प्रगतिको समीक्षा गर्नुभएको छ। भारतले साउदी अरबसित एकजुटता व्यक्त गर्दै पश्चिम एसियाली देशमा भएको हमलाको कडा निन्दा गरेको छ र भारत र वेस्ट इन्डिजबीच चौथो T20 क्रिकेट म्याच हैदराबादमा जारी। अब समाचार विस्तारमा। केन्द्रीय मन्त्रीमण्डलले 11,40,000 भन्दा बढी रेलवे कर्मचारीहरूलाई 78 दिनको उत्पादकता आधारित बोनस स्वीकृत गरेको छ। मन्त्रीमण्डलले यसका लागि 2,009 करोड रुपियाँ भन्दा बढीको राशि स्वीकृत गरेको छ। आज नयाँ दिल्लीमा प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा मन्त्रीमण्डलको बैठकपछि सूचना तथा प्रसारण मन्त्री अश्विनी वैष्णवले भन्नुभयो, हरेक वर्ष जस्तै यस वर्ष पनि चाडपर्व अगाडि गैर राजपत्रित रेलवे कर्मचारीहरूलाई 78 दिनको वेतन बराबर बोनस दिइँदैछ। श्री वैष्णवले रेलवेमा व्यापक भर्ती अभियान चलिरहेको पनि जानकारी दिनुभयो। लगभग 1,65,000 पदहरूको लागि भर्ती प्रक्रिया सञ्चालन गरिँदैछ।
1: रेलवेके करिब 11,40,770 कर्मचारियों के लिए परफॉर्मेंस लिंक्ड बोनस 78 दिनों का बोनस आज कैबिनेट ने अप्रूव किया। ये दीपावली का उपहार है रेलवे के सभी कर्मठ कर्मचारियों के लिए जो दिन रात मेहनत करते हैं। करीब 2,009 करोड़ रुपए का टोटल बोनस है।
0: केन्द्रीय मन्त्रीमण्डलले आज राष्ट्रिय सामाजिक सहायता कार्यक्रमलाई वर्ष 2026-27 वर्ष 2030-31 पाँच वर्षका लागि जारी राख्न स्वीकृति दिएको छ। सूचना एवं प्रसारण मन्त्री अश्विनी वैष्णवले भन्नुभयो, मन्त्रीमण्डलले सामाजिक सुरक्षाका लागि 53,428 करोड रुपियाँको परिव्ययलाई स्वीकृत गरेको छ।
1: दूसरा बड़ा फैसला आज लिया गया है, वंचितों को वरीयता, जो हमारे वीक सेक्शंस हैं सोसाइटी के, वल्नरेबल सेक्शंस हैं, उनके लिए सोशल सिक्योरिटी नेट का एक्सपेंशन, इसे 2031 तक बढ़ाया गया है और टोटल 53,428 करोड़ रुपीस का प्रावधान सोशल सिक्योरिटी नेट के एक्सपेंडेड फॉर्म में किया गया है।
0: उहाँले भन्नुभयो, दिव्याङ्गजन पेन्सन योजना अन्तर्गत अब 79 वर्षसम्म आयुवर्गका लागि सहायता राशि 375 रुपियाँ र 80 वा सोभन्दा माथिको आयुवर्गका लागि 625 रुपियाँ हुनेछ। केन्द्रीय मन्त्रीमण्डलले आईडीबीआई ब्याङ्कको पुनर्गठनलाई पनि स्वीकृति दिएको छ। श्री वैष्णवले भन्नुभयो, पुनर्गठित ब्याङ्कमा भारत सरकार र भारतीय जीवन बीमा निगमको 34% हिस्सेदारी रहनेछ। प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको सभ्यताको यात्रा शताब्दीदेखि सांस्कृतिक आदान प्रदान र ज्ञानको साझा प्रयासले समृद्ध भएको बताउनु भएको छ। भारतको वैश्विक सांस्कृतिक सम्बन्ध सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन सत्रमा आफ्नो सन्देशमा प्रधानमन्त्री मोदीले नालन्दा जस्ता शैक्षिक केन्द्रहरूले भारत र एसियाका अन्य भागहरूबीच ज्ञानको आदान प्रदानलाई बढुवा दिएको बताउनुभयो। उहाँले भन्नुभयो, भिक्षु, विद्वान, व्यापारी र यात्रीहरूले स्थल र समुद्री मार्गहरूको माध्यमबाट भारतीय विचारहरूलाई विश्वमा पुर्याएका छन्। प्रधानमन्त्री मोदीको सन्देश संस्कृति सचिव श्री विवेक अग्रवालले पढेर सुनाउनुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीले भोलि भिडियो कन्फरेन्स मार्फत लद्दाखमा लगभग 3,350 करोड रुपियाँका 5 प्रमुख विकास परियोजनाहरूको उद्घाटन र लोकार्पण गर्नुहुनेछ। यी परियोजनाहरूको उद्देश्य कनेक्टिभिटी सुदृढ पार्नु, ऊर्जा पूर्वाधार विकासमा सुधार गर्नु, सांस्कृतिक सम्पदाको संरक्षण गर्नु र यस क्षेत्रमा जल सुरक्षा पढाउनु हो। प्रधानमन्त्री मोदीले लेहको कुशोक बकुला रिम्पोजे एयरपोर्टमा 640 करोड रुपियाँको लागतमा निर्मित नयाँ यात्री टर्मिनल भवनको पनि उद्घाटन गर्नुहुनेछ। श्री मोदीले सीमा सड़क संगठन बीआरओद्वारा निर्मित 298 किलोमिटर लामो निम्मो पदुम दार्चा सड़क राष्ट्रलाई समर्पित गर्नुहुनेछ। प्रधानमन्त्री

0: मोदीले एसियाली खेल 2026 भाग लिने भारतीय दलसित भोलि नयाँ दिल्लीमा भेटवार्ता गर्नुहुनेछ। जापानको आइची नागायोमा सम्पन्न एसियाली खेलहरूमा भारतले 21 स्वर्ण 27 रजत र 37 काँस्य सहित कुल 85 पदकहरू जितेर पदक तालिकामा चौथो स्थानमा रह्यो। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि श्रोताहरूले सोशल मिडिया ह्यान्डल @AIRNewsKarsiang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। विदेश मन्त्री डाक्टर एस जयशंकर र क्यानाडाकी विदेश मन्त्री अनिता आनन्दले आज व्यापार र लगानी, शिक्षा, ऊर्जा, रक्षा र जनसमुदाय आदान प्रदान जस्ता क्षेत्रहरूमा भारत क्यानाडा सम्बन्धमा भएको प्रगतिको समीक्षा गर्नुभयो। दुवै मन्त्रीहरूले आज नयाँ दिल्लीमा भेटवार्ता गर्नुभयो। डाक्टर जयशंकरले सोशियल मिडिया पोस्टमा भन्नुभएको छ, वहाँहरूले प्रमुख क्षेत्रीय र वैश्विक घटनाक्रमबारे पनि विचार विमर्श गर्नुभयो। श्री जयशंकरले भन्नुभयो, भारत र क्यानाडाले सरकार र उद्योग जगतको नेतृत्व र निरन्तर सहयोगको मार्गदर्शनमा रणनीतिक साझेदारीलाई अगाडि बढाइरहेको छ। यसैबीच क्यानाडाकी विदेश मन्त्रीले भारत र क्यानाडाले व्यापार वार्ता अगाडि बढाउनदेखि ऊर्जा, नवचार र सुरक्षामा सहयोग बढाउनेसम्म गरेको प्रगतिबाट आफू प्रोत्साहित भएको बताउनुभयो। उहाँले यो पनि भन्नुभयो, अन्तर्राष्ट्रिय व्यवस्थामा गहिरो परिवर्तन भइरहेको समयमा क्यानाडा र भारत बीचको घनिष्ठ सहयोगले भविष्यको समृद्धिलाई आकार दिने र स्वतन्त्र, खुल्ला र समृद्ध हिन्द प्रशान्तमा योगदान पुर्याउने अवसर प्रदान गर्दछ। कौशल विकास तथा उद्यमशीलता राज्य मन्त्री जयन्त सिंहले आज नयाँ दिल्लीमा क्यानाडाकी विदेश मन्त्री अनिता आनन्दसित भेट गरी कौशल विकास र प्रतिभा गतिशीलताका क्षेत्रमा भारत क्यानाडा सहयोगलाई सुदृढ पार्नबारे छलफल गर्नुभयो। भारतले आज साउदी अरबसित एकजुटता व्यक्त गर्दै पश्चिम एसियाली देशमा भएको हमलाको कडा निन्दा गरेको छ। नयाँ दिल्लीमा मीडियालाई जानकारी दिँदै विदेश मन्त्रालयका प्रवक्ता रणधीर जायसवालले हिजो अरामको मुख्यालयमा भएको हमलाको निन्दा गर्नुभयो। उहाँले भन्नुभयो, भारतले नागरिक पूर्वाधारमा भएका त्यस्ता सबै हमलाहरूको कडा निन्दा गर्दछ। उहाँले भन्नुभयो, यस्ता हमलाहरू पूर्णतया अस्वीकार्य छन् र तुरन्तै रोकिनुपर्छ। साउदी अरबमा बस्ने भारतीयहरूबारे जानकारी दिँदै श्री जायसवालले भन्नुभयो, रियाद स्थित भारतीय दूतावास त्यहाँ बस्ने भारतीयहरूका साथ लगातार सम्पर्कमा छ।
1: भारत और सऊदी अरब के बीच में काफी आवाजाही होती है, लेकिन हमारे जो एम्बेसी हैं वो एयरलाइन से, समुदाय से और जिनको जिस प्रकार का जो भी उनको मदद चाहिए वो करा रही है। और हमारा मानना है कि सिचुएशन अगर बेहतर हो जाए तो लोग वापस आ सकेंगे घर। कुछ जहाज चल रही है, हमारे जो भारतीय जहाज थी उन पे डिस्ट्रप्शन आया है, लेकिन सऊदी अरेबिया की तरफ से जो उनके हवाई जहाज की कंपनियां हैं वो फ्लाइट्स चल रही हैं।
0: संस्कृति तथा पर्यटन मन्त्री गजेन्द्र सिंह शेखावतले कुनै पनि सभ्यताको प्रभाव उसको भौगोलिक सीमामा मात्र सीमित नहुने बताउनु भएको छ। विश्वभरि भारतको सांस्कृतिक सम्बन्ध सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्नुहुँदै श्री शेखावतले विचार, ज्ञान र कलाको आदान प्रदानले सभ्यतालाई भौगोलिक सीमाभन्दा बाहिर जान मद्दत गरेको बताउनु भएको छ। घरेलु शेयर बजारमा आजको कारोबार उतार चढ़ाउले भरिएको थियो र अन्तमा गिरावटका साथ बन्द भयो। सेन्सेक 252 अङ्क अर्थात 0.34% घटेर 72,782 बन्द भयो। यसरी नै निफ्टी पनि 99 अङ्क अर्थात 0.44% घटेर 22,623 बन्द भएको छ। भारत र वेस्ट इन्डिज बीच चौथो T20 क्रिकेट म्याच हैदराबादको राजीव गान्धी अन्तर्राष्ट्रिय स्टेडियममा जारी छ। प्राप्त समाचार अनुसार वेस्ट इन्डिजले 8.2 ओभरमा 2 विकेट गुमाएर 110 रन बनाएको छ। यो समाचार युट्युबमा @AIRKarsiang मार्फत पनि सुन्न सक्नुहुनेछ। अब अन्तमा यस बुलेटिनका प्रमुख समाचार। केन्द्रीय मन्त्रीमण्डलले 11,40,000 भन्दा बढी रेलवे कर्मचारीहरूलाई 78 दिनको उत्पादकता आधारित बोनस स्वीकृत गरेको छ। मन्त्रीमण्डलले सामाजिक सुरक्षाका लागि 53,428 करोड रुपियाँको परिव्ययलाई अनुमोदन गरेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको सभ्यताको यात्रा शताब्दीयौंदेखि सांस्कृतिक आदान प्रदान र ज्ञानको साझा प्रयासले समृद्ध भएको बताउनु भएको छ। भारतले साउदी अरबसित एकजुटता व्यक्त गर्दै पश्चिम एसियाली देशमा भएको हमलाको कडा निन्दा गरेको छ र भारत र वेस्ट इन्डिज बीच चौथो T20 क्रिकेट म्याच हैदराबादमा जारी छ। समाचार पूरा भयो।

पेरु समक्ष प्रस्तुत गर्न लागिरहेकी छु साप्ताहिक कार्यक्रम कोसेली। मैले मन पराएका केही गीतहरू श्रोता कार्यक्रममा केही मिठा मिठा गीतहरू सुनाएर हजुरहरू समक्ष मनोरञ्जन गराउनेछु। दिलले के दर्दे दिल गीत सन् 2009 को बलिउड चलचित्र वान्टेड बाट प्रस्तुत गरिएको हो। शान र श्रेया घोषालले गाइएको गीत प्रेममा गहिरो पतनको मिठो पीडा पूर्ण समर्पण र भावनात्मक र रोमाञ्चक धुन हो। तिमीले मेरो हृदय घोस्यो र मलाई प्रेमको पीडा दिएर छोड्यो। बारम्बार मलाई मेरो माया भनेर बोलाएर तपाईँले मेरो आत्मालाई साँच्चै नै घोस्नु भएको छ। संगीत रहेको छ साजिद वाजिद, शब्द अरुण।

अरिजित सिंह र अदिति सिंह शर्माले गाइएको 2015 को बलिउड चलचित्र रोई को हिन्दी गीत सूरज डुबाएको शाब्दिक अर्थ सूर्य अस्ताएको हो। यो गीत मुक्ति क्षणमा बाँच्ने गीत हो। यसले मानिसहरूलाई भारी जिम्मेवारी, सामाजिक दबाव र अरूलाई खुसी पार्ने निरन्तर आवश्यकताबाट मुक्त हुन प्रोत्साहित गर्दछ। यसले श्रोतालाई सधैँ बाहिरी संसारको कुरा सुन्न बन्द गर्न र एक पटकको लागि आफ्नै हृदय इच्छाहरू सुन्न सुरु गर्न भन्छन्। संगीत रहेको छ अङ्कित तिवारी, शब्द कुमार।

प्यार हुआ गीत बॉलीवुड चलचित्र रेडीबाट प्रस्तुत गरिएको एक हिन्दी गीत हो। गीतका शब्दहरूले हामी प्रेममा छौ र हाम्रा प्रार्थनाको जवाब पूरा भएको छ भनेका छन्। दुई व्यक्ति बीच लामो समयदेखि प्रतीक्षा गरिएको इच्छा फेरि पूरा भएको जस्तो महसुस हुन्छ। यस गीतले प्रेम को सुन्दर रूपमा चित्रण गर्दछ। तुलसी कुमार र केकेको आवाजमा संगीत रहेको छ। प्रीतम शब्द निलेश मिश्रा।

मेरे हमसफर गीत 2015 को बॉलीवुड चलचित्र ऑल इज वेल बाट प्रस्तुत गरिएको हो। यो गीत भाग्य र परिस्थितिहरूले अवरुद्ध गहिरो साँचो प्रेमको बारेमा तितो मिठो गाथा गीत हो। ए मेरो साथी वक्ताले आफ्नो प्रियजनलाई रोकिएर सुन्न आग्रह गर्दछ। सुन, प्रेमको गन्तव्यको पुकार गुन्जिरहेको छ। साँचो प्रेमको आवाजले तिनीहरू बोलाइरहेको छ। तुलसी कुमार र मिथुनको आवाजमा संगीत रहेको छ। हिमेश र समिया, शब्द साबिर अहमद।

श्रोताबिन, अब हामी कार्यक्रमको अन्त्य अन्त्यमा आइसकेका छौँ। अबको प्रस्तुति रहेको छ सुकुमिला अरिजित सिंहको आवाजमा, संगीत रहेको छ शशि सुमन, शब्द प्रशान्त इङ्गोली।

भर्खरै सुनाउँदै थियो कार्यक्रम युवावाणी र अर्को अङ्कमा पनि हजुरहरूलाई यसरी नै मनोरञ्जन गर्ने बाचा गर्दै प्रस्तुत योजना मोहरा लगायत म कार्यक्रम सञ्चालिका ज्योतिलाई पनि विदा दिनुहोस्। हवस् त, नमस्ते।

एफएम 103.5 मेगाहर्जमा हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौँ। साथै श्रोताले हाम्रो कार्यक्रमहरू सुनिरहनु भएको छ। आकाशवाणी दार्जिलिङ एफएम 100.2 मेगाहर्ज अनि मोबाइल एप न्युज एन्ड एआइआर साथै हाम्रो कार्यक्रमहरू प्रसारण भइरहेछ प्रसार भारती वेब्स ओटिटी प्लेटफर्ममा पनि। अब अघिल्लो क्रममा यहाँहरू समक्ष राखिरहेछौँ शास्त्रीय सङ्गीतको कार्यक्रम सप्तसुरमा पन्नालाल घोषद्वारा राग

हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौं। समय यस बेला रातिको 10:30 भइरहेछ। आजको सन्ध्याकालीन अधिवेशन यतिमै पूरा हुँदछ। भोलि पुनः 6:25 विविध कार्यक्रमहरू लिएर उपस्थित हुने नै छौ। तबसम्मलाई आज्ञा चाहन्छौ। शुभरात्री, जय हिन्द।